0: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन्, थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
1: तपाईँ मात्रै चुरोट, श्रुति, गाँजा, पुकार, जाँड, दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान, परिवार, समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्व्यसनीमा फसेको श्रुति, पुकार, सेम्बहार, गाँजा, चुरोट खाई दीर्घ रोगी, कमजोर, दुखी भएको देख्न चाहनुहुन्छ त?
0: यदि आफ्ना सन्तति, परिवार स्वस्थ, निरोगी, आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौं, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ सफा वातावरणको सृजना गरौं।
2: ठाकुर बाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
3: कान्छी, गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुन चाँदी पसलमा जाने विचार गरेकी छु।
4: विजय सुन चाँदी पसलमा नै किन नि?
3: त्यहाँ त आकर्षक डिजाइनका गर गहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गर गहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल, ठाकुरबाबा नगरपालिका एक, भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 9883638858। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन सधैँ बाजुन।
6: रेडियो टाइगर स्टुडियो टाइम, अहिले बिहानको 6 बजेको छ।
7: यस टाइम चेकका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल्पसल कञ्चनपुर जाने

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असार 30 गते मंगलबार, सन 2026 जुलाई 14 तारीक असार कृष्ण पक्षको औंसी तिथि।
2: काया कैरनका साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
1: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: बागमती र गण्डकी प्रदेशमा ठूलो वर्षा, आज र भोलि पनि केही ठाउँमा ठूलो पानी पर्ने। नारायणगढ मुगलिन सड़क खण्डका विभिन्न ठाउँमा पहिरो खस्ता, सड़क पूर्ण रूपमा अवरूद्ध।
0: बढ्न थाल्यो बजार भाव, जेठमा मूल्य वृद्धि 5.22%, बलियो सरकारलाई शेयर बजारको रातो झण्डा।
1: 100 नम्बरका 70 अंक ल्याएको सरकारी दावी प्रतिवेदनमा मात्रै सीमित, भूई तहका श्रमिक र रोजगार क्षेत्रमा अझै निराशा। 35 वर्षमा केही भएन भन्ने बहानाबाजी छोडेर ठोस दीर्घकालीन योजना बनाउन सुझाव।
3: सबैलाई सँगै जोडेर लानुपर्थ्यो, यस्तो स्टन्टले चल्दैन, फेसिलिटेट गर्नेमा ध्यान दिनु पर्यो, इन्भाइरोमेन्ट क्रिएट गरिदिनु पर्यो, उहाँहरूले अरूको कुरा पनि सुन्नु पर्यो, त्यो अनुसार अगाडि बढ्नुभयो भनेदेखि बल्ल अगाडि बढिन्छ, राम्रो ठाउँमा पुगिन्छ होला।
0: रूस विरूद्ध समर्थन जुटाउन युक्रेनी राष्ट्रपति पेरिसमा, युरोपेली देशका विदेश मन्त्रीहरूको बैठक ब्रसेल्समा चल्दै।
1: र एक दिवसीय अभ्यास खेलमा नेपालले जर्सीलाई 81 रनले हरायो। विश्वकप फुटबलमा आज रातिदेखि सेमी फाइनलका खेल शुरू हुँदै।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल लुम्बिनी प्रदेशकै उत्कृष्ट आईएसओ सर्टिफाइड यस कलेजमा बीई कम्प्युटर, बीई सिभिल, इन्फर्मेशन एण्ड कम्युनिकेशन, बीसीए र बीबीए कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
4: प्रवेश परीक्षा साउन 7 गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 082-562-601, 98578-3590, 98578-3184, 98512-32328।
4: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङमा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
6: Major appliances का AC, cooler, fridge, cooker, induction, air fryer लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ। Major appliances, बेचर को बानी लाग्छ।
7: सुन त, मेरो कपडा प्याकिङ गरिदिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
1: फोन 056-494-333, 493-555।
0: काया कैरनमा अब खबरको सिलसिला शुरूमा लगातार जसो परेको पानी र अवरूद्ध सड़क बारेको खबर। बागमती र गण्डकी प्रदेशमा ठूलो वर्षा भएको छ। गैराती देशको सुदूरपश्चिम बाहेक सबैतिर हल्कादेखि मध्यम वर्षा भएको हो। बागमती र गण्डकी प्रदेशका केही ठाउँमा भने ठूलो पानी

0: परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो 12 घण्टामा बागमतीको चितवनमा सबैभन्दा धेरै 247 मिलिमिटर वर्षा मापन भएको छ। चितवनसँगै तनहु नवलपरासी कास्कीमा धेरै पानी परेको छ। हिजोदेखि लगातार पानी परिरहेको हो र पानी पर्ने क्रम रोकिएको छैन। अहिले पनि काठमाडौँ उपत्यका सहित देशका विभिन्न क्षेत्रमा पानी परिरहेको छ। आज र भोलि पनि देशका धेरै जसो ठाउँमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना यथावत छ। कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भागका थोरै ठाउँमा, कोशी बागमती र गण्डकी प्रदेशको तराई तथा लुम्बिनी प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा पनि ठूलो वर्षाको सम्भावना रहेको छ। आज राति कोशी प्रदेशका तराई र गण्डकी प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा धेरै ठूलो पानी पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन पनि मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। अहिले मनसूनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ।
1: यसैबीच लगातारको ठूलो वर्षापछि नारायणगढ़ मोगलिन सड़क खण्डका विभिन्न ठाउँमा पहिरो खस्दा सड़क पूर्ण रूपमा अवरूद्ध छ। हिजो बेलुका जिल्ला प्रशासन कार्यालय चितवनले सूचना निकाले र काठमाडौँ उपत्यकाबाट बाहिर यात्रा नगर्न तथा रूपन्देही नवलपरासी लगायत पश्चिम क्षेत्रबाट काठमाडौँका लागि छुट्ने यात्रुलाई चितवन भन्दा अगाडि नबढ़न अनुरोध गरेको छ। निरन्तरको पानीका कारण मोगली नारायणगढ़ सड़क खण्डको विभिन्न ठाउँमा पहिरो लगायत माथिबाट लेदो खसेर सड़क अवरूद्ध हुँदा बीच बाटोमा अल्पत्र परेका एम्बुलेन्स लगायत अन्य गाड़ीहरूलाई पहिरो हटाएर गन्तव्यतर्फ पठाउने कार्य भइरहेको छ। यससँगै जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्म यस सड़क खण्ड हुँदै संचालन हुने सबै प्रकारका गाड़ीको आवागमन पूर्ण रूपमा रोकिएको जनाएको छ। यसैबीच आपतकालीन सहयोगका लागि नेपाल प्रहरीको 100 सशस्त्र प्रहरी बलको 1144, जिल्ला आपतकालीन केन्द्रको 1234 तथा जिल्ला प्रहरी कार्यालय चितवनमा सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।
0: यस्तै अन्तर्राष्ट्रिय व्यापारिक मार्ग अरणीको राजमार्गको कोदारी इको क्षेत्रमा सड़क भाँसिएपछि तातो पानी नाका अवरूद्ध छ। नेपाल चीन बीचको उत्तरी नाका क्षेत्रमा पर्ने भोटेकोशी गाउँपालिका 2 कोदारी इको क्षेत्रमा सड़क भाँसिएपछि हिजोदेखि तातो पानी नाका ठप्प बनेको हो। अस्ति आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण इको क्षेत्रको सड़क खण्डमा 2 मिटर सड़क भाँसिएपछि गाड़ीको आवागमन पूर्ण रूपमा रोकिएको छ। सड़क भाँसिएका कारण आवागमन रोकिएपछि सड़क डिभिजन कार्यालय चरीकोटसँग समन्वयमा खुलाउन र पहिरो पछ्याउन काम भइरहेको भोटेकोशी गाउँपालिका 2 का वडा अध्यक्ष कुमार श्रेष्ठले बताउनु भएको छ। सड़क अवरूद्ध भएपछि चीनबाट भन्सार प्रक्रिया पूरा गर्न नेपालतर्फ आउँदै गरेका दर्जनौ मालवाहक कन्टेनर लिपिङ क्षेत्रमा रोकिएका खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। यस्तै आजको नागरिक दैनिकले सानो वर्षा हुँदा पनि काठमाडौँका सड़क जलमग्न हुने गरेको खबर छापेको छ। हरेक वर्खायाममा यो दोहोरिरहने समस्या हो। अलिकति पानी पर्ने बित्तिकै काठमाडौँको 3 कुने, माइतीघर, जमल, मित्र पार्क, पुतली सड़क, त्रिपुरेश्वर, भोटेबहाल, अनामनगर लगायतका क्षेत्रको सड़क जलमग्न हुन्छ। सड़क विभागका कर्मचारीका अनुसार भारी वर्षा त परको कुरा, मध्यम वर्षा हुँदा पनि काठमाडौँका सड़क जलमग्न हुने गरेका छन्। यसको पहिलो कारण हो सड़क विभागले पानी फाल्न बनाएका नाला र त्यसमा जोड़िने मंगाल। वैज्ञानिक अध्ययन नगरी बागमती, विष्णुमती लगायत नदीको बहाव क्षेत्र अर्थात पानी बग्ने क्षेत्र घटाइएको र ती क्षेत्रले पानीको बहाव फेक्न नसकी सड़क तथा नजिकैको बस्तीमा पानी पुग्ने गरेको विज्ञहरू बताउँछन्।
1: वस्तु तथा सेवा खरिद गर्दा उपभोक्ताले तिर्ने मूल्य वृद्धि दर पछिल्लो महिनामा उकालो लाग्न थालेको छ। यही क्रममा गएको जेठसम्म औसत मूल्य वृद्धि दर 5.22% रहेको राष्ट्र बैंकले जनाएको छ। गएको आर्थिक वर्षको जेठको तुलनामा यो वर्षको त्यही अवधिमा मूल्य वृद्धि दर 2.5% बिन्दुले बढ़ी हो। गएको वर्षको जेठमा यस्तो मूल्य वृद्धि दर 2.72% थियो। 2082 असारदेखि मंगिरसम्म मूल्य वृद्धि दर 1.2% हाराहारीमा थियो। पुसदेखि लगातार बढ़न थालेको मूल्य वृद्धि वैशाखमा 5.04% पुगेको थियो। जेठमा थप आकाशिएर 5.22% पुगेको हो। पछिल्ला महिनामा मूल्य वृद्धिको चुनौती बढ़दै गएको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन्। आपूर्तिजन्य कारणले मूल्य वृद्धिमा दबावमा देखिएको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख सत्येन्द्र तिमिल सिन्हाले स्वीकार गर्नुभएको छ। एक हप्ता अघि मौद्रिक नीतिसँगै जारी वृहत अर्थतन्त्र सम्बन्धी प्रतिवेदनको आर्थिक परिदृश्य उल्लेख्य भए परिदृश्यमा उल्लेख भएझै पछिल्ला महिनामा आपूर्तिजन्य कारणले मूल्यमा केही दबाव देखिएको उहाँले स्वीकार्नुभयो। बाह्य सूचकहरू थप बलियो हुँदै गएका छन् भने रेमिट्यान्स आप्रवाह निरन्तर बढ़िरहेकाले बजारमा निक्षेप बढ़ेको छ। यसले तरलता व्यवस्थापनमा थप चुनौती देखिएको छ। मौद्रिक नीतिमा जारी नीतिगत व्यवस्था कार्यान्वयनमा आएपछि तरलता विस्तारै उपयोग हुँदै जाने उहाँको भनाइ छ। राष्ट्र बैंकको मासिक प्रतिवेदन अनुसार गएको जेठ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धि 4.95% र गैर खाद्य तथा सेवा समूहको 5.37% छ। 2082 जेठमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धि 0.54 र गैर खाद्य तथा सेवा समूहको मूल्य वृद्धि 3.94% रहेको थियो। तर दाल तथा गेडागुड़ी उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक 0.93% घटेको छ। कान्तिपुरमा खबर छ।
0: काया कैरनमा भूमि तहका श्रमिक र रोजगार क्षेत्रमा अझै निराशा बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ.
1: हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट. मिली सबै जेनेरेसन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्म क्याश ब्याक. वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक शर्तहरू लागू हुनेछन्. हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन.
2: हिमस्टार फर अ कम्प्लिट होम. नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना. यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ. साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ. शर्त तथा बन्देजहरू लागू हुनेछ. समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क.
3: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ. यतिन्जेल हामीले बागमती र गण्डकी प्रदेशमा ठूलो वर्षा, आज र भोलि पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, नारायणगढ़ मुगलिन सड़क खण्डका विभिन्न ठाउँमा पहिरो खस्दा सड़क पूर्ण रूपमा अवरूद्ध, इको सड़क भाँसिँदा तातो पानी नाका ठप्प, सानो पानी पर्दा पनि काठमाडौँ जलमग्न हुने सधैँको समस्या, बढ़न थाल्यो बजार भाव, जेठमा मूल्य वृद्धि 5.22% लगायतका खबर प्रस्तुत गर्यौं.
4: अब बाँकी प्रसंग. राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नेतृत्वमा सरकार गठन हुँदा देशभित्रै रोजगारी सृजना, युवालाई स्वदेशमै अवसर र वैदेशिक पलायन घटाउने प्रतिबद्धताले ठूलो अपेक्षा जगाएको थियो. सरकारले रोजगार सेवा केन्द्र रूपान्तरण, एकद्वार व्यवसाय प्रणाली, रिमोट वर्क नीति र सिप पासपोर्ट जस्ता योजना अघि सारे पनि 100 दिनपछि रोजगारी, लगानी र आर्थिक गतिविधिमा अपेक्षित सुधार नदेखिएको भन्दै आलोचना भइरहेको छ. सरकारले भने दीर्घकालीन योजनाको शुरूआत भएकाले नतिजा आउन समय लाग्ने तर्क गर्दै आएको छ. साथै महेश गेवालीले श्रम तथा आप्रवासन विज्ञ निलाम्बर बडाललाई सरकारले रोजगारी सृजनाको क्षेत्रमा गरेका प्रतिबद्धता र उपलब्धिलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ भनेर सोध्नु भएको छ.
5: यो वाचा र व्यवहार चाहिँ निकै परपर छ, दुई किनार भयो, तुरुन्तै भेटिने खालको देखिया छैन. सरकारको प्राथमिकतामा चाहिँ यो अहिले रोजगारी परेको छैन कि जस्तो अनुभूति हुन्छ. श्रम र रोजगार क्षेत्रलाई जसरी हेरिनु पर्थ्यो, जुन प्राथमिकताका साथ काम गरिनु पर्थ्यो, त्यो चाहिँ खासै देखिएन. एउटा चाहिँ नेचुरल प्रोग्रेस हुन्छ, जसलाई हामीले नेचुरल प्रोग्रेसकै रूपमा लिनुपर्छ. एउटा चाहिँ इन्टरभेन गरेर आउने प्रोग्रेसको कुराहरू हुन्छ. यहाँ इन्टरभेन गरेर आएको प्रोग्रेस लेबर एन्ड सेक्टरमा छैन. 128 जनालाई युएईमा र 33 जनालाई चाहिँ साउदी अरेबियामा एमनेस्टीमा ल्याइयो भनेर चाहिँ उहाँले प्रोग्रेस रिपोर्टमा राख्नुभयो. योभन्दा अगाडिका सरकारले यो ईदको बेलामा यो एमनेस्टीको प्रोग्राममा ल्याएका थिएनन् र उहाँले नयाँ के गर्नुभयो र हामीहरूलाई पहिलाका सरकारले जसरी भ्रम छरिराखेका थिए, अहिलेको सरकारले नयाँ तरिकाले भ्रम छर्यो भन्ने मात्रै कुरो हो. कुरो एउटै हो.
6: रोजगारी र आर्थिक वृद्धिको जति पनि सूचकमा चाहिँ त्यही गति देखिएको छैन भन्ने आरोप पनि छ. एउटा पक्षमा हेर्दाखेरि हाम्रो त भर्खर 100 दिन मात्रै भयो भन्ने भन्नुहुन्छ. त्यो 100 दिन मात्रै भयो भने चाहिँ उहाँहरूले छोड दिने कि त्यो पहिलेकाले नगरेको भएर चाहिँ तपाईँहरू लिएर आएको, तपाईँले खै त गरेको भन्ने प्रश्न गर्ने.
5: 35 वर्ष के भयो, फलानुले के गर्यो भन्ने छैन. त्यो नगरेकै भएर उहाँहरूलाई बोलाएको. बरु के भन्नुहोस्, हामी 100 दिनमा सक्दैनौँ, 1 वर्ष चाहिँ हामीलाई सोच्न मात्रै लाग्छ भन्नुहोस् न. हामी तयार छौँ नि सोच्नलाई, बोलाउनुहोस्, हामी पनि सँगसँगै बसेर सोच दिउँला. दौडिने कुरा क्रममा अगाडि बढ्दाखेरि आफैलाई रोक्न नसक्ने बडङ्ग लड्ने खालको गरी दौडिनु पनि भएन. र जसरी उहाँले यो 70 out of 100 पोइन्ट हामीले स्कोर गर्यौं भन्नुभएको छ, यो खोइ कहाँ इन्डिकेट भएको छ मैले त बुझेको छैन. अब म कम बुझा पनि हुन सक्छु तर मैले यो चाहिँ क्लियर इन्डिकेसन पाएको छैन. वैदेशिक रोजगारीमा गएका मानिसहरूको कारणले प्रधानमन्त्रीदेखि लिएर मेरोसम्म जीविको चाहिँ चलिरहेको छ. म तपाईँलाई तथ्याङ्कै दिएर भन्छु. राष्ट्र ब्याङ्कले के भनिरहेको छ त भन्दा यसपालि 16 बिलियनको मार्क क्रस गर्छ भनेर बसेको छ राष्ट्र ब्याङ्कले भने, मैले होइन. त्यसै गरी अर्को के छ त भन्दाखेरि 37 खर्ब 4 अर्ब 55 करोड चाहिँ फरेन एक्सचेन्ज रिजर्भ छ भन्छ. अर्को 729 अर्ब 28 करोड चाहिँ करेन्ट एकाउन्टको सरप्लस छ अरे. त्यसै गरी 863 अर्ब 56 करोड चाहिँ यो ब्यालेन्स अफ पेमेन्टको सरप्लस छ अरे. यो यति सबै भइसकेको कुरा कसले गरेर भएको? अहिले ब्यालेन्स सरकार आएर भएको हो र होइन नि. उहाँको सरकारलाई चाहिँ के भ्रम पर्यो जस्तो लाग्यो भने उहाँहरू आउने बित्तिकै वाट्ट बढ्यो जस्तो लाग्यो जस्तो लाग्यो. होइन, यो के भएको भन्दा वैदेशिक रोजगारीमा जाने मान्छे नघटेका कारणले गर्दाखेरि उहाँहरूले यो कुराको प्रत्याभूति अहिले गराउनलाई वातावरण बनाइनु भएन भने त्यो नम्बर अझ बढ्छ. निराशा बढ्दै गएको पनि इन्डिकेटर हो है रेमिटेन्स भित्रिराख्नु. अब यो सरप्लसहरू आएर यसरी हाम्रो अर्थतन्त्रलाई चाहिँ चलायमान गरिदिइराखेको छ. उहाँहरूको बारेमा चाहिँ कामै केही नभएपछि अनिखेर हामी यो श्रम रोजगार क्षेत्रमा काम गर्ने मान्छे निराश नभएर के हुने?
6: कहाँनिर छ कि सरकार
5: सबैभन्दा ठूलो के भयो भने उसले आशा यति धेरै जगाइदियो तर गर्ने तरिका उहाँहरूको मिलिरहेको छैन. भनेपछि उहाँहरू त्यही नै मिस गरिराख्नु भएको छ. उहाँहरूले प्लानिङ गरिराख्नु भएको छैन. उहाँहरू कार्यान्वयनको कुरा गरिराख्नु भएको छ, योजनै नभइकन कार्यान्वयन त कसरी हुन्छ त? र त्यो तयारी पुगेको छैन भनेर हामीले भन्न जाँदाखेरि चाहिँ उहाँहरू होइन हामीलाई थाहा छ भन्नुहुन्छ. सेक्टर वाइज प्लान छैन. अनि हामी के गरिरहेको छौँ त भन्दा डिजिटल नेपाल भनेर भनिरहेका छौँ. 1 GB डेटा किन्नलाई चाहिँ महँगो छ. अनि डिजिटल नेपालको सपना देखेर हुन्छ? डेटा फ्री गर्नुहोस् न अनि त्यसपछि गराउला नि, देखाउला नि सपना त्यसपछि डिजिटल नेपालको. हामी सबैलाई सँगै जोडेर लानु पर्थ्यो. यो स्टन्ट भयो क्या? यस्तो स्टन्टले चल्दैन. फेसिलिटेट गर्नेमा ध्यान दिनु पर्यो, इन्भाइरोमेन्ट क्रिएट गरिदिनु पर्यो, उहाँहरूले अरूको कुरा पनि सुन्नु पर्यो. त्यो अनुसार अगाडि बढ्नुभयो भनेदेखि बल्ल अगाडि बढिन्छ, राम्रो ठाउँमा पुगिन्छ होला.
7: उहाँ हुनुहुन्थ्यो श्रम तथा आप्रवासन विज्ञ निलाम्बर बडाल. उहाँसँग सरकारले गरेका रोजगारीका प्रतिबद्धतासँगै कति प्रभावकारी भए भन्ने विषयमा गरिएको कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश प्रदेशमा सुन्न सक्नुहुन्छ. फेरि पनि खबरकै सिलसिला सरकारलाई शेयर बजारको रातो झण्डा शीर्षकको खबर कान्तिपुर दैनिकले लेखेको छ. दुई तिहाई नजिकको बहुमतसहित रासोपाले सरकारको नेतृत्व गरेको 109 दिनमा शेयर बजारमा निराशा देखिएको छ. यो अवधिमा बजार खुलेका 73 कारोबार दिनमध्ये 47 दिन नेप्से ओह्रालो लागेको छ भने 26 दिन बढ़ेको छ. नयाँ सरकार बनेपछि राजनैतिक अस्थिरता अन्त्य हुने, नीतिगत स्थिरता कायम हुने लगायत कारण शेयर बजारमा सकारात्मक असर पर्ने लगानीकर्ताको अनुमान थियो. तर अनुमान विपरीत शेयर बजार निरन्तर ओह्रालो लाग्यो, जहाँ लगानीकर्ताको आत्मविश्वास बढ़न सकेन. चैत 12 को नेप्से परिसूचक 2950 अंकमा थियो. 13 चैतमा बालेन्द्र शाह प्रधानमन्त्री बन्नुभयो. त्यसपछि अहिले असार 29 हिजोसम्म नेप्से 380 अंक घटिसकेको छ. नेप्से प्राय घटिरहँदा हिजो सोमबारसम्म 2570 अंकमा झरेको छ. यसले पनि लगानीकर्ताको आत्मविश्वास बढ़न नसकेको पुष्टि हुन्छ. यस अवधिमा नेप्से परिसूचकसँगै शेयर बजारको आकार कुल बजार पूँजीकरण पनि झण्डै 6 खर्बले खुम्चिएको छ. गएका 3.5 महिनामा प्राय दिन बजार ओह्रालो लाग्दा नेप्से परिसूचक 380 अंकले घटिसकेको छ. नेप्से घट्दा लगानीकर्ताको सम्पत्ति मूल्य पनि घटेको हो. काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला.
8: ए कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ.
9: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध.
10: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ.
11: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाड सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा.
10: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं.
11: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01 4110 6690 41106690
12: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ.

0: Welcome to the channel, that is bonus pound.
1: It's a tough head of
0: भरपूर मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। मध्य प्रदेशका 70% भन्दा बढ़ी परिवारको मुख्य जीविकोपार्जन कृषिबाटै हुन्छ, तर पछिल्ला केही वर्ष यता चरम मौसमी घटना बढ़दै जाँदा कृषि प्रणाली नै संकटमा पर्न थालेको छ। धनुषाको मिथिलेश्वर मौवाही गाउँका किसान देवनारायण मण्डल प्रत्येक वर्ष करिब 6 बिघा जमीनमा धान खेती गर्नुहुन्छ, तर यस वर्ष मौसमको अनिश्चितताले वहाँ पनि चिन्तित हुनुहुन्छ। खेत जोतेर ठिक्क पार्यो कि पानी परिहाल्थ्यो, हिलाम्य र पानी भरिएको खेतमा बिउ छर्न मिल्दैन। उहाँ भन्नुहुन्छ यस वर्ष मौसमले गर्दा समयमा ब्याड राख्न पाइएन, राखेकाहरूको खेतबाट पनि ब्याड चोरी भएको छ। बोरिङबाट सिंचाई गरेर ब्याड राखेका देवनारायणको अझै पनि 10 कट्ठा खेत खाली नै छ। धान मात्रै होइन, मौसमको असामान्य फेरबदलले मधेसको अर्को प्रमुख नगदे बाली आँपमा पनि ठूलो असर परेको छ। रौतहटको दुर्गा भगवती गाउँपालिका भलोहियाका किसान राम किशोर झा भन्नुहुन्छ आँपका राम्रो फूल लागेपछि उत्पादन बढ़ने आशा थियो, तर हावाहुरी र असिनाले सब बर्बाद गरिदियो। फूल लागेको बेला कीटनाशक दवाई छरेका थियौं, त्यो लगानी समेत डुब्यो। खेती गरिएको क्षेत्रफल विस्तार भए पनि प्रतिकूल मौसम र रोग किराको प्रकोपले गर्दा यस वर्ष मधेसमा आँप उत्पादन 21% घटेको कृषि विकास निर्देशनालयले जनाएको छ। मधेसमा जलवायु परिवर्तनको प्रभाव धान वा आँपमा मात्रै सीमित छैन, पछिल्ला केही वर्ष यता मनसूनको अनिश्चितता, लामो खडेरी, असिना, हावाहुरी र अत्यधिक वर्षा जस्ता चरम मौसमी घटनाले खाद्यान्न, तरकारी, फलफूल तथा नगदे बाली सबैमा प्रत्यक्ष असर गरेको छ। बाली भित्राउने समयमा हुने अतिवृष्टिले पाकेको उत्पादनमा समेत क्षति पुगेको छ। जलवायु परिवर्तनले मौसमलाई अनिश्चित बनाउँदै जाँदा मधेसको कृषि र त्यसमा निर्भर लाखौं परिवारको जीविकोपार्जन संकटमा पर्दै गएको छ। मधेसका किसानमाथि मौसमको दोहोरो मार को खबर अन्नपूर्ण पोस्टमा छ।
0: अब विदेशको खबर। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की रूस विरूद्ध समर्थन जुटाउन हिजो फ्रान्स पेरिस पुग्नु भएको छ। उहाँले पेरिसमा युरोपेली नेताहरूसँग भेटवार्ता गर्नुहुनेछ। बैठकमा युक्रेनको हवाई सुरक्षा र युद्धको आगामी रणनीतिबारे छलफल केन्द्रित हुनेछ। पेरिसमा रहँदा उहाँले रूसको आक्रमण विरूद्ध युक्रेनलाई सहयोग गरिरहेका झण्डै 2 दर्जन युरोपेली नेताहरूसँग भेटवार्ता गर्नुहुनेछ। गएको 5 वर्षदेखि रूस युक्रेन युद्ध चलिरहेको छ। यसैबीच युरोपेली देशका विदेश मन्त्रीहरूबीच पनि ब्रसेल्समा बैठक भइरहेको छ। बैठकमा युक्रेनको आवश्यकता र रूसबाट युरोपलाई उत्पन्न भएका खतराबारे छलफल केन्द्रित रहने अपेक्षा गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
1: अब खेल खबर। नेपालले एक दिवसीय अभ्यास खेलमा जर्सीलाई 81 रनले हराएको छ। गैराती भएको खेलमा नेपालले दिएको 251 रनको लक्ष्य पछ्याएको जर्सी 41 ओभरमै 169 रनमा अल आउट भयो। जर्सीका लागि चार्ली ब्रेननले, अभिजित बयासी तथा डानियल विदेलले 41 रन बनाए पनि टोलीलाई हारबाट जोगाउन भनि सकेनन्। नेपालको जीतमा ओपनर कुशल भुर्तेलले 105 को शतकीय पारी खेले। भीम सार्कीले 39 रनको योगदान गरे। टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 250 रन बनाएको थियो। बलिङतर्फ हेमन्त धामीले 4 विकेट लिए भने आरिफ शेखले 3 विकेट लिए। करण केसी र सन्दीप लामिछानेले 1-1 विकेट लिए। अब नेपालले भोलि दोस्रो अभ्यास खेल खेल्नेछ। त्यसपछि नेपाली टोली आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेदरल्याण्डसमा हुने त्रिदेशीय श्रृंखला खेल्न जानेछ। यो श्रृंखलामा नेपालले घरेलु टोली नेदरल्याण्डस र नामिबियासँग प्रतिस्पर्धा गर्नेछ।
0: खेलकै अर्को खबरमा, विश्वकप फुटबलमा आज रातिदेखि सेमी फाइनलका खेल शुरू हुँदैछन्। फिफा वरियताका शीर्ष 4 देश सेमी फाइनलमा पुगेका छन्। आज राति पहिलो सेमी फाइनलमा फ्रान्स र स्पेन बीच खेल हुनेछ। फ्रान्स र स्पेन बीचको खेल मध्यराती पाउने 1 बजे शुरू हुनेछ। त्यस्तै इंग्ल्याण्ड र अर्जेन्टिनाको खेल भोलि मध्यराती पाउने 1 बजे रहेको छ। अर्जेन्टिना 3 पटकको विश्व विजेता टोली हो भने फ्रान्सले 2 तथा इंग्ल्याण्ड र स्पेनले समान 1 पटकको उपाधि जितेका छन्। यो विश्वकपको फाइनल खेल आउँदो साउन 3 गते आइतबार राति पाउने 1 बजे हुनेछ। अब केही खबर संक्षेपमा। कान्तिपुर पब्लिकेशन, अनलाइन खबर र हिमालय टेलिभिजनको गेटमा हिजो अन्य गाड़ी आवत जावत गर्न नमिल्ने गरी शंकास्पद रूपमा गाड़ी पार्किङ गरिएको घटनाको सत्तारूढ़ रासपा लगायत राजनैतिक दल र नागरिक समाजसहित चौतर्फी आलोचना र वर्षना भइरहेको छ। कान्तिपुर पब्लिक स्टेशन अगाडि राखिएको गाड़ी रासोपा कार्यकर्ताले चढ़ने गरेको समेत खुलेको छ। सत्तारूढ़ दल रासोपाले मीडियालाई तर्सित बनाउने उद्देश्यबाट प्रेरित र शंकास्पद अनि रहस्यमय घटना गरेको भन्दै वर्षना भइरहेको हो। नेपाल पत्रकार महासंघ र नेकपा एमाले पनि विज्ञप्ति मार्फत घटनाको विरोध जनाएका छन्। आजका धेरैजसो पत्र पत्रिकाले यो खबर छापेका छन्। हामीले कान्तिपुर दैनिकबाट लिएका हौं।
1: प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका जलनका बिरामीले सहज रूपमा विशेषज्ञ उपचार पाउने व्यवस्था गर्न निर्देशन दिनुभएको छ। वहाँले गम्भीर प्रकृतिका जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था सुनिश्चित गर्न संघ प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाबीच आवश्यक प्रभावकारी समन्वय गर्न पनि सुझाव दिनुभएको छ। यसैबीच नयाँ प्रविधि मार्फत उच्च विशेषता सहितको विद्युतीय राहदानी वितरण शुरू भएको छ। समुद्रको भन्दा खोलाको आवाज ठूलो।
0: उखान सँगै हामी कायक हिरणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: बागमती र गण्डकी प्रदेशमा ठूलो वर्षा, आज र भोलि पनि केही ठाउँमा ठूलो पानी पर्ने। नारायणगढ मोगलिन सड़क खण्डका विभिन्न ठाउँमा पहिरो खस्दा सड़क पूर्ण रूपमा अवरूद्ध।
0: बढ्न थाल्यो बजार भाव, जेठमा मूल्य वृद्धि 5.22%, बलियो सरकारलाई शेयर बजारको रातो झण्डा।
1: 70 अंक ल्याएको सरकारी दावी प्रतिवेदनमा मात्रै सीमित, भूई तहका श्रमिक र रोजगार क्षेत्रमा अझै निराशा। 35 वर्षमा केही भएन भन्ने बहानाबाजी छोडेर ठोस दीर्घकालीन योजना बनाउन सुझाव।
0: रूस विरूद्ध समर्थन जुटाउन युक्रेनी राष्ट्रपति पेरिसमा, युरोपेली देशका विदेश मन्त्रीहरूको बैठक ब्रसेल्समा चल्दै।
1: र एक दिवसीय अभ्यास खेलमा नेपालले जर्सीलाई 81 रनले हरायो। विश्वकप फुटबलमा आज रातिदेखि सेमी फाइनलका खेल शुरू हुँदै।
0: र अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अभिनले बनाउनु भएको काठमाडौँको माइती घरमा भइरहेका थरी थरी विरोध र आन्दोलनसँग कार्टुन सम्बन्धित छ। यहाँ कतिपय समूह र असन्तुष्ट पक्ष पाल टाँगेर बसिरहेका छन्। कसैले बास दे, कसैले जागिर दे, न्याय दे जस्ता माग राखिरहेका छन्। त्यही अगाडिबाट एकजनाले साइकलमा आन्दोलनका लागि आवश्यक नारा पम्पलेट बोकेर हिँड्दैछन्। उनी भन्दैछन्, ल आयो सस्तोमा आयो, आयो तयारी भाषण, थरी थरीका नारा, पोस्टर, पम्पलेट, प्लेकार्ड, ब्यानर। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: सोनीबाट पीटीआईएनएल सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083 5 2148 र 5 2 7 2।

0: प्रदेश अस्पताल सुर्खेतमा पाँच वर्षमा नौ जनाको सफल मृगौला प्रत्यारोपण सेवा प्रभावकारी बन्दै।
1: कालीकोटमा पानी घट्टमा पिठो पिस्न गएका दुईजनाको पहिरोमा परि मृत्यु। पहिरोले अस्थायी टहरा पुरिदा जाजुकोटमा एकजनाको ज्यान गयो।
0: हेरी करिडोर सड़क स्तर उन्नतिको काममा ढिला सुस्तीका कारण अलपत्र। काम नगर्ने ठेकेदार कम्पनीको ठेक्का तोड्ने चेतावनी।
1: र विश्वकप फुटबलको पहिलो सेमी फाइनलमा आज राति पौने एक बजे फ्रान्स र स्पेन बीच खेल हुने।
0: हिमाल पहाड़ तराई जोड्छौ सबैलाई बिहानको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com मोबाइल एप्लिकेशनका साथै दैलेखको रेडियो मातृभूमि रेडियो हाम्रो समावेशी जाजरकोटको रेडियो हाम्रो पाइला र बर्दियाको रेडियो टाइगर सम्वाद एफएम त्यसै गरी रेडियो गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। प्रदेश अस्पताल सुर्खेतमा पाँच वर्षको अवधिमा नौजनाको सफल मृगौला प्रत्यारोपण भएको छ। 2079 साल माघ 21 गतेदेखि यस वर्षको असार 23 गतेसम्म नेपालका विभिन्न जिल्लाका लागि नौजनाको सफल मृगौला प्रत्यारोपण भएको हो। प्रदेश अस्पताल सुर्खेतले काठमाडौँको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रसँग मृगौला प्रत्यारोपणका लागि सम्झौता गरेको थियो। पछिल्लो असार 23 गते सुर्खेतको विभिन्न नगरपालिका 6 का शिवराज गुइदेल र कञ्चनपुरको बेलौरी नगरपालिका 5 का अजय चौधरीको सफल मृगौला प्रत्यारोपण गरिएको छ। प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका विशेषज्ञ चिकित्सक डाक्टर दिपेश श्रेष्ठ, डाक्टर सुभित थापा, डाक्टर रोशन थापा, रोशन नाथ योगी, त्यस्तै डाक्टर रोजन अधिकारी, डाक्टर विकिन डंगोल, नर्सिङ कर्मचारी सबिया नागा, सोफिया सोनिया गिरी, प्रत्यारोपण संयोजक तारा साथ तथा प्रदेश अस्पतालका निर्देशक डाक्टर गणेश थापा, विशेषज्ञ चिकित्सक विकास सरकार लगायतको टोली संलग्न रहनु भएको थियो। उहाँहरूलाई अस्पतालले आइतबार नै घर डिस्चार्ज गरिसकेको छ। प्रदेश अस्पतालले पत्रकार सम्मेलन गरी वर्षेनी मृगौला प्रत्यारोपणको काम सफल भइरहेको जनाएको छ। मृगौला प्रत्यारोपणमा संलग्न प्रदेश अस्पतालका विशेषज्ञ चिकित्सक डाक्टर विकास खड्काले प्रदेश अस्पतालमा मृगौला प्रत्यारोपण सफल भइरहेको बताउनु भएको छ। उहाँले पछिल्लो पटक असार 23 गते गरेको मृगौला प्रत्यारोपणमा धेरैजसो प्रदेश अस्पतालकै जनशक्ति खटिएको बताउनु भएको छ। विगतमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट प्रत्यारोपणका लागि 30 जनाको टोली आउने गरेकोमा यसपटक उताबाट 7 जना मात्र आएको र बाँकी सबै प्रदेश अस्पतालकै जनशक्ति खटिएको पनि उहाँको भनाइ रहेको छ। डाक्टर खड्काले प्रदेश अस्पतालबाट मृगौला प्रत्यारोपण सम्बन्धी 1 वर्षीय फेलोशिप कोर्स पूरा गरी प्रदेश अस्पतालमा खटिनु भएको छ भने अर्का डाक्टर राजकमल मानन्द कोर्स अध्ययनरत हुनुहुन्छ।
0: यस्तै मृगौला प्रत्यारोपण गरेका बिरामी अजय चौधरीका काका पृथ्वी चौधरीले मृगौला फेल भएको 1.5 वर्षको अवधिमा धेरै ठाउँमा उपचार गरिएको र अन्तिममा सुर्खेत स्थित प्रदेश अस्पतालमा मृगौला प्रत्यारोपण भएको बताउनु भएको छ। उहाँले शुरूमा केही आशंका लागे पनि अहिले खुशी लागेको र बिरामी छोराको अवस्था अहिले सुधार हुँदै गएको जानकारी दिनुभयो। अर्का प्रत्यारोपण गरेका बिरामी शिवराज गुइतेलका आफन्तले उपचारमा पटक पटक भारत र काठमाडौँ गएको र प्रत्यारोपण आफ्नै गृह जिल्ला सुर्खेतमा गर्न पाउँदा खुशी लागेको बताउनु भएको छ। उहाँले प्रत्यारोपण निशुल्क भएकोमा खुशी व्यक्त गर्दै आफ्नै जिल्लामा सबै उपचार भएकोले निम्न वर्गका बिरामीहरूलाई सहज हुने बताउनुभयो। त्यसअघि प्रदेश अस्पतालले शुरूमा 2079 माघ 21 गते एकजनाको, 2080 असार 28 गते एकजनाको, 2081 असार 26 गते 2 जनाको, 2081 फागुन 19 गते 2 जनाको, 2082 जेठ 27 गते एकजनाको गरी 7 जनाको मृगौला प्रत्यारोपण गरिसकेको थियो।
1: कालीकोटमा पानी घट्टमा पिठो पिस्न गएका दुईजनाको पहिरोमा परेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय त्रिवेणी गाउँपालिका 6 का लालबहादुर साउद र मन्दिर साउद रहनु भएको छ। ओडाको भुवारीपाटा भन्ने ठाउँमा रहेको पानी घट्टमा उहाँहरू पिठो पिस्न हिजो गएका स्थानीय त्रिवेणी गाउँपालिका उपाध्यक्ष पार्वती सिंहले बताउनुभयो। 81 माथिबाट पहिरो आएर घट्टसहित उहाँहरूलाई पुरिएको प्रहरीले जनाएको छ। घटनास्थलमा स्थानीय र मेल मुडी प्रहरी चौकीको टोली पुगेर उद्धार गरेको सिंहले बताउनु भएको छ।
0: यस्तै अविरल वर्षापछि खसेको पहिरोले जाजरकोटको भेरी नगरपालिका 2 रांसीमा अस्थायी टहरा पुरिदा 1 जनाको मृत्यु भएको छ। घरमाथिबाट खसेको पहिरोले टहरा पुरिदा 60 वर्षीय जयशीला शाहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख तथा डीएसपी बुद्धिसागर पुरीले बताउनुभयो। घटनामा 40 वर्षीय मेनुका शाह थापा र 7 वर्षीय टीका थापालाई स्थानीयवासी तथा प्रहरी चौकी 5 कटियाबाट खटिएको प्रहरी टोलीले सकुशल उद्धार गरेको जनाएको छ।
1: त्रिदेशीय व्यापारिक महत्व बोकेको भेरी करिडोर सड़क स्तर उन्नति आयोजना निर्माण कम्पनीको ढिलासुस्तीका कारण अल्पत्र अवस्थामा रहेको छ। आयोजना अन्तर्गत जाजकोटको तल्लो बगरदेखि डोल्पाको त्रिपुरा कोटसम्मको सड़क स्तर उन्नतिको जिम्मा पाएका निर्माण कम्पनीहरूले सम्झौता भएको करिब 1 वर्ष बीच लाग्दा पनि काम नगरेपछि आयोजना कार्यालयले ठेक्का तोड्नेसम्मको चेतावनी दिएको छ। भेरी करिडोर आयोजना कार्यालयका अनुसार त्रिवेणी त्रिपुराकोट सड़क खण्डको निर्माण जिम्मा महिना 40 सिस्ने जेबीले करिब 85 करोड़ रूपियाँमा पाएको थियो। कम्पनीले 2082 साल साउनमा सम्झौता गरी 5% त्यसकै रकमसम्म दिएको भए पनि हालसम्म भौतिक प्रगति 1% मात्र सीमित रहेको छ। निर्माण कम्पनीका सम्पर्क अधिकारी लालमाया साहिले विभिन्न स्थानमा गरेको कामको भुक्तानी नहुनका साथै अन्य हरेक समस्याका कारण पनि निर्माण कार्य प्रभावित भएको बताउनुभयो। उहाँका अनुसार भेरी करिडोर आयोजनाले लाइनिङको काम गरिसकेको छ भने त्रिवेणी कपर गार्ड लगायत स्थानमा अहिले काम शुरू गरिएको जनाएको छ। तन्नु त्रिवेणी सड़क खण्डको निर्माण सम्झौता जेबी निर्माणसँग करिब 88 करोड़ रूपियाँमा भएको हो। 2082 साल असोजमा सम्झौता गरेको कम्पनीले 10% त्यसकी रकम लिए पनि हालसम्म 7% मात्रै काम गरेको आयोजनाले जनाएको छ। दुवै कम्पनीलाई काममा गति दिन पटक पटक ताकेता गरेको छ। महिनाचुले सिस्ने जेबीले हाल निर्माण कार्य शुरू गरेको छ। यता क्याब कन्स्ट्रक्सनले भने सम्झौताको झण्डै 1 वर्षपछि निर्माण कार्यलाई गति दिने प्रतिबद्धता जनाएको कार्यालयले जनाएको छ। भेरी करिडोर सड़कलाई नेपाल चीन र भारत जोड्ने सम्भावित व्यापारिक मार्गका रूपमा समेत हेरिएको छ।
0: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो विश्राम।
2: के तपाईलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
3: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
4: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
2: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
4: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
3: चौधरी आयुर्वेद औषधालय जिल्ला प्रशासन सीडीओ कार्यालयको सामुन्ने नेपालगंज बाँके।
2: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480 27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480 27590।
5: सबैजनालाई नमस्कार छ है।
6: नमस्कार।
5: आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशाणुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ। त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
6: यसका लक्षणहरू के के हुन्?
5: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोर्नी धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
6: म्याडम, यो रोगबाट बस्न के गर्नुपर्छ?
5: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
6: सबैले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सङ्गी सबैलाई सचेत गराउँ है।
5: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
7: समयमै सिकल सेल एनेमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
8: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
9: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन। लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
10: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz। गर्जन छ सधैँ, बाप झैं।
11: सेवा महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा। मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा। परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा। विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र, प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
12: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
13: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक, सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 9858056455।
14: रेडियो भेरी एफएम।
0: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले प्रदेश अस्पताल सुर्खेतमा 5 वर्षमा 9 जनाको सफल मृगौला प्रत्यारोपण सेवा प्रभावकारी बन्दै, कालीकोटमा पानी घट्टमा पीठ पिस्न गएका 2 जनाको पहिरोमा परि मृत्यु, पहिरोले अस्थायी टहरा पुरिँदा जाजरकोटमा 1 जनाको ज्यान गयो लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। कर्णाली प्रदेशका मन्त्रालयहरूको एकीकृत भवन निर्माण गर्न ठेक्का सुनता भएको छ। कर्णाली प्रदेश सरकारका सबै मन्त्रालय एकै ठाउँमा राख्ने गरी एकीकृत प्रशासनिक केन्द्र निर्माण गर्न लागि हो। लामो समयसम्म अघि बढ़न नसकेको यो योजना हालै ठेक्का सम्झौता भए अघि बढ़ेको हो। जग्गा प्राप्ति लगायतका विवादका विषयमा विवाद उत्पन्न हुँदा चालू आर्थिक वर्षको अन्त्यतिर मात्र कन्टेक नव सृजनशील जेबी काठमाडौँ र पूर्वाधार विकास निर्देशनालय सुर्खेत बीचका सम्झौता भएको थियो। पूर्वाधार विकास निर्देशनालय सुर्खेतका इन्जिनियर दिलीप राणा मगरले सम्झौता अनुसार आगामी 2086 असारसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने बताउनुभयो। एकीकृत भवन निर्माणका लागि प्रदेश सरकारले प्रत्येक आर्थिक वर्षमा प्रदेश गौरवको आयोजना भन्दै बजेट विनियोजन गर्दै आएको थियो। आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले सबै गौरवको आयोजनाका रूपमा रहेको एकीकृत प्रशासनिक भवन निर्माण कार्यका लागि 75 करोड़ रूपियाँ बजेट विनियोजन गरेको बताउनुभयो। भवनको विस्तृत परियोजना प्रतिवेदन डीपीआर निर्माण भइरहेको छ भने भएको छ भने जग्गा प्राप्ति पनि भइसकेको छ। विक्रम सम्बत 2082 साल जेठ 9 गते संघीय सरकारको मन्त्री परिषदको बैठकले सुर्खेत उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको 12,658 वर्ग मिटर जग्गा मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयको प्रशासनिक भवन निर्माण प्रयोजनका रूपमा उपयोग गर्नका लागि कर्णाली प्रदेश सरकारलाई उपलब्ध गराउन स्वीकृति प्रदान गरेको थियो।
0: सल्यानका अधिकांश स्थानीय तहहरूले विकास निर्माणसँग सम्बन्धित विकास खर्च 80% भन्दा कम गरेका छन्। सड़क भवन खानेपानी सिंचाई तथा अन्य विकास निर्माणका योजनाका लागि छुट्याइएको पूँजीगत बजेट धेरै स्थानीय तहमा 80% भन्दा कम खर्च भएको देखिएको हो। कर्मचारीको तलब प्रशासनिक सञ्चालन सेवा प्रवाह तथा नियमित कार्यक्रम अन्तर्गतको बजेट भने अधिकांश स्थानीय तहले 85-93% खर्च गरेका छन्। सल्यानका 10 मध्ये 7 स्थानीय तहहरूले वित्तीय प्रगति विवरण सार्वजनिक गरेका हुन्। कुमा गाउँपालिकाले चालुतर्फ 83.36% खर्च गरेको भए पनि पूँजीगत तर्फ 53.18% मात्रै खर्च गर्न सकेको छ। अर्थात विकास निर्माणका लागि छुट्याइएको बजेटको झण्डै आधा रकम खर्च हुन बाँकी रहेको देखिएको छ। बनगाड कुपिण्डी नगरपालिकाले कुल 79 करोड़ रूपियाँ मध्ये 62,37,45,379 खर्च गर्दै 78.87% वित्तीय प्रगति हासिल गरेको छ। त्रिवेणी गाउँपालिकाले चालुतर्फ 85.04% खर्च गरेको छ भने पूँजीगत तर्फ 66.95% मात्रै खर्च गर्न सकेको छ। चालू खर्चको तुलनामा पूँजीगत खर्च करिब 18% कम हो। कालीमाटी गाउँपालिकाले आर्थिक वर्षको अन्तिममा भुक्तानीसम्म चालुतर्फ 89.64% र पूँजीगत तर्फ 78.50% खर्च गरेको छ। छत्रेश्वरी गाउँपालिकाले 52,75,28,194 मध्ये 44,71,38,778 रूपियाँ खर्च गर्दै 84.76% वित्तीय प्रगति हासिल गरेको छ। धारमा गाउँपालिकाले 46,36,00,000 मध्ये 40,25,78,527 खर्च गर्दै 86.83% वित्तीय प्रगति हासिल गरेको छ। पूँजीगत खर्चको अवस्था सुधार हुन नसक्दा विकास योजनाको प्रभावकारिता सेवा विस्तार तथा पूर्वाधार निर्माणको गति अपेक्षा अनुसार अघि बढ्न नसकेको देखिएको छ।
1: यस वर्ष धान रोपाईको गति गएको वर्षको तुलनामा सुस्त देखिएको छ। असार 26 गतेसम्म देशैभर कुल धान रोपाई 45.81% मात्रै भएको छ। कृषि विभागले सार्वजनिक गरेको विवरण अनुसार गएको वर्ष यही अवधिमा देशैभर 59.28% रोपाई भएको थियो। गएको वर्षको तुलनामा यस वर्ष झण्डै 13.5% रोपाई कम भएको विभागको तथ्याङ्कले देखाएको छ। कृषि विभागका अनुसार नेपालमा कुल 13,70,062 हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्दछ, जसमध्ये 6,27,566 हेक्टर क्षेत्रफलमा मात्रै रोपाई सकिएको छ। प्रदेशगत रूपमा हेर्दा यस वर्ष सबैभन्दा बढ़ी रूपाई गण्डकी प्रदेशमा भएको देखिन्छ भने सबैभन्दा कम कोशी प्रदेशमा भएको कृषि विभागको प्रतिवेदनमा उल्लेख छ। गण्डकी प्रदेशमा 65.9% मात्रै क्षेत्रफलमा रोपाई सकिएको छ।
0: भेरी खबरमा खबरहरूको सिलसिला अझै जारी छ, अहिलेलाई यो अर्को विश्राम।
15: विगत लामो समयदेखि तपाईँहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टसहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिन हुन हार्दिक अनुरोध गर्दछौ।
16: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू प्राङ्गारिक तथा रासायनिक मलखाद च्याउको विभिन्न प्रजातिको बिउहरू रासायनिक विषादी तथा झारनाशक विषादी सूक्ष्म तत्त्व एवं भिटामिनहरू इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर, पावर टिलर, टिपर, मकै रोप्ने, आलुको ड्याङ बनाउने, रोप्ने मेसिन, कम्बाइन मिल, राइस मिल र थोपा सिँचाइ सेटहरू, प्लास्टिक टनेल, ग्रिनेट, सिल्भर नेट, पावर स्पेयर टंकी, नर्मल स्पेयर टंकी, भाइजर मास्क, विषादी छर्दा प्रयोग हुने बुट सहितको एप्रोन, गार्डन उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजे खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबित्री धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुखद मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर गुलेरिया रोड भुरीगाउँ बजार बर्दिया रोड राइटर सुनिता कुमारी साजी बम। सम्पर्क मोबाइल नम्बर 9861443492 र 9415478917।
0: यो साल त ढुक्क भयो है बुढी।
17: हो नि, अघिल्लो साल सम्झिँदा त कहाली लाग्छ। पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र। सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
0: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
18: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
19: प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
9: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज।
1: पटपट छुटकारा पाउन चाहनुहुन्छ?
11: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्। डाक्टर सञ्जय रिसाल, नसा तथा मनोरोग विशेषज्ञ, अब तपाईँको सेवामा।
1: हजुर, यही साउन 9 गते दोस्रो शनिबारका दिन सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक बिरेन

0: ध्यानाकर्षण गराउनु भएको छ।
1: भेरी खबरमा अब केही खेल खबर। नेपालले एक दिवसीय अभ्यास खेलमा जर्सीलाई 81 रनले हराएको छ। गैराती भएको खेलमा नेपालले दिएको 251 रनको लक्ष्य पछ्याएको जर्सी 41 ओभरमै 169 रनमा औला भएको हो। जर्सीका लागि चार्ली ब्रेननले अभिजित 82 तथा डानियल बिरेलले 41 रन बनाउनु भए पनि टोलीलाई भने हारबाट जोगाउन सक्नु भएन। नेपालको जितमा ओपनर कुशल भुर्तेलले 105 रनको शतकीय पारी खेल्नुभयो भने भीम सार्कीले 39 रनको योगदान गर्नुभयो। टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 250 रन बनाएको थियो। बलिङ तर्फ हेमन्त धामीले 4 विकेट लिनुभयो भने आरिफ शेखले 3 विकेट लिनुभयो। करण केसी र सन्दीप लामिछानेले समान 1-1 विकेट लिनुभयो। अब नेपालले भोलि दोस्रो अभ्यास खेल खेल्नेछ। त्यसपछि नेपाली टोली आईसीसी क्रिकेट विश्वकप लिग 2 अन्तर्गत नेदरल्याण्डमा हुने त्रिदेशीय श्रृंखला खेल्न जानेछ। यो श्रृंखलामा नेपालले घरेलु टोली नेदरल्याण्ड र नामिबियासँग प्रतिस्पर्धा गर्नेछ।
0: र विश्वकप फुटबलको सेमी फाइनल समीकरण पूरा भएको छ। अब पहिलो सेमी फाइनलमा आज राति 1:15 फ्रान्स र स्पेन बीच प्रतिस्पर्धा हुनेछ। क्वार्टर फाइनलमा फ्रान्सले मोरक्कोलाई 2-0 तथा स्पेनले बेल्जियमलाई 2-1 गोल अन्तरले हराएका हुन्। यसै गरी दोस्रो सेमी फाइनलमा इंल्याण्ड र अर्जेन्टिना बीच 32 राति 1:15 प्रतिस्पर्धा हुनेछ। अन्तिम क्वार्टर फाइनल खेलको अतिरिक्त समयमा स्विजरल्याण्डलाई 3-1 गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम चारमा पुगेको हो। निर्धारित 90 मिनटको खेल 1-1 बराबरीमा भएपछि थपिएको 30 मिनटको अतिरिक्त समयमा अर्जेन्टिनाले 2 गोल गरेको हो। यस्तै इंल्याण्ड पनि नर्वेलाई अतिरिक्त समयमा 2-1 हराउँदै सेमी फाइनलमा प्रवेश गरेको छ। सेमी फाइनल विजेताले साउन 4 गते न्यूयोर्क न्यू जर्सीमा उपाधिका लागि 12:45 प्रतिस्पर्धा गर्नेछन्। यसै गरी सेमी फाइनलमा पराजित हुनेले तेस्रो स्थानका लागि साउन 3 गते बिहान 12:45 प्रतिस्पर्धा गर्नेछन्। यसपालि सेमी फाइनल पुग्ने चारवटै टोलीले यसअघि विश्वकप उपाधि जितिसकेका टोलीहरू हुन्।
1: खेल खबरसँगै बिहानको भेरी खबर सकियो। बिदा हुन गएसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
0: प्रदेश अस्पताल सुर्खेतमा 5 वर्षमा 9 जनाको सफल मृगौला प्रत्यारोपण, प्रत्यारोपण सेवा प्रभावकारी बन्दै।
1: कालीकोटमा पानी घट्टमा पिठो पिस्न गएका 2 जनाको पहिरोमा परि मृत्यु। पहिरोले अस्थायी टहरा पुरिदा जाजरकोटमा 1 जनाको ज्यान गयो।
0: भेरी करिडोर सड़क स्तर उन्नतिको काम ढिलासुस्तीका कारण अलपत्र, काम नगर्ने ठेकेदार कम्पनीको ठेक्का तोड्ने चेतावनी।
1: र विश्वकप फुटबलको पहिलो सेमी फाइनलमा आज राति 1:15

0: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
1: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
0: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
0: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
1: हो काकी, बस्ने योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाघ छ।

0: बुढी ल मलाई अफिस जान लेट भइसक्यो, खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
1: ला म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा, मैले हजुरलाई कतिचोटि भनिसके एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न, एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि। अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ। कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा, अब त भनेको मान्नुहोस् न।
0: कुरा चाहिँ बुढीको पनि ठिकै हो, मैले कोट प्यान्ट नसिलाउने भने हो र, पल्ला घरको स्यामी अनि तिम्रो देवर हर्के छ नि, हामी तिनीहरूले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौ त।
1: ए आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा, हाम्रा छोराछोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन।
0: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी, हाम्रै भुरीगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्ण टेलर्स छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल म अहिले लागे है त, खोइ त्यो बाकेटबाट पैसा झिकेर ल्याउन, मलाई हतार भइसक्यो।
1: हस् म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्ण टेलर्सका विशेषताहरू।
2: हजुर, हाम्रो यहाँ कोट, इस्टकोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
1: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 9864 35 80 76, 9848 0 67 187 र 9869 54 78।
2: कर्म स्टोर एन्ड टप कृष्ण टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरीगाउँ बर्दिया।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन्छ सधैँ बाप चाहिँ।

0: राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुर बाबा नगरपालिका 1 घुरी गाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-43-41-61।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन सधैँ बाघ सुनि।

0: रेडियो टाइगर 99.2 MHz नामै काफी छ। रेडियो टाइगर स्टूडियो टाइम अहिले बिहानको 8 बजेको छ। यस टाइम चेकका साथमा केपी पोली क्लिनिक भुरीगाउँ बजार बर्दिया
1: हो
2: राष्ट्रको शान किसान
1: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
3: तपाईँ उज्यालो रेडियो नेटवर्क सुन्दै हुनुहुन्छ। अब सुरु हुन्छ कार्यक्रम देश परदेश।

नमस्कार, कार्यक्रम देश परदेशमा तपाईलाई स्वागत छ। म महेश गेवाली। देश विदेशको रोजगारी र व्यवसाय, रोजगारीका क्षेत्र र सम्भावना तथा श्रमिकका समस्या र व्यवस्थापनका पाटा बारे छलफल गर्ने यो कार्यक्रम हरेक मंगलबार बिहान 8 बजे उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जका साथै देशभरका विभिन्न एफएम

0: सुधारमा केही उपलब्धि भएको दावी गरेको छ। तर रोजगारी सृजना, उद्योग व्यवसाय विस्तार, लगानी वृद्धि र आर्थिक गतिविधिमा भने त्यही गतिमा सुधार देखिएको छैन भन्ने आलोचना भइरहेको छ। आर्थिक सर्वेक्षणले नयाँ श्रम स्वीकृति लिनेको संख्या घटे पनि पुनः श्रम स्वीकृति लिनेको संख्या बढ़ेको देखाएको छ, जसले स्वदेशमै पर्याप्त रोजगारी सृजना नभएको प्रश्न देखाउँछ। अर्कोतर्फ बजारको मन्दी, राजस्व संकलनमा कमजोरी, निजी क्षेत्रको सुस्त लगानी र बेरोजगारी सम्बन्धी भरपर्दो तथ्याङ्कको अभावले पनि सरकारको रोजगार नीतिको प्रभावकारितामा प्रश्न उठाइरहेको छ। आउँदा दिनमा सरकारले रोजगारीका क्षेत्रमा वास्तवमै परिणाम दिन सक्छ कि सक्दैन भन्ने आशंका भइरहेको छ। यद्यपि सरकारले दीर्घकालीन योजना अनुसार काम शुरू भएको, नतिजा आउन समय लाग्ने र केही संरचनागत सुधारको आधार तयार भइसकेको दावी गर्दै आएको छ। आजको देश परदेशमा हामी सरकारले गरेका रोजगारीका प्रतिबद्धता कहाँसम्म पुगे, किन अपेक्षा अनुसार रोजगारी सृजना हुन सकेन, देशभित्र रोजगारी विस्तारका सम्भावना र चुनौती के हुन् तथा वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने योजनाहरू कार्यान्वयनमा कति प्रभावकारी छन् भन्ने विषयमा श्रम तथा आप्रवासन विज्ञ निलाम्बर बडालसँग कुराकानी गर्छौ। अहिलेसम्मको सरकारको जति पनि रोजगारी सृजना गर्ने विषयलाई अब तपाईँले कसरी हेरिरहनु भएको छ, र जति पनि व्यवहार बीचको दूरी छ कति देख्नुहुन्छ?
1: यो वाचा र व्यवहार चाहिँ निकै परपर छ, दुई किनार भयो, भेट्ने तुरन्तै भेटिने खालको देखिया छैन। सायद सरकारको प्राथमिकतामा चाहिँ यो अहिले रोजगारी परेको छैन कि जस्तो अनुभूति हुन्छ अहिले। किन भन्दाखेरि हामीले श्रम र रोजगार क्षेत्रलाई जसरी हेरिनु पर्थ्यो, जुन प्राथमिकताका साथ काम गरिनु पर्थ्यो, त्यो चाहिँ खासै देखिएन। सरकार अहिले अन्य कुराहरूमा जुन भिजिबल छ, जुन पपुलर छ, जुन कुराको चाहिँ तुरन्तै भाइरल हुन सक्छ, जुन कुराको चाहिँ यो आजकल त लाइक्स र शेयर बढ़ी आउँछ, त्यसमा चाहिँ बहुत बढ़ी लागेको छ कि जस्तो अनुभूति भइरहेको छ।
0: सरकारले चाहिँ सुशासनमा चाहिँ बडो प्रगति भयो भनेर दावी पनि गरिरहेको छ, तपाईँले सुनि पनि रहनु भएको होला। जसरी पनि 100 दिनमा हामीले कतिवटा काम गर्यो, कति नम्बर हामीले आफूलाई दियो भनेर आयो पनि, तर यो रोजगारी र आर्थिक वृद्धिको जति पनि सूचकमा चाहिँ त्यही गति देखिएको छैन भन्ने आरोप पनि छ एउटा पक्षमा हेर्दाखेरि। अब तपाईँले चाहिँ यसलाई कसरी हेर्नुहुन्छ, यो असन्तुलन किन आयो होला?
1: यो चाहिँ सबैभन्दा पहिलो कुरो के हो भन्दाखेरि, सरकारले श्रम र रोजगार क्षेत्रलाई सिरियसली लिएन। उसको प्राथमिकतामा सुशासन भयो, तर सुशासनका लागि पनि चाहिने जुन आधारभूत कुराहरू मध्येमा सबभन्दा पहिलो चिज चाहिँ के हो त भन्दाखेरि, एउटा मान्छेको बाँच्न पाउने अधिकार हो। र बाँच्न पाउने अधिकार चाहिँ कसरी चाहिँ निहित हुन्छ भन्दा, एउटा परिवारमा एक वा दुई वा तीन जनाले कमाएर अनि बाँकीलाई चाहिँ बाँच्नलाई आधारभूत कुराहरू प्रदान गर्ने हो। भनेपछि त्यो बाँच्न पाउने अधिकारको कुरा त श्रम र रोजगारसँग जोडिएको हुन्छ। त्यो चिजलाई नै अलिकति नहेरेर अथवा राम्रोसँग प्रायोरिटी नदिएर, त्यसलाई प्राथमिकतामा नराखेर अन्य कुराहरूमा चाहिँ बढी जोड़ दिएका हो कि जस्तो, अब एक प्रकारले हेर्दाखेरि सुशासनको कुरामा एकदम हाई पोइन्ट्स आयो भनेर उहाँहरूले क्लेम पनि गर्नुहुन्छ। सुशासन त आयो, तर त्यो सुशासनले गर्दाखेरि चाहिँ कति रूपमा चाहिँ दिगो रूपमा हाम्रो जनताहरूले अनुभूति गर्ने गरी विकास प्राप्त भयो, सन्तुष्टि प्राप्त भयो भन्ने पनि त हेर्नुपर्ने होला। सुशासन नै नहुँदाखेरि पनि एउटा मान्छे आनन्दसँग बस्छ भनेदेखि त्यो पनि त एउटा आस्पेक्ट होला नि त। भनेपछि हामीले यसलाई दुईटै तरिकाबाट हेर्नुपर्छ। त्यसको अर्थ म सुशासनको विरोधी भन्ने त होइन, तर सुशासनको नाममा चाहिँ कस्नी मात्रै गरेर श्रम र रोजगारको क्षेत्र जसले चाहिँ एउटा मान्छेलाई बाँच्न पाउने अधिकारसँग चाहिँ जोड्छ, त्यो चिजमै चाहिँ प्राथमिकता छैन भने कसरी सुशासन भयो त? यो त प्रश्न उहाँहरूले चाहिँ ध्यान दिनुपर्ने होला। भनेको प्रमुख प्रश्नमा बाहिर देखिने सेन्टेन्समा मात्रै काम गरेर हुन्छ कि त्यसका नुआन्सेसहरू, जुन त्यसका भित्रका अन्तर्निहित कुराहरू, विषयवस्तु हुन्छ, त्यसमा पनि काम गर्नुपर्छ भन्ने कुरा चाहिँ अलिकति मलाई चित्त बुझिरहेको छैन।
0: यो अलिकति यो सहयोगी कार्यसूचीको पनि कुराकानी गरौँ। यसमा चाहिँ विशेष गरी सरकारले के भनेको थियो भने, रोजगार सेवा केन्द्र रूपान्तरण गर्ने, एकद्वार व्यवसाय प्रणाली त्यसलाई पनि अलिकति व्यवस्थित गराउने भन्ने कुरा छ। यी कुराहरू चाहिँ व्यवहारमा उत्रिए भनेर चाहिँ तपाईँले नजिकबाट पछ्याउनु भएको छ कि छैन?
1: यसो अब मैले चाहिँ यो भनेको कस्तो भने, पहिलेदेखि आइरहेको, मैले लास्ट टाइम पनि हजुरलाई भनेको थिएँ नि, एउटा चाहिँ नेचुरल प्रोग्रेस हुन्छ जसलाई हामीले नेचुरल प्रोग्रेसकै रूपमा लिनुपर्छ। एउटा चाहिँ इन्टरभेन गरेर आउने प्रोग्रेसको कुराहरू हुन्छ. यहाँ इन्टरभेन गरेर आएको प्रोग्रेस लेबर एन्ड इम्प्लोइमेन्ट सेक्टरमा छैन.

0: नेचुरली हुने प्रोग्रेस भइराखेको छ भनेपछि, जस्तो एक्जाम्पलको लागि मलाई यहाँलाई एउटा डेटा नै भनिदिन्छु, मैले हेरिराखेको थिएँ 128 जनालाई युएमा र 33 जनालाई चाहिँ साउदी अरेबियामा एमनेस्टीमा ल्याइयो भनेर चाहिँ उहाँले प्रोग्रेस रिपोर्टमा राख्नुभयो। योभन्दा अगाडिका सरकारले यो ईदको बेलामा यो एमनेस्टीको प्रोग्राममा ल्याएका थिएनन् र उहाँले नयाँ के गर्नुभयो र भनेपछि यसलाई प्रोग्रेस मान्ने कि यो नेचुरल प्रोग्रेस भन्ने, इन्टरभेन्ट प्रोग्रेस भएको छैन। जस्तो अब रह्यो माइग्रेन्ट रिसोर्स सेन्टर लगायतका सबै सूचना केन्द्रहरूका कुरा, रोजगार सूचना केन्द्रहरूका कुरा, त्यो त अगाडिको कार्यक्रममा 5 वर्षीय योजना, 3 वर्षीय योजना, रणनीतिक योजनाहरूमा आइसकेका कुरा हुन् नि। त्यो इम्प्लिमेन्टेसन नगएको रोकेको भए त गाली गर्नुहुन्थ्यो, उहाँले रोक्नु भएन त्यसका लागि त उहाँले भयो। भनेपछि काम अरू गरिदिनु भएन, नरोक्दैकैलाई उहाँलाई हामीले मानिदिनुपर्ने, खुसी भइदिनुपर्ने हो भने त त्यो अर्कै कुरा होला। तर उहाँले नयाँ कुरा इनोभेटिभ रूपमा ल्याएर के पनि गर्नु भएको छैन, यो क्षेत्रमा के पनि देखेको छैन। यो नेचुरल प्रोग्रेस हो, यो नेचुरल प्रोग्रेसकै रूपमा हेरिनुपर्छ। अब यो रोजगारीको एक त मलाई यो उहाँहरूले दिनुभएको डेटा स्टेटिस्टिक्समा खासै त्यति छैन, किनभने यो डेटा स्टेटिस्टिक्स भनेको छोप्ने कुरा हो होइन, जुन कुरा नदेखाउनु पर्ने ठाउँमा छोप्ने कुरा हो, त्यो कारणले यसो मलाई चाहिँ छैन। त्यो कारणले अब यो नम्बरमा भन्दा पनि उहाँहरूले साँच्चै नै रोजगारी प्रत्याभूति कतिजनालाई दिनुभयो, साँच्चै मैले रोजगारी पाउँछु भन्ने आशा कतिलाई जगाउनु भयो भन्ने कुराले चाहिँ इन्डिकेट गर्नुपर्छ होला जस्तो मलाई लाग्छ। अलिकति रुट साउन्ड गर्ला, तर एउटा कुरा के पनि बुझ्नु पर्यो भने एयरपोर्टमा वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छ त छैन नि, भनेपछि यहाँ रोजगारी पाएको भनेर क्लेम कसरी गर्ने? त्यो नम्बर घट्दै जाओस् न अनि पो हामीले गर्वसाथ भन्न पाइन्छ नि त यहाँ त रोजगारीको अवसर बढेछन् भनेर। अहिले कन्स्ट्रक्सन जुन सेक्टरले चाहिँ एक प्रकारले आन्दोलितै भयो, अहिले अहिले आएर प्रधानमन्त्रीजीसँग भेटेपछि अलिकति थामथुम भएका छन्, त्यहाँ कति प्रोग्रेस भयो त? त्यहाँ चाहिँ इम्प्लोएबिलिटीकै कारणले गर्दाखेरि कतिजना चाहिँ मान्छेहरूले नयाँ थप रोजगारी पाए त, राष्ट्रिय गौरवका परियोजनाहरू कति अगाडि बढे त भन्ने कुरा इन्डिकेटर होला नि होइन? त्यहाँ त खोइ देखिएन त, प्रोग्रेस कहीँ पनि देखिएन। भर्खर अस्ति भर्खरै 100 दिन सकिने संघारमा गएर चाहिँ बल्ल निर्माण व्यवसायीसँग चाहिँ सल्लाह भएर ल अब चाहिँ हाम्रो केही होला कि भनेर निस्किनु भएको छ भनेपछि यो 100 दिनलाई चाहिँ हेरेर उहाँहरूले अलिक तात्तातै काम गर्नुभएको हो। 100 दिन नराख्नु भए हुन्थ्यो भन्ने मैले पहिला पनि भने हो, 100 दिन अथवा 100 वटा कुरा यस्ता भन्ने कुराहरू चाहिँ पपुलर कुराहरू हो। अब अहिले हुन त जमानै त्यस्तै खालका छ, पपुलारिटी, भाइरलिजम, अनि त्यसपछि आएर एउटा खालको ट्याग लाइनहरू खोजेर अनि त्यसमा चाहिँ हिट्स हुने खालका कुराहरू छन्। त्यति कुराले गभर्नेन्स हुँदैन, त्यो गुड गभर्नेन्सको इन्डिकेटर होइन। यो चाहिँ के हो त भन्दाखेरि हामीहरूलाई पहिलाका सरकारले जसरी भ्रम छरिराखेका थिए अहिलेको सरकारले नयाँ तरिकाले भ्रम छर्यो भन्ने मात्रै कुरो हो, कुरो एउटै हो, खासै प्रोग्रेस छैन।
1: यो पहिलाको सरकारको र अहिलेको सरकारको अलिकति दाँच्न मन लाग्यो क्या। अब त्यो तपाईँको पहिलेको सरकारले के गरेका थियो र हामीलाई तपाईँहरूले 100 दिनभित्र हामीले के गर्यौँ भनेर सोध्नुहुन्छ भनेर पटक पटक त्यो बैठकमा पनि अहिलेका मन्त्रीहरूले बडो हुर्की लगाउनुहुन्छ, त्यसरी चाहिँ उत्तर दिने गर्नुभएको छ प्रतिपक्षहरूले। पहिलेकाले कति रोजगारी सृजना गरेका थियो र तपाईँहरूले हामीलाई सोध्नुहुन्छ, हाम्रो त भर्खर 100 दिन मात्रै भयो भनेर भन्नुहुन्छ। त्यो 100 दिन मात्रै भयो भनेर चाहिँ उहाँहरूले छोड दिने कि त्यो पहिलेकाले नगरेको भएर चाहिँ तपाईँहरू लिएर आएको, तपाईँले खै त गरेको भनेर प्रश्न गर्ने।
0: यो कुरामा चाहिँ एकदम स्पष्ट के हुनुपर्छ भन्दा अहिले जुन जनआक्रोशको बलमा उहाँहरू आउनु भएको हो, यो उहाँ जनताले सेन्सिबल्ली उहाँहरूलाई छानेर पठाएको होइन, जनआक्रोशको भरमा बनेको नयाँ संरचना, पुरानालाई भत्काएर नयाँ बनाएको संरचना हो। र त्यो संरचना के को आधारमा बनाउन खोजिएको हो भन्दा जनताको अपेक्षा चाहिँ पहिलाका भन्दा फरक होस् भनेको, एउटै कुरालाई एउटै प्रोडक्टलाई रिप्याकेजिङ खोजेको होइन, नयाँ प्रोडक्ट खोजेको हो। तर अहिलेसम्मको कुराहरू के देखियो त भन्दाखेरि एउटै चाहिँ प्रडक्टलाई रिप्याकेजिङ मात्रै गरेर देखियो, त्यो कारणले गर्दा उहाँहरूलाई यो कुराको छुट छैन। उहाँहरूले के भन्न पाउनुहुन्न, उहाँहरूलाई के अधिकार छैन भन्दा 35 वर्ष के भयो, फलानुले के गर्यो भन्ने छैन, त्यो नगरेकै भएर उहाँहरूलाई बोलाएको। बरु के भन्नुहोस्, हामी 100 दिनमा सक्दैनौँ, 1 वर्ष चाहिँ हामीलाई सोच्न मात्रै लाग्छ, भन्नुहोस् न, हामी तयार छौँ नि सोच्नलाई, बोलाउनुहोस्, हामी पनि सँगसँगै बसेर सोचिदिउँला। तर के होइन भन्दाखेरि दौडिने गति दौडिने कुरा क्रममा अगाडि बढ्दाखेरि आफैलाई रोक्न नसक्ने बडाङ्ग लड्ने खालको गरी दौडिनु पनि भएन, त्यो आफ्नो गतिलाई पनि हेर्नु पर्यो, मेरो आफ्नो क्षमता कति छ भने पनि हेर्नु पर्यो, उहाँहरूको चाहिँ बौद्धिक क्षमता राम्रो होला। बौद्धिक क्षमता भनेको विवेकशील हुनु होइन, बौद्धिक हुनु भनेको सूचनाको चाहिँ सूचनालाई प्रोसेस गरेर उहाँहरूले सही अर्थमा कसरी लगाउने भन्ने एउटा सिद्धान्त ड्र गर्न सक्नुहोला, तर त्यसले व्यावहारिक रूपमा लागू गर्नलाई चाहिँ जान्नुहुन्छ उहाँहरू भन्ने जरुरी छैन। कुनै एउटा हिस्ट्रीको एकदम विद्वान मान्छे आएर उहाँले चाहिँ क्लासरूममा गएर अर्कोलाई पढाउन सक्नुहुन्छ भन्ने कुरो होइन नि त, जाने मान्छेले चाहिँ पढाउन सक्छ भन्ने जरुरी छ र पढाउने भनेर छुट्टै स्किल हो नि त। सो नलेज हुनु, स्किल हुनु, विवेकशील हुनु, वाइज हुनु आर अल डिफरेंट। त्यो कुरालाई एकै ठाउँमा भद्रगोल राखेर हेरेर मैले यो गरेँ भनेर बाहिर सुगर कोटिङ गरेर देखाएर हुँदैन, उहाँहरूलाई छुट छैन। पहिलाकाले नगरेकै भएर उहाँहरूलाई आएको हो भने अपेक्षा अनुसारको काम गरेर उहाँहरूले देखाउनुपर्छ, यसमा त एक्सक्युज गर्ने कुरा छ र छैन जस्तो लाग्छ मलाई चाहिँ।
1: भनेपछि माखै मरेन 100 दिनभन्दा बढी दिनमा,
0: माखो धपाइयो, मर्न त किन मर्नु पर्थ्यो र धपाइयो, अहिले धपाइयो। तर कस्तो खालको कुरो भयो भन्दा जुन कुराको चाहिँ योजना हुनु पर्थ्यो त्यो नभएर पपुलर योजना भयो भन्ने कुरा हो। उहाँहरूको आफ्नै चाहिँ के भन्छ पार्टीले के भनेको छ भने सबै नेपालीहरूको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्यायको सहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी भनेर आफूलाई भन्नुहुन्छ उहाँहरू। उहाँको वेबसाइटमा जानुभयो भने फर्स्ट खोल्ने कुरै यही हो। यो कुरामा उहाँहरू कतिको सामाजिक न्याय दिइराख्नु भएको छ, उहाँहरू कतिको उदार अर्थतन्त्रमा विश्वास गरिराख्नु भएको छ, उहाँहरू कति यो समतामूलक उन्नतिप्रति चाहिँ कटिबद्ध देखिनु भएको छ भन्ने कुराको संकेत देखिनुपर्ने समय थियो। यो संकेत चाहिँ देखिएन। अहिले हामीले एक्सपेक्ट के गरे होइन भन्दाखेरि आएको 100 दिनभित्रैमा पूर्व पश्चिम राजमार्ग चाहिँ 6 लेनको भयो, मध्य पहाडी चाहिँ अर्को लेनको भयो भनेर त्यो खालको विकास खोजेको पनि होइन। अर्को के खोजेको पनि होइन भन्दाखेरि उहाँहरू आउने बित्तिकै धमाधम उद्योग धन्दा चाहिँ करिडोरमा 3 महिनाभित्रमा 2-1 महिनामा उद्योग धन्दा खोल्ने, अर्को महिनामा चाहिँ नेपालीहरूलाई सबैलाई रोजगारी पाउँछ भनेर खोजेको पनि होइन। अर्को कुरा के पनि होइन भन्दाखेरि भोलि उहाँहरू आउने बित्तिकै नदी नालाको चाहिँ बाढी आफै रोकिन्छ भने पनि होइन, भूकम्प आउँदैन भने ग्यारेन्टी गर्ने भने पनि होइन। भन्छ यी सबै कुरा नेचुरल कुरा हो, नेचुरल प्रोग्रेसका कुराहरूलाई उहाँहरूले क्लेम गर्न पनि मिल्दैन। यसका लागि के गर्नु पर्थ्यो होला भन्दाखेरि उहाँहरूले पहिलो 100 दिनमा हामी एउटा खाका बनाउँछौँ, हामी सोध्छौँ के गर्ने भनेर, कसरी गर्ने भनेर भन्ने हुनु पर्यो। यहाँ त उहाँहरूको त्यो 100 जुन बुलेट छ त्यो के गर्ने भन्ने बुलेट हो, कसरी गर्ने भन्ने त बुलेट होइन। भनेपछि त्यो कसरी गर्ने भन्नेमा चाहिँ ध्यान दिनुपर्नेमा के गर्ने भन्नेको अचिभमेन्ट गएको छ, त्यो त उहाँको त्यो वाचापत्रमै थियो नि। भनेपछि यो नौलो कुरा भएन। र जसरी उहाँले यो 70 आउट अफ 100 पोइन्ट्स हामीले स्कोर गऱ्यौँ भन्नुभएको छ, 87.2% चाहिँ अचिभ गऱ्यौँ भन्नुभएको छ, यो खोइ कहाँ इन्डिकेट भएको छ मैले त बुझे छैन। अब म कम बुझा पनि हुनसक्छु तर मैले यो चाहिँ क्लियर इन्डिकेसन पाएको छैन। यो कारणले उहाँहरूले अहिले भनिराख्नु भएको यो जुन 100 दिन भनेर उहाँले भनिराख्नु भएको छ यो एउटा नारा हो। पहिला पनि भनेको थिएँ मैले नाराले चल्दैन, जसरी चुनावी घोषणा पत्रमा उहाँहरूको प्रतिबद्धता चाहिन्छ भनेको थिएँ, प्रतिबद्धता होइन यो नारा मात्रै रह्यो। त्यो कारणले यो वी आर नट मुभिङ एनीवेयर टाइप पनि गरिएन।
1: कहाँनिर छ कि सरकार?
0: सरकार चाहिँ सबैभन्दा ठूलो के भयो भने उसले आशा यति धेरै जगाइदियो, यसरी धेरै जगाइदियो र यो 100 पोइन्ट भनेर पपुलर कुराहरू गर्यो नि, त्यसले गर्दाखेरि उसले चुक्यो। गर्नु के पर्थ्यो भन्दाखेरि हामी आएर चाहिँ यो आजको भोलि नै सबै कुरा फेरिने होइन भनेर समाजलाई कुरा बुझाएर बिस्तारी बिस्तारी समाजलाई चाहिएको के, रुचि के हो, क्षमता के हो भन्ने चिजहरू हेरेर त्यसको मूल्याङ्कन गरेर त्यसका आधारमा योजनाहरू बनाएर अघि बढ्नुपर्ने। यहाँ चाहिँ के भयो त भन्दा आउने बित्तिकै वातहुत्त लाएर एकदम अपेक्षा बढाइदिएर अनि पोलिटिकल कुराहरू जुनमा छिर्नु पर्दैन थियो त्यो छिरेर, सामाजिक कुराहरू जुनमा छिर्नु पर्दैन थियो त्यहाँ छिरेर प्रायोरिटी त्यतातिर डाइभर्ट भयो कि भन्ने मलाई लागेको छ। उहाँहरूको इन्टेन्सन खराब छैन तर गर्ने तरिका उहाँहरूको मिलिरहेको छैन।
1: यसमा पनि अलिकति बढी नीतिगत कमजोरी भनेर भन्ने कि कार्यान्वयन क्षमताको अभाव भन्ने कि राजनीतिक प्रशासनिक भनौँ न अथवा संरचनागत समस्या किमा अलिकति बढी जोड दिनु?
0: उहाँहरूलाई के थाहा थियो भन्दाखेरि आउने बित्तिकै भोलि निजामती कर्मचारीको सेट चेन्ज हुँदैन, कर्मचारीहरू त्यही नै हो, त्यसपछि आएर समाज त्यही नै हो, समुदाय त्यही नै हो। भन्छ त उहाँहरूले नदेखेको समाज नयाँ लिएर आएर माथिबाट टपक्क टाल्ने त होइन नि त। भन्छ यही समाज, यही कर्मचारी तन्त्र, यही न्यायपालिका, यही व्यवस्थापकीय जिम्मेवारी लिएर बसेका मान्छेहरूबाट काम लगाउनु पर्थ्यो भने उहाँहरूलाई पहिला कन्भिन्स गर्नु पर्थ्यो। उहाँहरूलाई खोइ कन्भिन्स गरेको त आज पनि कति ठाउँमा जाँदा इन्फर्मली हामी बुझ्छौँ होइन, उहाँहरू कन्भिन्स हुनुहुन्न। गभर्मेन्टले गर्न खोजेको के भन्ने नै क्लियर छैन। होइन अनि त्यो क्ल्यारिटी नै नभएको ठाउँमा उहाँहरू डिसिजन लिएर अख्तियारको धाउनुहुन्छ त, जिम्मेवारी पहिला पनि लिँदैन थियो अहिले पनि लिँदैनन् नि, भनेपछि के हो त भन्दाखेरि यो चाहिँ उहाँहरूको प्रशासनिक क्षमताको मा भएको कमजोरी हो। उहाँहरू अरूलाई नपत्याउने, जान्नेसँग भनेको अरूलाई नपत्याउने, अरूलाई विश्वास नगर्ने, आफू पनि ढङ्ग नपुग्ने भएपछि त बिग्रिने नै भयो नि। यो त कस्तो भन्दा म्युचुअल हुनु पर्थ्यो, उहाँहरूले आफूले नसकेको ठाउँमा अरूलाई सोध्नु पर्थ्यो, आफूले नजानेको कुराहरूसँग विमर्श गर्नु पर्थ्यो, सबै कुरा मैले नै जानेछु म मात्रै जान्ने हो भन्ने खालको एटिट्युड देखिएको हो कि कहीँ कहीँ त्यस्तो खालको देख्छु। अब मैले अरू क्षेत्रमा कुरा गरिरहेको छैन, मैले श्रम रोजगारको क्षेत्रमा कुरा गरिरहेको छु। श्रम रोजगारको क्षेत्रमा चाहिँ मैले अहिले भनेका पिक्चर चाहिँ क्लियरली देखिन्छ, उहाँहरूले जानेको छु भन्नुहुन्छ तर ढङ्ग पुगिरहेको छैन।
1: त्यसो भए पर्याप्त गृह कार्य बिना नै यो जब बनाउन तपाईँले भनेअनुसार अत्याधिक महत्वाकांक्षी कार्यसूचीहरू ल्याइयो र केही निर्णय चाहिँ अत्याधिक यो बनाउन महत्वाकांक्षी सँगसँगै मन्त्री परिषदबाटै भए तर कार्यान्वयन चाहिँ तहसम्म पुगेन भनेर बुझ्नु पर्यो।
0: यो कस्तो भने कार्यान्वयन तहमा पुग्न सक्दैन भन्ने कुराको एसेसमेन्ट हामीले गर्न सक्छौँ भने मन्त्रीहरू मन्त्रालयमा बस्ने मान्छेहरूले पनि सक्छन् होला नि त। भनेपछि त्यस्तो डिसिजन, त्यस्तो प्रोभिजन्सहरू, त्यस्ता प्रावधानहरू नै किन ल्याउने जुन कुरा ग्राउन्ड लेभलमा एउटा चाहिँ घरधुरीसम्म पुग्ने गरी जान सक्दैनन्। भनेपछि उहाँहरू त्यही नै मिस गरिराख्नु भएको छ, उहाँहरूले प्लानिङ गरिराख्नु भएको छैन, उहाँहरू कार्यान्वयनको कुरा गरिराख्नु भएको छ, योजनै नभइकन कार्यान्वयन त कसरी हुन्छ त। उहाँहरू पुरानो कुरा चाहिँ नमान्ने, त्यो पुराना मान्छे चाहिँ नमान्ने, अनि पुरानै चाहिँ सबै कुरा चाहिँ ग्राउन्डमा अनिखेर प्रोग्रेस खोजेर हुन्छ त, हुँदैन नि। त्यो तयारी पुगिरहेको छैन र त्यो तयारी पुगेको छैन भनेर हामीले भन्न जाँदाखेरि चाहिँ उहाँहरू होइन हामीलाई थाहा छ भन्नुहुन्छ। होइन अब एक दुई ठाउँमा त झन् हामीलाई त नामै तोकेर फलानु फलानुले के गर्छ हामीलाई थाहा छैन भनेर चाहिँ खिचिटिउरी समेत गरिदिनु भयो। होइन अब हामी कसैलाई कसैप्रति आग्रह पूर्वाग्रह राख्दैनौँ। हाम्रो काम भनेको के त भन्दा श्रमिकहरूको हक अधिकार संरक्षण हुनुपर्छ, त्यसमा पनि अझ वैदेशिक रोजगारीमा गएका मानिसहरूको कारणले प्रधानमन्त्रीदेखि लिएर मेरोसम्म मभन्दा तल तबकासम्मको मान्छेको जीविका चाहिँ चलिरहेको छ। म तपाईँलाई तथ्याङ्कै दिएर भन्छु, 19,16,90,00,00,000 रेमिटेन्स आएको रहेछ पहिलो 10 महिनामा, जुन यो चाहिँ 82-83 पहिलो 10 महिनाको कुरा गरिरहेको छु मैले। अर्को रहेछ 2,57,49,00,00,000 चाहिँ वैशाखमा मात्रै चाहिँ रेमिटेन्स आएको रहेछ। अर्को रेमिटेन्सको चाहिँ यो हेर्ने हो भनेदेखि हामीले रेकर्डमा भएका कुराहरूलाई हामीले यसरी मान्ने हो भने कसरी इन्क्रिज भएछ भन्दा 33% इन्क्रिज भएछ, जुन चाहिँ अहिले झन्डै झन्डै 13.26 बिलियन अमेरिकी डलरको रेन्जमा पुग्न लागेको छ। राष्ट्र ब्याङ्कले के भनिराखेको छ त भन्दा यसपालि 16 बिलियनको मार्क क्रस गर्छ भनेर बसेको छ राष्ट्र ब्याङ्कले भने, मैले होइन। त्यसै गरी अर्को के छ त भन्दाखेरि 37,04,55,00,00,000 चाहिँ फरेन एक्सचेन्ज रिजर्भ छ भन्छ, होइन। अनि त्यसपछि यो चाहिँ वैशाखसम्मको तथ्याङ्क मैले हेरेर लिएर आएको हो। अर्को यो चाहिँ 24.19 चाहिँ युएसडी बिलियन युएस डलरको कुरा हो यो, है। अर्को 729,28,00,00,000 चाहिँ करेन्ट एकाउन्टको सरप्लस छ अरे। त्यसै गरी 863,56,00,00,000 चाहिँ यो ब्यालेन्स अफ पेमेन्टको सरप्लस छ अरे। यो यति सबै भइसकेको कुरा कसले गरेर भएको? अहिले ब्यालेन्स सरकार आएर भएको हो र होइन नि। उहाँको सरकारलाई चाहिँ के भ्रम पर्यो जस्तो लाग्यो भने उहाँहरू आउने बित्तिकै वाट बढ्यो जस्तो लाग्यो जस्तो लाग्यो, होइन। यो के भएको भन्दा वैदेशिक रोजगारीमा जाने मान्छे नघटेका कारणले गर्दाखेरि उहाँहरूले यो कुराको प्रत्याभूति अहिले गराउनलाई वातावरण बनाइनु भएन भने त्यो नम्बर अझ बढ्छ। त्यहाँतिर ध्यान नदिएका कारणले गर्दाखेरि यो बढिरह्यो। यसलाई पैसा आयो भनेर खुसी हुने एउटा ठाउँमा होला, अर्कोतिर के बुझ्नु पर्यो भन्दाखेरि यो निराशा बढ्दै गएको पनि इन्डिकेटर हो है रेमिटेन्स भित्रिराख्नु। अब यो सरप्लसहरू आएर यसरी हाम्रो अर्थतन्त्रलाई चाहिँ चलायमान गरिदिइराखेका छ, उहाँहरूको बारेमा चाहिँ कामै केही नभएपछि अनिखेर हामी यो श्रम रोजगार क्षेत्रमा काम गर्ने मान्छे निराश नभएर के हुने, होइन। यो कुरा चाहिँ अलिकति राम्रोसँग चित्त बुझ्दो तरिकाले यहाँ आइराखेको छैन। अब रेमिटेन्स इन्फ्लोको हामीले कुरा गर्छौँ, रेमिटेन्सलाई नै एकदम सेन्टरमा राखेर सधैँ कुरा भइराखेको भएर मैले त्यहीबाट कुरा गरेको। हाम्रो आजको अर्थतन्त्रको लगभग 1/3 भनेर कुरा गर्न थालेको पनि धेरै वर्ष भइसक्यो। अब त्यो 1/3 अर्थतन्त्रको प्रोडक्टिभिटी अब यो सरप्लसलाई त हामीले के प्रोडक्टिभ मान्न मिल्दैन, त्यो त सरप्लस बस्या चिज हो, भोलि डलरको भाउ बढ्यो भनेदेखि त्यति बेलामा त्यहाँबाट नाफा ल्याउँला भन्ने कुरा मात्रै रहला, तर त्यसले पनि त पर्चेसिङ क्यापेसिटी त बढाउँदैन नि त। आखिर किन्ने नेपालभित्रको प्रोडक्ट होइन, किन्ने बाहिरकै प्रोडक्ट भएपछि अमेरिकी डलरै तिरेर किन्नु पर्ला, भनेपछि त्यो पैसा त आखिर त्यतिको ठुलो भ्याल्युमा त जाँदैन। त होला भोलि इन्डियन करेन्सीमा हामीले किन्यौँ भनेदेखि अमेरिकन करेन्सी चाहिँ हामीसँग रिजर्भ हुँदाखेरि अलिकति त्यो फरेक्सले गर्दाखेरि अलिकति फाइदा होला, तर त्यसले कति नै लाभ होला र पछि रेमिटेन्स आयो भनेर मख परेको चाहिँ अलिकति नसुहाएको पो हो कि होइन? रेमिटेन्स बढ्नु भनेको त बाहिर जान नछोड्नु पनि होला नि त, त्यतातिर चाहिँ हेर्नु पो पर्ने हो कि। हामी रोजगारी सिर्जना गर्ने भनेका छौँ, आजको मितिसम्म बल्ल बल्ल दुई चार चरणमा चाहिँ यो निजी क्षेत्र र उद्योग व्यवसायीहरूसँग बल्ल बल्ल सय दिनको दौरानमा छलफल भएको देखियो, भनेपछि त्यसले कति उहाँहरूलाई ऊर्जा दियो होला, कतिले इन्भेस्टमेन्ट प्लान गर्नुभयो होला। अब योभन्दा अगाडिका कुराहरूमा जसरी भए, करप्सनका कुराहरू भए के भए, अब एउटै इक्जाम्पलै दिएर हेर्नु, जस्तो यो पासपोर्ट छपाईको कुरामा हामीले त यहाँ एउटा प्राइभेट कम्पनीलाई मात्रै चाहिँ रिलेसन बिगारेनौ नि, यसले त हाम्रो द्विपक्षीय रिलेसन दो, त्यो सम्बन्धमा समेत त प्रश्न उठ्यो नि जर्मनीको कुरामा। भनेपछि यस्तो खालको इन्भाइरोमेन्ट क्रिएट गरेर अनि हामी फरेन इन्भेस्टमेन्ट आउँछ, हाम्रो रेमिटेन्सबाट सदुपयोग गर्छौ, उद्योग धन्दा खोल्छौं भनेर खुसी हुने अवस्थामा म चाहिँ छैन।
1: यो वैदेशिक रोजगारीको पाटोलाई मैले एकछिन दोस्रो खण्डमा म जोड्छु भनेको थिएँ, तपाईँले प्रसङ्ग रेमिटेन्स जोडिहाल्नुभयो। एउटा नागरिक भइकन खोजे अनुसारको रोजगारी र रोजगारी पाए पनि चाहे अनुसारको पारिश्रमिक नभएका कारण व्यवस्थित रूपमा तिमी विदेश जाउन भनेर भन्ने सरकारले हो नि, अनि अर्को पाटो भनेको विदेश जाने जुन चरण छ, प्रक्रिया छ, सुरुदेखि अन्तिमसम्म ठगिनु पर्ने श्रमिकहरू, नागरिक व्यक्ति, राज्यले के भन्छ, दोषी श्रमिकहरूलाई लगाउँछ नि त, तिमीहरूलाई नजाऊ भनेको हो भन्छ नि त, फेरि विदेश जान्छ दुःख पाउँछ, अब भने अनुसारको यहाँ सिप सिकेर सिप सिकाएको छ भन्छ सरकारले, सिप सिकेको विदेशमा गएर काम लाग्दैन, वहाँ गएर दुःख पाउँछ, भने अनुसारको जागिर पाउँदैन, कम तलबमा काम गर्नुपर्ने हुन्छ, कति हुन्छ जे यहाँ जति हुनुपर्ने हो भनेर चाहिँ भनिन्छ, त्यो अनुसार त्यहाँ उसले पाएको हुँदैन, मेहनत गरेर कमाएको पैसा परिवार पाल्नुपर्छ, रेमिटेन्सको रूपमा देशलाई पठाउँछ, अनि त्यही पैसाबाट सरकारलाई कर पनि तिरेको हुन्छ, उसले त्यहाँबाट पनि कटौती भएर सरकारले गइरहेको हुन्छ, अनि त्यही श्रमिकले मलाई समस्यामा परे, म समस्यामा छु, ल न उद्धार गरिदेऊ न सरकार भन्दाखेरि चाहिँ एक वर्ष होइन, दुई वर्ष होइन, वर्षौँसम्म चाहिँ त्यो सुनिँदैन क्या, त्यो समस्या छ, खै त के गर्यो त अनि वैदेशिक रोजगारीको क्षेत्रमा सरकारले यो तीन महिना चार महिनाको
0: वैदेशिक रोजगारीको क्षेत्रमा मिटिङ गर्यो, धेरैजनालाई बोलायो, मल्टी स्टेक होल्डर कन्सल्टेसन भन्यो, बारम्बार अब विभिन्न समूहसँग छलफल गर्यो, तर छलफल पनि कसरी गर्यो भन्दाखेरि हाँसोड लाग्दो कुरो, न एजेन्डा सेट छ, न ओरिएन्टेसन, यो ओरिएन्टेसनको लागि हामी तपाईँहरूलाई बोलाउँदैछौँ भन्यो, न केही गर्यो, विज्ञहरूसँग छलफल बनाएको छ, व्यवसायहरूसँग छलफल बनाएको छ, छलफल गर्यो, तर त्यसको निष्कर्ष के भन्ने पनि छैन। हामीसँग रोड म्याप, मैले अघि नै भने नि हामी योजना बिना दौडिरहेका छ क्या, मैले अघि नै पनि भने, फेरि यो डिस्क्लेमर चाहिँ मैले अरू क्षेत्रमा क्लेम गर्न सकिरहेको छैन, तर श्रम रोजगार क्षेत्रमा चाहिँ यो हुँदै भएको छैन क्या, केही पनि भएन, अब यो सय दिन त भयो नि भर्खर भनेर भन्ने त्यो बहाना दिएर भएन, उहाँले सय दिनमा यो गर्छु भनेर क्लेम त उहाँहरूले नै गर्नुभयो नि, हामीले मागे त होइन नि त, उहाँहरूले मागेको क्लेम अनुसार त काम हुनु पर्थ्यो नि त, त्यो पनि भएन, भनेपछि अहिले वैदेशिक रोजगारी उहाँहरूको प्राथमिकतामा परेन, वैदेशिक रोजगारी भन्दा पनि उहाँहरू चाहिँ यहाँ भर्ना प्रक्रिया र भर्नाको चरणमा हुने कुराहरू व्यवसायमा मात्र फोकस्ड हुनुभयो। हामीले कि रेमिटेन्सको कुरा गर्यौं कि भर्ना प्रक्रियाको कुरा गर्यौं, भर्ना प्रक्रिया र रेमिटेन्स भन्दा बाहिर सामाजिक आर्थिक रूपमा मानवीय रूपमा चाहिँ श्रमिकहरू हुँदैनन्, त्यसको विषयमा कुराकानी एक थपा केही पनि भएन, यो चाहिँ राम्रो भएन। वैदेशिक रोजगारीमा उहाँहरूले केही पनि काम गर्नु भएन, शून्य काम भयो, अब मिटिङलाई काम मान्ने हो भने ल 10% मानौ, तर 90% त उहाँहरूले केही पनि गर्नुभएको छैन, हुन त समस्या पनि छ किनभने मन्त्री नै दुईटा हुनुभयो, होइन त्यो कारणले पनि केही कुरामा इम्पेक्ट भयो होला, अलिकति अप्ठ्यारो पर्यो होला, तर त्यसले उहाँहरूलाई एक्सक्युज दिँदैन किनभने हामी योभन्दा अगाडिका सरकारमा छैनौँ नि त, उहाँहरूले नै भनेको जस्तो फरक सरकारमा हुनुहुन्छ भने उहाँहरूले त त्यो त निरन्तर गर्नुभयो होला, अफिसियल डकुमेन्ट्सहरू होला, उहाँहरूको इन्स्टिट्युसनल मेमोरी होला, के होला, त्योलाई त कन्टिन्यू गर्नुभयो होला नि त, भनेपछि त्यो एक्सक्युज उहाँहरूलाई दिन मिल्दैन, अरूको पहिलाका लागि गाली गर 35 वर्षसम्म के भयो भन्ने कति ठाउँमा देख्छु कि मैले कहिले कहिले साथीहरूलाई भन्दा अलि चित्त बुझेन भन्ने कुराहरू गर्दा 35 वर्ष के गरेको थियो त भन्नुहुन्छ. त्यो 35 वर्ष नगरेको भयो त उहाँहरूलाई बोलाएको त अब गरेर देखाउनु पर्यो नि त. ल देखाउने भनेर आजको भोलिमै जादु गर्नुहोस् भनेको होइन, तर ल म 1 वर्षमा यो चाहिँ यसरी यसरी गर्छु भनेर त चित्त बुझ्दो गरी भन्नु पर्यो नि त. नारा दिएर भएन नि त, नारा मात्रै दिनुभयो के पनि काम भएन.
2: कार्यक्रम देश परदेशमा हामी सरकारले गरेका रोजगारीका प्रतिबद्धता कहाँसम्म पुगे, किन अपेक्षा अनुसार रोजगारी सृजना हुन सकेन, देशभित्र रोजगारी विस्तारका सम्भावना र चुनौती के हुन् तथा वैदेशिक रोजगारीलाई सुरक्षित मर्यादित र व्यवस्थित बनाउने योजनाहरू कार्यान्वयनमा कति प्रभावकारी छन् भन्ने विषयमा श्रम तथा आप्रवासन विज्ञ निलाम्बर बडालसँग कुराकानी गरिरहेका छौं. उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नु होला.
3: क्लासिक टेकको 60th anniversary अफर, जतिमा चाहियो त्यतिमा पाइयो. बजेट र प्याकेज तपाईँकै रोजाइको. अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ. क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस. सम्पर्क 9801004477. क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो.
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ.
4: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाल सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा.
2: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौ.
4: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690.
5: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ.
6: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध.
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं. फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं.
6: विद्युतीय उपकरण बन्द गरौं. टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं.
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं.
6: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं. पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ.
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं.
6: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं.

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी सरकारले गरेका रोजगारीका प्रतिबद्धता कहाँसम्म पुगे, किन अपेक्षा अनुसार रोजगारी सृजना हुन सकेन, देशभित्र रोजगारी विस्तारका सम्भावना र चुनौती के हुन् तथा वैदेशिक रोजगारीलाई सुरक्षित मर्यादित र व्यवस्थित बनाउने योजनाहरू कार्यान्वयनमा कति प्रभावकारी छन् भन्ने विषयमा श्रम तथा प्रवासन विज्ञ निलाम्बर बडासँग कुराकानी गरिरहेका छौं। अब उहाँसँगको थप कुराकानी सुनौं।
3: तपाईँको वैदेशिक रोजगारीमा गएका श्रमिकहरू कति छन् भनेर यो तथ्याङ्क कार्यालयले 23-24 लाख भनेर देखाउँछ, तर वास्तविक होइन। अब त्यो एनजिओ आईएनजिओ 40 लाख 50 लाख 70 लाखसम्म मान्छे बाहिर छन्, वैदेशिक रोजगारीमा छन् भनेर भनिएको हुन्छ। अर्को भनेको अनौपचारिक क्षेत्रमा कति श्रमिक छन् भन्ने पनि यकिन छैन, अनि औपचारिक क्षेत्रको त अलिकति 4-5 लाख भनेर चाहिँ देखाइरहेको छ, त्यो पनि ठ्याक्कै छैन। एउटा कुरा, सरकारसँग तथ्याङ्क छैन, तथ्याङ्क बिना बनेको नीति कस्तो बनियो र यसले चाहिँ कस्तो समस्या निकाल्छ?
4: अब हामीसँग एउटा चाहिँ के भन्दाखेरि, यो तथ्याङ्कको कुरामा धेरै भयो क्या। मैले काम सुरु गरेको आजभन्दा 20 वर्ष अगाडि श्रम रोजगार क्षेत्रमा काम गर्न सुरु गरेँ, त्यति बेला नै हामी तथ्याङ्क छैन भनिराखेका, अहिले पनि हामी तथ्याङ्क छैन भनिरहेका छौँ। भनेपछि यो 20 वर्ष चाहिँ हामीले तथ्याङ्कको कुरो चाहिँ के पनि अगाडि बढेन त भने, यो होइन। हामीले के गर्यौँ भन्दा तथ्याङ्क नभएको होइन, त्यो तथ्याङ्कलाई हामीले व्यवस्थित गर्न नसकेको हो। हामी तथ्याङ्क व्यवस्थित गर्ने काममा अगाडि नबढ्ने, अनि तथ्याङ्क भएन भनेर चाहिँ हात बाँधेर मसँग केही पनि छैन प्लान कसरी गर्ने भनेर त हुँदैन। अब केही गरी हामीसँग युएईमा भएको, मैले एक्जाम्पलको लागि भनेको, युएईमा भएको नेपाली पपुलेसनको हामीसँग तथ्याङ्क छैन भने संयुक्त अरब इमिरेट्सको सरकारसँग त होला त, माग्न त सकिएला त, मागौ न त, त्यो चाहिँ कहिले पनि पहल नगर्ने अनि हामीसँग तथ्याङ्क भएन भनेर त कहिलेसम्म हुन्छ र? यसरी हुँदैन। हामीले सेग्रिगेटेड त्यो डेटा माग्न सक्छौँ उहाँहरूसँग, जस्तो कतिजना टुरिस्ट भिसामा आउनुभयो, कतिजनाले लेबर अप्रुभल लिनुभएको छ, त्यहाँको लेबर अप्रुभल लिनुभएको छ भनेर लियो भने त हामीसँग भएको तथ्याङ्क र त्यहाँको तथ्याङ्क मिलाएर हेऱ्यो भने त सकिन्छ त। हामी एउटा एनजिओले गर्न सक्ने कुरा पनि सरकारले गर्न सक्दैन र स्केल पो ठुलो गर्नु पर्या हो त। अनि कतिवटा ठाउँमा त त्यो डेटा ओभरल्याप पनि छ, त्यो डेटा ओभरल्याप छ भनेदेखि एकीकृत एउटा व्यवस्थापन गर्नु पर्यो। यो नगरिकन हामीले तथ्याङ्क छैन मात्रै भनिराखेका छौँ, तथ्याङ्क छ, यसलाई व्यवस्थित नगरेको हो। र अनि अर्को कुरा के हो त भन्दाखेरि, केही गरी हामीले यो योजना गर्दाखेरि तथ्याङ्कको आधारमा नभइकन गरेको थियो भनेदेखि एक पाइला पनि अगाडि बढ्दैन थियो, हामी योजनामा कममा छैनौँ। जस्तो उदाहरणको लागि श्रम आप्रवासन नीति जुन आएको छ, त्यो नीति तथ्याङ्कको आधारमा बनाएको छ। किन भन्दा हामीसँग एउटा वैदेशिक रोजगारीमा गएको 51-52 सालदेखि रेकर्ड राख्न थालेको श्रम स्वीकृतिको डेटा छ, त्यो डेटामा हामीले एज्युम्ड रेकर्ड राख्न सक्छौँ। जस्तो कतिजना वार्षिक रूपमा फर्किनुहुन्छ, ट्रेन्ड त निकाल्न सक्छ, निकाले पनि छ, कतिवटा स्टडीहरू भएको छ, त्यो ल्याएको स्टडीहरूलाई एक ठाउँमा राखेर हेर्ने भने हामीसँग डेटा छ, हामी त्यसमा काम नगरेको हो, एउटा कुरा त्यो। अर्को कुरा चाहिँ, अहिलेको सरकारले त्यहाँतिर त सोचेकै छैन। हजुर, योजनाको कुरा गर्नुभएको छ, सोचको कुरा गरिरहेको छु म, योजना त दोस्रो कुरा तेस्रो कुरा हो, पहिलो सोच ल है, म अब यसो गर्छु भन्ने हुनु पर्यो नि। साह्रै दिक्क लागेछ क्या अब त, किनभने एउटा पनि अपेक्षा थियो यहाँ, अब यो के हुन्छ, युथहरू हुनुहुन्छ त्यहाँ टिममा जाँदा पनि युथ छ होइन, त्यो अरू दायाँ बाएको कुरा होइन, एकदम फोकस्ड कुरा गर्नुहुन्छ भनेर चाहिँ एक्सपेक्ट गरेर गइयो, जाँदाखेरि के पनि छैन, उहाँहरूले सबै कुरा जानेछ, अरूले केही पनि जानेको छैनन्, सुन्नु खोज्नुहुन्न, भनेपछि यो ग्याप उहाँहरूले क्रिएट गरिराख्नु भएको छ। यो ग्याप धेरै लामो गयो भने अप्ठ्यारो झन् उहाँहरूलाई हो। हामी सबैजना सहयोग गरेर एकैतिर हेरेर श्रमिकको हकितको लागि काम गर्न खोज्यौँ भने तथ्याङ्कले केही अप्ठ्यारो पार्नेवाला छैन। योजना गर्नु पर्यो, सोच राख्नु पर्यो, सोच पहिला ओरिएन्टेसन हुनु पर्यो, सोच हुनु पर्यो, त्यता कतातिर हामी अभिमुख हुने, जस्तो 5 वर्षमा चाहिँ हामी नेपालमै चाहिँ विकल्प सहितको रोजगारी चाहिँ ल्याउँछौँ भन्ने कुरा भइरहेको छ भने त्यो विकल्पका लागि हामीले कतिवटा ग्राउन्ड क्रिएट गर्यौँ, केमा त कुन कुन सेक्टरमा होइन, उद्योग धन्दा कल कारखाना कति खोल्ने हो, त्यसपछि आएर पर्यटन उद्योगमा कति इन्भेस्ट गर्ने हो, कृषि उद्योगमा कति हो, अनि त्यसपछि अरू चाहिँ स्मल साना तथा घरेलु उद्योगहरू कतिमा हामीले फोकस गर्ने हो भन्ने खालको स्ट्रक्चर्ड कुराहरू आउनु पर्यो नि. त्यो चिज छैन अनि प्रब्लम त्यहाँनिर हो. त्यो आइसकेपछि नै बल्ल योजनाको कुरा हो. पहिलो चरणमा सोच हुनु पर्यो, दोस्रो चरणमा यो प्लान हुनु पर्यो र तेस्रो चरणमा बल्ल योजना गर्न सकिएला. भनेपछि अहिले योजनाभन्दा अगाडि दुईटा काम गरेकै छैन, त्यहाँ आउनु बाँकी छ.
3: अब यो आउने भनौँ न एक वर्ष दिनसम्मको अलिकति कुराकानी गर्दाखेरि यो रोजगारीको क्षेत्रमा चाहिँ कस्तो प्रगति होला भनेर अपेक्षा गर्न सकिन्छ अबको एक वर्षमा?
4: यो अहिलेकै तालले हो भनेदेखि त यो नेचुरल प्रोग्रेस बाहेक केही पनि हुनेवाला छैन. नेचुरल प्रोग्रेस हुन्छ, त्यो कसैले रोकेर रोकिँदैन नेचुरल प्रोग्रेस. तर त्यो बाहेक इन्टरभिन गरेर हामीले त्यसमा चाहिँ हस्तक्षेपकारी चाहिँ योजनाहरू ल्याएर गर्ने हो भने गर्ने ठाउँ अझै पनि छ. अहिले के देखिन्छ भन्दाखेरि हामीले यसलाई सामान्य वर्षको रूपमा हेर्नु हुँदैन. यो भनेको हामीले वैदेशिक रोजगारीमा अफिसियली पठाएको यसको अर्थ छ, यो गाएको गएको होइन. हामीले नेपालीहरूलाई वैदेशिक रोजगारीमा अफिसियली पठाएको 20 वर्ष भयो, अब सेवा अवधि सकियो, फर्किने बेला भयो, अब प्लान गर्नु पर्यो. अनि खालि उहाँहरू प्रोडक्टिभ युज अफ रेमिटेन्सेस भनेर बसिराख्नु भएको छ, खर्च जहाँसुकै गरे पनि हुन्छ. बरु त्यो खर्च गर्नलाई उहाँहरूले चाहिएको प्रोडक्ट उत्पादनतिर पो ध्यान दिनुपर्ने हो नि त. यसरी हामीले योजना गर्यौं भने अब आउने 3 महिना, यो 3 महिनाले त उहाँहरूलाई दियो होला, दृष्टि दियो होला जस्तो लाग्छ मलाई. हेर्ने सोचको लागि एउटा दृष्टि दियो होला, त्यो दृष्टिले यो सोच बनाएर त्यसको अनुसारले हामीले चाहिँ यो है खाका भनेर त्यो चाहिँ संरचनामा हामीले योजना गर्यो भने अब आउने 6 महिना, हामीसँग 3 महिना त्यो बनाउनलाई लाग्छ. यो 3 महिना त सोचमै गइहाल्यो, अब त्यसपछिको 3 महिना हामीले त्यो खाका बनाउनमा लाग्छ र त्यो 3 महिनामा हामीले खाका बनायौँ भने आगामी 6 महिनामा हामीले रोजगारी सिर्जना गर्न सक्छौँ. नसकिने कुरो छैन. किन भन्दा अब हामीले अलिकति यसलाई अर्को आस्पेक्टबाट पनि हेरौँ. वैदेशिक रोजगारीमा नगएको घर छैन भनेपछि वैदेशिक रोजगारीबाट फर्केर आउने पैसा मात्रै होइन, त्यहाँबाट सिप पनि आउला, सांस्कृतिक पुँजी आउला, होइन, त्यसपछि मानवीय पुँजीहरू आउला. त्यो पुँजीहरूलाई हामीले युटिलाइज गर्ने प्लान त 3 महिनामा बनाउन सकिन्छ नि त, होइन. अब अहिले त धेरै ठाउँको एक्जाम्पल हेरेर हामीले त्यसलाई बनाउन सक्ने अवस्थामा छौँ नि त. फेरि हामीसँग अध्ययनै नभए पनि होइन, त्यत्रो अध्ययनहरू भएका छन्, ती सबै अध्ययनहरूलाई एक ठाउँमा राखेर हेर्न सकिएला. यो सबै राखेर हामीले हेर्ने हो र 3 महिनामा चाहिँ वास्तविक रूपमा नारा नगरेर वास्तविक ग्राउन्डमा बसेर व्यावहारिक रूपमा इम्प्लिमेन्टेशन गर्न सकिने खालको योजना 3 महिनामा बनाउन सकियो भने बाँकी 6 महिना हामीले रोजगारी वृद्धिको बाटो देखाउन सक्छौँ. त्यसले गर्दा के हुन्छ त भन्दाखेरि एक्सपोनेन्सियल ग्रोथ हुन्छ. किन अझै भन्दा यो जियोमेट्रिक ग्रोथ हुनेवाला होइन, त्यो के अरे यो एक पछि दुई, दुई पछि तीनवाला ग्रोथ हुनेवाला छैन रोजगारीको क्षेत्रमा. रोजगारीको क्षेत्रमा यो धेरै मल्टिप्लाइड भएर आउनेवाला छ. किन भन्दा एउटा मान्छेले सामान्य रूपमा एउटा समुदायमा आधारित दिगो रोजगारी सिर्जना गर्न सक्यो भने त्यसले अरू थप रोजगारीका अवसरहरू सिर्जना गर्न सक्छ. किन भन्दा एउटा मान्छेले केही गरी कृषि उपज बनाउँदैछन् भने कृषि सामग्रीको अर्कोले उत्पादन गर्न सक्छ, आयात गर्न सक्छ, त्यसपछि आएर अर्कोले कृषि सामग्रीको बजारीकरण गर्न सक्छ, कृषि उत्पादनमा आधारित उद्योगहरू सञ्चालन गर्न सक्छ. कृषिलाई यसरी हेर्न सक्नु पर्यो कि. अब कृषि यसले एक्जाम्पल दिएको, त्यसै गरी पर्यटन होला. एउटा पर्यटन उद्योग चल्नको लागि त खालि बाटो बनाइदिएर मात्र त पुग्दैन नि त, हिमालमा फोटो खिचेर मात्रै त पर्यटन हुँदैन, बस्नु खानु पर्ला. बस्नु परिसकेपछि कसैको घरमा घरवास कार्यक्रम चलाउन सकिएला, त्यहाँ घरवास कार्यक्रममा बसिसकेपछि खानु पर्ला, त्यो खानका लागि त्यहाँ चाहिने तरकारी उत्पादन गर्न सकिएला. यी सबैलाई जोडेर हामीले हेर्न सकियो, त्यो अनुसारको योजना गर्न सकियो भने रोजगारी एक्सपोनेन्सियल ग्रोथ हुन्छ. अहिले हामीले केमा कुरा गरिराखेका छौँ भन्दा खालि हामीले रोजगारीलाई, वैदेशिक रोजगारीलाई यो भर्ना प्रक्रिया र रेमिटेन्स, अनि फेरि इन्टरनल रोजगारीलाई उद्योग धन्दा कल कारखाना चलाउने मात्रैमा सोचिराखेका छौँ. त्यसरी होइन, र अलिकति फरक तरिकाले हेर्नुपर्छ.
3: यो अलिकति रोजगारीकै क्षेत्रगत कुराकानी गर्दाखेरि तपाईँले अलिकति कृषिको छनौट दिनुभएको थियो, त्यसमा पनि सरकारले अलिकति बढी जोड दिएको भनेको आइटी प्रविधि क्षेत्रलाई अलिकति प्राथमिकता दिइरहेको छ, सँगसँगै उद्योग कल कारखानाको कुरा पनि हामी गरिरहेका छौँ. कृषि पर्यटन जस्तो क्षेत्रमा चाहिँ यो लगानी मैत्री वातावरण बनाउने जुन प्रतिबद्धता थियो, एकद्वार प्रणालीका कुराहरू गरियो, स्टार्टअप फास्ट ट्र्याकका कुराहरू पनि गरिएको छ, यो कार्यान्वयन चाहिँ कहाँ पुगे जस्तो लाग्छ तपाईँलाई?
4: एउटा कस्तो भयो भनेदेखि नि, म पशुपति नजिकै जगदीश्वरीमा बस्छु, अनि मलाई चाहिँ यो के अरे सीता पाइलाको लागि चाहिँ एउटा कुनै अफर आयो भने यो म अनामनगरको जागिर छोडेर जान्न क्या, त्यो हेर्नु पर्यो नि, रुचि के छ, त्यहाँको आवश्यकता के छ, उहाँहरूको क्षमता के छ भन्ने छैन, अनि उहाँहरूले सोचेको चाहिँ मात्रै सही हो भनेर गएर त कहाँ पुगिन्छ त। आइटी सेक्टरमा डेभलप हुनुपर्छ, तर त्यो आइटी सेक्टरमा रिलेटेड ह्युमन रिसोर्स हामीसँग त्यो क्यापेसिटीको त्यो स्किल भएको त्यो दक्षताका व्यक्तित्वहरू कतिजना हुनुहुन्छ, र हामी कृषिमा आधारित श्रमिकहरूको जनसङ्ख्या कति छ, अन्य व्यवसायहरूमा अन्य क्षेत्रहरूमा क्षेत्रगत रूपमा भएको हाम्रो सिप हाम्रो दक्षता कस्तो छ भन्ने मूल्याङ्कन नगरिकन आएको कार्यक्रम भएको भएर त्यसले हामीलाई प्रोडक्टिभ रिजल्ट दिँदैन, त्यो प्रोडक्टिभ रिजल्ट दिँदैन। तर यसको अर्थ के होइन त भन्दा हामी त्यतातिर जानु हुँदैन, त्यो गलत भयो भने होइन, त्यो सँगसँगै अरू चिज जुन आउनु पर्थ्यो त्यो आएन भने चाहिँ प्रब्लम हो, त्यो आउनु पर्थ्यो आयो तर त्यसले जुन सँगसँगै ल्याउनु पर्ने चिजहरू त्यसले ल्याएन, त्यो कारणले गर्दा अहिले मलाई के लाग्छ भन्दाखेरि नेपालको समग्र रूपमा हेर्ने हो भने एजुकेसनसँग एकचोटि जोडेर हेर्नुभयो भने बाह्र कक्षा पास गरेपछि ब्याचलर्सको भर्ना हुने संख्यामा जुन एब्सेन्ट देखिन्छ त्यो एब्सेन्ट भनेको वैदेशिक रोजगारी हो, त्यो ग्रुपलाई हामीले क्याटर गर्ने गरी लिएर आउनु पर्ने हो कि ब्याचलर्स पास गरेर मास्टर्स गरेर जान खोजेको पपुलेसनलाई रिटेन्सनको लागि चाहिँ ल्याउने आइटी प्याकेजहरू हो, पपुलेसनको डिमान्ड के हो, हामीसँग भएको दक्षता योग्यता हाम्रो चाहना के हो, मलाई कस्तो खालको रोजगारीको आवश्यकता छ, मेरो दक्षता कहाँनिर पुग्छ, मैले मेरो घर नछोडिकन काम गर्नु पर्यो भने के कस्तो कामहरू गर्न सक्छु भन्ने चिजहरू हेर्नु पर्ला नि त। हामीलाई आजको मितिमा निर्माण क्षेत्रमा कति श्रमिकहरू चाहिन्छन् भन्नेको तथ्याङ्क त भेटिन्छ त, त्यति त गर्नलाई अरू धेरै ठाउँमा जानु पर्यो नि, एउटै अफिसमा गएर एक हप्तामा देऊ भने त दिन्छन् होला निर्माण व्यवसाय महासङ्घ छ, त्यहाँ गएर सोधे भइगयो त उनीहरूलाई कति आवश्यकता छ उनीहरूले भनिदिन्छन् नि, त्यो भएपछि त्यहाँ चाहिने निर्माण जनशक्ति हामीले खोजेर ल्याउने कहाँबाट ल्याउने मिलाउने भन्ने कुराको इन्भाइरोमेन्ट क्रिएट गर्ने काम पो सरकारको हो त, त्यो चाहिँ छैन, त्यसरी एकदम सेक्टर वाइज प्लान छैन। अनि हामी के गरिरहेको छौँ त भन्दा डिजिटल नेपाल भनेर भनिरहेका छौँ, डिजिटल नेपाल हुनको लागि त डिजिटल एप्लायन्सेसहरू युज गर्नको लागि खालि त्यहाँ पैसा पनि हुनु पर्यो नि, 1 GB डेटा किन्नलाई चाहिँ महँगो छ, अनि डिजिटल नेपालको सपना देखेर हुन्छ, डेटा फ्री गर्नुहोस् न अनि त्यसपछि गराउला नि देखाउला नि सपना, त्यसपछि डिजिटल नेपालको हामी त्यसमा अक्वेन्टेन्ट छैनौँ, हामी त्यसमा अभ्यस्त छैनौँ, हामी जुन प्रविधि प्रयोग गर्न अभ्यस्त छैनौँ त्यो प्रविधिमा जोड दिइराखेका छौँ, र जुन प्रविधि हाम्रो चाहिँ परम्परागत रूपमा चलिआएको छ त्यसलाई चाहिँ हामीले इग्नोर गरिराखेका छौँ, भनेपछि हाम्रो मेलमिलाप त्यहाँनिर नभइरहेको हो, त्यसले गर्दाखेरि यसले प्रोडक्टिभ रिजल्ट दिएन। अब गर्नुपर्ने चाहिँ के हो त के थियो त भन्दाखेरि हामी सबैलाई सँगै जोडेर लानु पर्थ्यो, कृषिमा आधुनिकीकरण गर्ने भन्यो, तर कृषिमा आधुनिकीकरण गर्नका लागि चाहिँ हामीले फेरि यो के भन्छ यन्त्रहरू किन्नको लागि चाहिँ लामो लाइन बसेर झन्झट बेहोर्नु पर्यो भनेदेखि त मान्छेले फेरि फर्केर त्यही चाँदेर हलो कोदालै गर्ने त हो नि, त्यता सहजीकरण गर्नुपर्छ होला नि त, त्यो चाहिँ नगर्ने। अनि हामी केमा कुरा गरिरहेको छौँ भने डिजिटल हुनुपर्छ, अनि यहाँ एप खोलेर चाहिँ अनलाइन अर्डर गर्न सक्छ भनेर ल अब मल पनि एप अनलाइन अर्डर गरेर चाहिँ त्यहाँ बारीसम्म पुर्याइजाउँ न, र तर साथसाथै के पनि गर भन्दा त्यो एप चलाउन नसक्ने मान्छेलाई त्यहाँको कम्युनिटी लिडर्सहरूले एप चलाएर त्यहाँसम्म ल्याउनलाई क्यापेसिटी पनि बिल्ड गरिदेऊ नि त, बनेपा पनौतीमा रोपेर त कर्णालीलाई हुँदैन होला, त्यही भनेको यो स्टन्ट भयो क्या, यस्तो स्टन्टले चल्दैन, जब हामी स्टन्ट गर्छौँ एउटा भिडियोको लागि चाहिँ राइट एङ्गल खोजेर चाहिँ गएर रोपाई गर्छौँ त्यति बेलासम्म त हाम्रो इन्ट्रेस्ट भनेको रोपाई गर्ने हुँदैन, त्यति बेलासम्म हाम्रो इन्ट्रेस्ट भनेको भिडियोको क्वालिटी हुन्छ, हामीले भिडियोको क्वालिटी खोज्या हो भने ठिकै छ, हामीले कृषिमै चाहिँ विकास खोज्या हो भने त्यो चाहिँदैन। लगभग हाम्रो अहिलेको सिनेरियो भनेको के हो भन्दा उहाँहरूलाई कतिवटा चिजको व्यवहारिक ज्ञान चाहिएको छ, त्यो व्यवहारिक ज्ञान उहाँलाई लिनलाई केही कुराले सङ्कोच भइरहेको छ, किनभने उहाँहरूले गाली गरेका मान्छेहरूलाई फेरि बोलाएर के सोध्नु जस्तो नि लाग्यो होला, तर उहाँहरूको जस्तो जोस उहाँहरूको जस्तो जाँगर र उहाँहरूको जस्तो जुन अगाडि हेर्न सक्ने क्षमता छ त्यसलाई चाहिँ अनुभव एउटा चिज चाहिँ आवश्यकता छ, उहाँहरूलाई रिसै उठे पनि अनुभव कहीँ न कहीँ चाहिँ युटिलाइज गर्नुभयो भने उहाँहरूले धेरै प्रोग्रेस गर्न सक्नुहुन्छ। कहिले कहीँ हामीले भन्छौँ नि के अरे मन नलागेकोलाई पनि कहिले कहीँ बुझ्नुपर्छ भन्छन् नि. अब त्यसरी ल्याइएन भने चाहिँ यो हजुरको प्रश्नमा मैले खासै भित्र पस्नुपर्ने देखिनँ कि. त्यही भएर
3: त्यो फर्केका व्यक्तिहरूको तपाईँको संस्कृतिको कुरा गर्नुभयो, पुँजीको कुराकानी गर्नुभयो, जनशक्तिको कुराकानी गर्नुभयो. अब त्यसलाई चाहिँ कसरी सदुपयोग गर्न सकिन्छ होला? अब सुन्दैन त भनिरहनु भएको छ, अब सुनाउनु त पर्ने हो होइन? कसरी चाहिँ गर्न सक्नुपर्ने हो सरकारले?
4: यसमा चाहिँ के देखिनुपर्छ भन्दाखेरि एउटा क्लियर रोडम्याप देखिनुपर्छ. जस्तो पहिला पहिला रिइन्टिग्रेसनका प्रोग्रामहरू जुन भनिए पुनरेकीकरणका भनेर नि, त्यस्ता खालका कुराहरूले मात्रै हुँदैन. जस्तो हामीले फर्केर आएपछिको सिपहरूको पहिचान गर्ने, त्यसको प्रमाणीकरण गर्ने भन्ने कुरा गर्यौं होइन, तर त्यो खासै टुङ्गोमा पुगेन योभन्दा अगाडिको कुरामा. त्यसपछि आएर हामीले यो के अरे ऋण सहायताका कुराहरू गर्यौं, 10-15 लाखका कुराहरू गर्यौं, सब्सिडाइज लोनको कुराहरू होइन, सहुलियतपूर्ण ऋणका कुराहरू गर्यौं. त्यसपछि आएर हामीले के अरे इन्भेस्टमेन्टका प्लानहरू लिएर आयौं, राष्ट्र ब्याङ्कले बन्डहरू लिएर आयो, त्यसै गरी आइपीओमा उहाँहरूलाई प्रायोरिटी दियो, लगानीका कुराहरू त्यहाँनिर इन्ट्रेस्ट लाग्छ कि भनेर गर्यो. तर यी सबै प्रडक्टहरू जति पनि स्किम्स एन्ड प्रडक्टहरू ल्याए, त्यसले किन एट्र्याक्ट गर्न सकेन भन्दाखेरि उहाँहरूको इन्ट्रेस्ट निडसँग छोएन त्यसले. त्यो कारणले के गर्नु पर्यो भन्दा, अहिले फर्केर आउँदाखेरि तपाईँ कति वर्ष कहाँ काम गर्नु हो मात्रै होइन, तपाईँको रुचि केमा छ भन्ने पनि हेर्नु पर्यो, सोध्नु पर्यो. अब लास्ट टाइम एउटा वैदेशिक रोजगार बोर्डले फेसिलिटेट गरेर जुन त्यो सहुलियतपूर्ण ऋणको कुराहरू गर्दाखेरि उहाँहरूले पहिला गरेको काम र अहिले उहाँहरूको इन्ट्रेस्ट म्याच नगरेका कारणले ऋण उपलब्ध गराउन सकिएन भन्ने धेरै कुराहरू आएको थियो नि त. हो, त्यो कुरालाई अब एड्रेस गर्नु पर्यो नि त होइन. भनेपछि अब हामीले के हेर्नु पर्यो भन्दा, अबको पपुलेसन भनेको हाम्रो रिटर्निङ पपुलेसन हो. त्यो रिटर्निङ पपुलेसनलाई हामीले रिटेन गर्न सक्ने, जस्तो 5 वर्षको साइकलमा फर्काउनु भएको छ भने त उहाँहरू यहाँ बस्नुहुन्न, तर 20 वर्षको साइकलमा उहाँहरू फर्किनु भएको छ भने यहाँ बस्ने चान्सेस हुन्छ. अब उहाँहरूको क्यापिटल कति हुन सक्छ, त्यो क्यापिटललाई हामीले कसरी क्यापिटल पुलिङ गर्न सक्छौ? एउटै मान्छेले ल्याएको 5 लाख रुपियाँले त यहाँ व्यवसाय गर्न सक्ने अवस्था छैन. भनेपछि त्यो व्यवसायलाई हामीले कहाँनेरि कुन त्यो सेगमेन्टमा लगेर जोड्न सकिन्छ? हामीले एउटा आइसोलेसनमा चाहिँ त्यो प्रोजेक्ट गरेर हुनेवाला छैन. र लगानी नै कुरा गर्ने हो, जस्तो हाइड्रो पावरमा लगानी गर्ने भन्ने कुनै बेलामा उठ्यो होइन. भनेपछि हाइड्रो पावरमा लगानी गरेर मेरो चाहिँ इन्भेस्टमेन्ट रिटर्न हुन्छ भन्नेको ग्यारेन्टी कसले गरिदिने? त्यो चिजहरूको ग्यारेन्टी गर्ने भनेको त सरकारले दिने प्लान्स एन्ड पोलिसिजहरूबाट होला. पोलिसीले देखिनु पर्यो, प्लान योजनामा त्यो कुरोको रिफ्लेक्सन आउनुपर्ने होला होइन, प्रतिबिम्बित हुनु पर्यो. पछि यो चिजहरू त्यहाँबाट देखिनु पर्यो, एउटा मान्छेको कन्फिडेन्स बिल्ड गर्नु पर्यो, र उसले आएर कन्फिडेन्स बिल्ड गरिसकेपछि यहाँ उसले आफ्नै आफ्नै लगानी गर्छ. नेपालमा आएर भोलेन्टियरली लगानी गरेर उसको केही गरी यो फेल भयो भने म छु भन्ने ग्यारेन्टी गर सरकारले दिने त्यति हो. जस्तो आउने मान्छे सबैजनाले फर्केर आएर यहाँ लगानी गरेर गरेका काम त सबै त बिग्रिँदैनन् नि, केही कुरा बिग्रिन्छ होला. त्यो बिग्रिने कुरामा प्राविधिक रूपमा चाहिने हो कि आर्थिक रूपमा चाहिने हो कि के कुरामा चाहिने हो त सहायता? त्यो सहायताका लागि हामी कति तयार छौँ त भनेर बस्नु पर्यो होइन. जस्तो हाम्रो त सेक्टर त डिफ्रेन्ट छ नि त. उद्योग धन्दा खोल्नु पर्यो भनेदेखि एउटा मान्छेले उद्योग धन्दा खोल्नु पर्यो कति अन्डर खानुपर्छ? अहिले वान स्टप सोल्युसन त भनेको छ भन्न त होइन, तर त्यो रजिस्ट्रेसनमा मात्र वान स्टप भएर भएन. अहिले पनि वान स्टप सोल्युसन त भन्यो, तर एउटा सामान्य वैश्य रोजगारीबाट फर्केर आएको मान्छेले कम्पनी खोल्नु पर्यो भनेदेखि त्यो वान स्टप सोल्युसन उपभोग गर्नलाई पनि बिचौलिया राख्नुपर्ने अवस्था छ. त्यो अवस्थाको चाहिँ अन्त्य गर्नु पर्यो कि पहिला. त्यसका लागि प्लान चाहियो, आजको भोलि हुन्छ भनेर एक्सपेक्ट गरिँदैन, तर त्यसका लागि त्यसका तर्फ काम गरिराखेको छ भन्ने अनुभूति पनि त हुनु पर्यो नि. एउटा मान्छेले विदेशबाट फर्केर आउँदाखेरि ल्याउने सिपको पुँजीको सम्बन्धको कुरालाई हामीले कसरी प्रयोगमा ल्याउन सक्छौं? त्यो प्रयोगमा ल्याउने क्रममा उहाँहरूको रुचि क्षमता के छ, त्यसको दिगोपना कसरी हुन सक्छ, त्यहाँ आउन सक्ने रिस्कहरू के हुन सक्छन्, त्यो रिस्क एसेस गरेर रिस्क एसेसमेन्टको प्लान हुनु पर्यो. त्यसलाई मैले मिटिगेट गर्नलाई, त्यसलाई त्यो जोखिमलाई न्यूनीकरण गर्नका लागि मैले यो ठाउँमा यसरी इन्टरभेन गर्न सक्छु, त्यसका लागि यसको जिम्मेवारी यो हुनसक्छ, अथवा भनौँ स्थानीय तहबाट चाहिँ यसले यतिसम्म गरिदिन सक्ने होइन, अनि प्रदेश सरकारले यो गर्न सक्ने, र संघीय सरकारले चाहिँ केन्द्र तहबाट दिन सक्ने कुराहरू, जस्तो ब्याङ्किङ प्रणालीमा चाहिँ उहाँहरूलाई जोड्ने, बजारीकरणमा उहाँहरूलाई जोड्ने, अब के गरी हाई भ्याल्यू प्रोडक्टहरू छन् होइन, धेरै मूल्य आउने खालका चाहिँ उत्पादनहरू छन् भने त्यसलाई चाहिँ अन्तर्राष्ट्रिय बजारमा जोड दिने कुरामा, त्यो कुराहरूमा चाहिँ केन्द्र सरकारले चाहिँ फेसिलिटेट गर्नुपर्ने होला, सहजीकरण गरिदिनुपर्ने होला. यी सबै ब्रोडर म्याप एउटा हामीसँग हुने भयो भने एउटा कुरा चाहिँ के ढुक्क छु म भन्दा, वैदेशिक रोजगारीमा 10-15 वर्षभन्दा लामो साइकलबाट फर्कनु भएकोहरू विदेश जान चाहनुहुन्न। युरोप अमेरिका जानेको कुरा मैले गरिनँ, उहाँहरू युरोप अमेरिका जानेहरू उतै भाषिनलाई जानुहुन्छ, यहाँको बेचेर जानुहोला। तर जो खाडी जानुहुन्छ, जो मलेसिया जानुहुन्छ, जो कोरिया जापान गएर फर्किराख्नु भएको छ, मौरिसस जोर्डन इजरायल गएर आउनु भएको छ, उहाँहरूलाई यहाँ नै व्यवसाय गर्ने एउटा खालको इच्छा देखेको छु। यो मैले अहिले त्यतिकै भनेको होइन, यो लामो समयदेखि मैले काम गरेँ वैदेशिक रोजगारीबाट फर्केर आउनुभएका श्रमिकहरूले खोल्नुभएको संस्थाको अनुभवले त्यसपछि आएर विभिन्न चरणमा मैले भेटेका श्रमिकहरूसँग गरेको कुराकानीको आधारमा यो कुरा गर्दैछु। उहाँहरूको इन्ट्रेस्ट नै बसेर के सानोतिनो व्यवसाय गर्ने छ, आजको मितिमा हामी सानोतिनो व्यवसाय गर्नलाई प्रोत्साहित हुने खालको वातावरण बनेको छैन। जस्तो सामान्य एक्जाम्पलको लागि सड़क पेटीमा व्यवसाय गर्नुपर्छ भन्ने मान्यता मेरो पनि छैन, तर त्यो सड़क पेटीमा व्यवसाय गर्नलाई उहाँहरूलाई नदिनको लागि एउटा निश्चित ठाउँ तोकेर, एउटा निश्चित समय तोकेर, एउटा निश्चित बार तोकेर उहाँहरूलाई व्यवसाय गर्ने ठाउँ त दिन सकिएला त होइन, त्यो वातावरण त बनाइदिनु पर्ला नि त। त्यसले गरिसकेपछि पनि उहाँहरू सड़क पेटी चाहिँ अतिक्रमण गर्न जानु भने त्यसपछि कारवाही गर्नुपर्ने होला नि त। भनेपछि हामी केमा कुरा गरेको छौँ भने सड़क पेटी खाली गर्ने नाममा चाहिँ अर्को ठाउँको चाहिँ कुरा गरिराखेका छैनौँ त। भनेपछि व्यवसाय गर्नका लागि हामीसँग आजको मितिमा त्यो सानो व्यवसाय, ठूलो व्यवसायलाई त अलरेडी जहिले पनि ठाउँमै छँदैछ र ठूला व्यवसायले पनि धेरै कम्प्लेन गरेको सुनेको छु, तर सानो व्यवसाय जबसम्म राम्रोसँग चल्दैन तबसम्म त्यसले नेपालको अर्थतन्त्रलाई दिगो रूपमा अगाडि बढाउन सक्दैन होइन। जस्तो एक्जाम्पलको लागि एउटा ठाउँमा जस्तो मानौ अहिले हाँडीगाउँमा यहाँले देख्नुभयो होला, शनिबार बाटो बन्द गरेर एउटा घर छ, एउटा मान्छेले एक हप्ताको लागि आमदानी गर्न सक्ने गरी एउटा व्यवसायको ठाउँ बनाइदिएछ नि त। त्यो त स्थानीय तहबाट स्थानीय सरकारले गरिदिएर बनाइदिएको वातावरणको उपज हो। त्यस्तै खालको चाहिँ हामीले अन्य त्यसलाई अलिकति लार्ज स्केलमा अलिक ठूलो भोल्युममा हामीले गरिदिन सक्ने हो भने सानोतिनो मैले लगानी गरेर पनि मलाई चाहिँ मेरो जीविकोपार्जन गर्नलाई म सक्षम हुन्छु भन्ने आँट आउँछ नि त। ल तिमी केही भयो, तिमीलाई फेरि भोलि व्यवसायमा अलिकति अप्ठ्यारो पर्यो भने म छु भन्ने खालको प्रत्याभूति स्थानीयले होस्, प्रदेशले होस् वा केन्द्र सरकारले होस् दिनु पर्यो नि त। प्राविधिक सहयोग यहाँ पाइन्छ भन्नु पर्यो, आर्थिक सहयोगको लागि हामी छौँ भन्नु पर्यो, सब्सिडाइज लोन होला, यहाँ कसैले पनि अनुदान पैसा दान दिएर काम चल्दैन, उहाँहरूलाई बरु लोन दिँदाखेरि उहाँहरू प्रोत्साहित हुनुहुन्छ किनभने त्यो लोन लिने भयो भने लोनको रिपेमेन्ट हुन्छ अनि उहाँहरूले व्यवसायतिर लाग्नुहुन्छ होला। यस्ता खालका स्किमहरूमा उहाँहरूसँग कुरा गर्दा उहाँहरूले भन्नुहुन्छ एउटा मान्छे चाहिँ दर्ता गर्नलाई पाँच ठाउँमा दौडिनु पर्यो भनेदेखि त्यहीँबाट हतोत्साही भएर नगरेको न हो, अब यो एक कदम अगाडि बढ्नु भएको छ, यो एउटा पर्टिकुलर केसमा मात्रै है एक कदम अगाडि बढ्नु भएको छ भने यसलाई अलिकति फेसिलिटेटिभ रोल चाहिँ स्थानीय तहबाट गर्न सकिन्छ कि प्रोडक्ट आइडेन्टिफाई गरेर जस्तो हामीले चाहिँ यो छम्पी भन्दा परतिर दक्षिणकालीको दक्षिण भेगमा जाँदाखेरि नास्पातीको एकदम राम्रो पहिलेदेखि गरिरहेको, त्यहाँको नास्पातीलाई चाहिँ बजारीकरण गर्नको लागि अहिलेसम्म भएका प्रयासहरू के त, ती डोकोमा बोकेर दक्षिणकालीमा जबरजस्ती टुरिस्ट ट्र्याप गरेर बिक्री हुन्छ र त्यसले कति नै लाभ होला र, तर त्यसको हामीले अझ प्रतिफल राम्रो लाभ लिनको लागि के गर्न सकिन्छ होला त, त्यतातिर ध्यान दिनु पर्यो नि। हामीसँग आजको मितिमा कोल्ड स्टोरेजहरू कति छन् त, कृषि उपजको कुरा गर्दा कोल्ड स्टोरेजको नम्बर त हामीसँग एकदम कम छ, अनि गोलबेडा खेती चाहिँ गर्नलाई चाहिँ प्रोत्साहित गरेर भयो त, भोलि गोलबेडा राम्रो उत्पादन भयो भने अहिले हामीले सस्तोमा बेच्नुभन्दा कोल्ड स्टोरेजमा राखेर चाहिँ एभरेज रेटमा बेच्नु पायो भने त त्यसले त कृषकलाई मुनाफा हुन्छ होला नि त। त्यो तर्फको काम गर्नलाई त कृषकको क्षमताले दिँदैन नि त, त्यो त सरकारको क्षमताले गर्नु पर्यो नि त। हो यस्ता खालका वातावरण अहिले बनाइदिएर ल कोल्ड स्टोरेज म बनाउँछु, तिमी गोलबेडा खेती गर, तिम्रोले एभरेज रेट पाउँछौ, एकदम तलको फ्लक्चुएटिङ रेट जानु पर्दैन, कहिले तल कहिले एकदम माथि हुँदैन भन्ने खालको ग्यारेन्टी दिन सक्ने खालको वातावरणले बनाइदियो भने, सरकारले बनाइदियो भने हुन्छ। अर्को कृषि करिडोरको बाहेकको कुराहरू, यो कृषिमा धेरै लामो कुरा भयो, सामान्य रूपमा हामीले चाहिँ दैनिक उपभोग्य वस्तुहरू साबुन पेस्ट केमिकलहरूको अहिले कति छ्यास ठेलामा बेचेर हिँड्ने देखि लिएर सबै देख्छौँ, टोयलेट क्लिनरदेखि लिएर त्यो केमिकलहरू आयात गर्नमा हुने कुराहरू समस्याहरू छन् नि त, त्यसलाई हामीले कतिको फेसिलिटेट गरिरहेका छौँ त, कहाँबाट पाउँछौँ हामीले, त्यसको प्रविधि कति छ, त्यो ह्याजर्डस काम हो भन्ने कुरा हामीले नबुझिकन जुन पनि ठाउँमा चाहिँ हामीले बालबालिकाहरू पनि खेल्ने ठाउँमा चाहिँ उद्योग बनाएर साना उद्योगको नाममा बनाएर खोलेर छोड्दाखेरि त्यसले हुने ह्याजर्डको कुराहरू हामीले कहिले गर्दैन, त्यसबाट त्यो उद्योग धन्दाबाट निक्लिने केमिकल्सहरू त्यो बाई प्रोडक्टहरूलाई चाहिँ प्युरिफिकेसन गर्नलाई कसले हेरिदिने, रोक्न त हामीले सबै ठाउँमा रोकेका छौँ तर फेसिलिटेट कहाँ कहाँ गरेका छौँ त, हो. अब चाहिँ समय केमा ध्यान दिनु पर्यो भन्दा फेसिलिटेट गर्नेमा ध्यान दिनु पर्यो, इन्भाइरोमेन्ट क्रिएट गरिदिनु पर्यो जसले गर्दाखेरि साना उद्योगहरू घरेलु उद्योगहरूको प्रोत्साहन होस्, त्यसले चाहिँ लङ टर्ममा इम्प्याक्ट गर्छ. नत्र अहिले अहिले जसरी हामीले सोचिरहेछौँ त्यसरी हुँदैन. रिटर्निङ माइग्रेन्ट वर्करले त्यो एक्जाम्पल देख्यो भने हुन्छ. र यसका लागि एउटा चाहिँ के हुनु पर्यो भने एउटा वैदेशिक रोजगारीमा जानु अगाडि उसले एउटा सोच बनाउन सकोस् कि म 5 वर्ष काम गरेर यति पैसा कमाएर यहाँ आएर यो उद्योग गर्छु भन्ने सोच बनाउन सक्ने खालको खाका हुनु पर्यो. र के हुनु पर्यो त भन्दा गएको तेस्रो वर्षसम्ममा उसले घरमा पठाएको पैसाबाट यहाँ केही कुरा सुरु भइसकेको हुनु पर्यो. त्यो 2 वर्ष उसले यहाँ भइसकेको बेसमा भएकोलाई उसले आएर अपलिफ्ट गर्न सक्ने गरी वातावरण गर्नुपर्छ. तर आशा गर्न सकिन्छ किनभने अहिले भर्खर त सय दिनु भयो. आशा गरौँ न. यस्तो जोस जाँगर भएका चाहिँ मन्त्रीज्यूहरू हुनुहुन्छ, प्रधानमन्त्री आफै त्यस्तो यङ एन्ड एनर्जेटिक हुनुहुन्छ, उहाँहरूले चाहनु भयो भने के नहोला र. खालि के भन्दाखेरि 2-4 वटा कुराहरू चाहिँ उहाँहरूले ध्यान दिनुपर्ने जस्तो मलाई लाग्छ. के कुरा भन्दा उहाँहरूले अरूको कुरा पनि सुन्नु पर्यो. उहाँहरूले अरूले भनेकै मान्नुपर्छ भनेको होइन, अरूले भनेको सुन्नु पर्यो, एनालाइज गर्नु पर्यो, कति कुरा चाहिन्छ कति कुरा चाहिँदैन भन्ने कुरो हेर्नु पर्यो र अनि त्यो अनुसार अगाडि बढ्नुभयो भनेदेखि बल्ल अगाडि बढिन्छ, राम्रो ठाउँमा पुगिन्छ होला. र अब आशा चाहिँ म चाहिँ फेरि आशावादी छु.
2: उहाँ हुनुहुन्थ्यो श्रम तथा आप्रवासन विज्ञ निलाम्बर बडाल. देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो एप्लिकेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशको समय आजलाई सकिन लाग्यो. कार्यक्रम सुन्नु भएकोमा तपाईँलाई धन्यवाद. उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz, उज्यालो online.com र उज्यालोको मोबाइल एप्लिकेशनमा खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्टसँगै म महेश गेवाली पनि विदा माग्छु. नमस्कार.

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz दर्जन छ सधैँ बाघ सुन।
1: खुसीको खबर,
2: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4 देखि 5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार 2 पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
1: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
3: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
1: साइना मेडिकल हलका सेवाहरू,
4: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको 4 शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठ्यघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
3: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठ्यघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
2: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RSC, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
3: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
1: साइना मेडिकल हल भुरी गाउँमा, जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन, छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्यप्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
2: साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। चितवन र धादिङको सड़क खुल्यो, काठमाडौँमा रोकिएका गाड़ी चल्न थाले। गाड़ीको चाप हुँदा लेन अनुशासन पालना गरी चलाउन ट्राफिक प्रहरीको आग्रह। आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, सावधानी अपनाउन अनुरोध। 11 महिनामा 21 अर्ब 20 अर्ब रेमिट्यान्स भित्रियो। अर्थतन्त्रका बाह्य सूचक बलिया भए पनि आन्तरिक सूचक कमजोर। भारतको फोहोर प्रशोधन केन्द्रमा फोहोरको थुप्रो खस्दा 9 जनाको ज्यान गयो। केन्द्र संचालनका गतिविधिमा अस्थायी रोक। र विश्वकप फुटबलको पहिलो सेमिफाइनलमा आज राति फ्रान्स र स्पेन खेल्दै। नेपाल खबरमा अब पूरा खबर। वर्षा र पहिरोका कारण अवरूद्ध धादिङ र चितवनको सड़क बिहानदेखि खुलेको छ। लगातार जसो पानी परेर सड़क अवरूद्ध हुँदा प्रहरीले हिजो बेलुकादेखि लामो दूरीका गाड़ीलाई काठमाण्डुमा रोकेको थियो। अवरूद्ध सड़कको पहिरो पन्छाएसँगै नागडुङ्गा, मुगलिन, नारायणघाटमा गाड़ी चल्न थालेका प्रहरीले जनाएको छ। काठमाण्ड उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेश राज सुवेदीका अनुसार बिहान 8 बजेदेखि गाड़ी चल्न थालेका हुन्।

0: महाशाखाका अनुसार आज कोशी बागमती र गण्डकी प्रदेशको पहाड़ी भेगका थोरै ठाउँमा, कोशी बागमती र गण्डकी प्रदेशको तराई तथा लुम्बिनी प्रदेशको पहाड़ी भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। त्यस्तै आज राति कोशी बागमती र गण्डकी प्रदेशको पहाड़ी भेग तथा कोशी प्रदेशको तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने महाशाखाको अनुमान छ। अरू ठाउँमा पनि हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ। भोलि र पर्सी पनि केही ठाउँमा ठूलो पानी पर्ने भएकोले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ। गैराती पनि बागमती, लुम्बिनी र गण्डकी प्रदेशको केही ठाउँमा ठूलो पानी परेको थियो। चालू आर्थिक वर्ष 2082-83 को 11 महिनामा विप्रेषण आप्रवाहमा उल्लेख्य वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार अघिल्लो महिना जेठ मसान्तसम्म विप्रेषण आप्रवाह 38.2% वृद्धि भई 21,20,80 करोड़ पुगेको छ। जेठमा मात्र रेमिट्यान्स आप्रवाह 2,03,89 करोड़ रहेको छ। अघिल्लो वर्षको त्यही महिनामा विप्रेषण आप्रवाह 1,76,32 करोड़ रहेको थियो। प्रतिवेदन अनुसार यो अवधिमा खुद वित्तीय आय अर्थात खुद ट्रान्सफर 23.21 अर्ब 7 करोड़ पुगेको छ। अघिल्लो वर्षको त्यही अवधिमा यस्तो आय 16,69,51 करोड़ रहेको थियो। जेठ मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगत नयाँ लिने नेपालीको संख्या 3,67,211 र पुनः श्रम स्वीकृति लिनेको संख्या 3,55,735 रहेको राष्ट्र बैंकले जनाएको छ। अर्थतन्त्रका बाह्य सूचक बलिया भए पनि आन्तरिक सूचक कमजोर छन्। देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार अर्थतन्त्रका बाह्य सूचकहरू रेमिट्यान्स, विदेशी मुद्राको संचित, शोधनान्तर स्थिति, वैदेशिक व्यापार बलिया देखिएका हुन्। आन्तरिक सूचकतर्फ मुद्रास्फीति, बैंक कर्जा, ब्याजदर, आन्तरिक उत्पादन, लगानी, रोजगारी, राजस्व संकलन लगायतका क्षेत्र पछिल्लो 11 महिनामा निराशाजनक नै छन्। पेट्रोल छर्केर जलेका सर्लाहीको गौडैता नगरपालिका 10 का विवेक मण्डलको उपचारको क्रममा ज्यान गएको छ। गएको शुक्रबार हेलिकप्टरबाट काठमाण्डु ल्याइएका मण्डलको किर्तिपुरको बर्न अस्पतालमा उपचारको क्रममा गए राति ज्यान गएको हो। मण्डलको आईसीयूमा उपचारको क्रममा ज्यान गएको अस्पतालका प्लास्टिक सर्जन प्राध्यापक डाक्टर शंकरमान राईले जानकारी दिनुभयो। मण्डलको शरीरको 85% भाग जलेको थियो। मण्डल सहित पछिल्लो पटक यस्तै घटनामा 3 जनाको ज्यान गएको छ। यसअघि मुकुका गणेश नेपाली र काठमाण्डुका अश्विन राउत पनि ज्यान गएको थियो। नेपाल विद्युत प्राधिकरण धरान कारले सुनसरीको जीप दुर्घटना हुँदा 2 जनाको ज्यान गएको छ, 1 जना घाइते भएका छन्। धरान इटहरी कोशी लोकमार्ग अन्तर्गत इटहरी उपमहानगरपालिका 20 सेउती पुल नजिक गैराती जीप दुर्घटना भएको हो। 21-16-51 नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरीकारले सुनसरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो। दुर्घटनामा चालक धरान 13 का बीर्खराई र नेपाल विद्युत प्राधिकरणका कर्मचारी धरान 16 का सुमन आचार्यको ज्यान गएको हो। दुर्घटनामा घाइते भएका धरान 20 का पदम राईको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरीकारले सुनसरीले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौ।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त

0: वित्तीय संस्था लिमिटेड। शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। बिहान 9 बजेको नेपाल खबरमा अब थप खबरहरू। पर्वत स्याङ्जा र गुल्मीको संगम स्थलमा रहेको विश्वकै ठूलो शालिग्राम शिला डुबानमा परेको छ। दुई दिनदेखि लगातार परेको वर्षाका कारण कालीगण्डकी नदी र सेती खोलाको जलसतह बढ़ेपछि शालिग्राम शिला डुबानमा परेको हो। शिलामा जाने बाटो, नजिकै रहेको सत्तल र परिक्रमा स्थल समेत डुबिसकेको शालिग्राम विद्याश्रमका संरक्षक कुलराज तिवारीले जानकारी दिनुभयो। उहाँका अनुसार कालीगण्डकीको बहाव बढ़ेपछि शालिग्राम शिला डुबानमा परेको हो। शिला डुबानमा परेपछि नियमित पूजापाठ र दर्शन तत्कालका लागि बन्द गरिएको छ। शिला क्षेत्र डुबानमा परे पनि बस्तीमा भने तत्काल कुनै खतरा छैन। जिल्ला प्रहरीकारले पर्वतले लगातारको वर्षासँगै सेतीबेडी क्षेत्र लगायत विभिन्न खोला तथा नदीमा बाढ़ी पहिरोको जोखिम रहेकोले आवश्यक सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ। जोखिम जुनसुकै बेला आउन सक्ने भएकोले सतर्क रहन आग्रह गरिएको प्रहरी निरीक्षक राजन पटेलले बताउनुभयो। सरकारले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई सिप र रोजगारमा आबद्ध गराउने प्रतिबद्धता जनाएको छ। भक्तपुरको बोडेमा रहेको होल्डिङ सेन्टरमा पुगेर सुकुम्बासीसँग भेट गरी युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले सुकुम्बासी युवालाई लक्षित गरी विशेष रोजगारीको योजना ल्याउने बताउनु भएको हो। उनीहरूलाई रोजगारी सुनिश्चित गर्न आवश्यकता पहिचान गरी त्यसै अनुसारको सिप विकास तथा रोजगार कार्यक्रम ल्याउने मन्त्री यादवले प्रतिबद्धता जनाउनुभयो। उहाँका अनुसार यसका लागि युवा रोजगार तथा श्रम मन्त्रालयको आन्तरिक रोजगार महाशाखा र त्यस अन्तर्गत शाखाले कार्य गरिरहेका छन्। तालिमको आवश्यकता पहिचान अर्थात ट्रेनिङ निड एसेसमेन्टको आधारमा छनौट गरी उपयुक्त हुने खालको रोजगारी तथा उद्यमशीलताका कार्यक्रम सञ्चालन गर्ने मन्त्री यादवले बताउनु भएको छ। अब विदेशको खबर। भारतको पश्चिम क्षेत्रमा रहेको फोहोरबाट ऊर्जा उत्पादन गर्ने केन्द्रमा ठूलो वर्षापछि फोहोरको थुप्रो खस्दा 9 जना कामदारको ज्यान गएको छ। केन्द्रका संचालकले विज्ञप्ति मार्फत घटनाबारे जानकारी दिएका समाचार संस्था एएफपीले जनाएको छ। भारतमा जूनदेखि सेप्टेम्बरसम्म रहने मनसून अवधिमा ठूलो वर्षाका कारण भवन तथा पूर्वाधार सम्बन्धी दुर्घटना हुने गरेका छन्। गएको बुधबार पुणे शहरको बाहिरी क्षेत्रमा रहेको एन्टोनी वेस्ट फोहोर प्रशोधन केन्द्रमा दुर्घटना भएको थियो। नजिकै रहेको ल्याण्डफील्ड अर्थात फोहोर विसर्जन स्थलबाट हजारौं टन फोहोर खस्दा प्रशासनिक भवनमा रहेका 23 जना व्यक्ति पुरिएका थिए। निरन्तरको वर्षाका कारण ल्याण्डफील्ड अस्थिर बनेपछि फोहोर खसेर भवनमा क्षति पुगेको खबरमा उल्लेख छ। 14 जनालाई जीवितै उद्धार गरिएको कम्पनीले जनाएको छ। संरचनागत तथा सुरक्षा सम्बन्धी जाँच पूरा नभएसम्मका लागि केन्द्रको संचालन र गतिविधि अस्थायी रूपमा रोकिएका छन्। मौसमविदहरूले यस वर्ष सम्भावित शक्तिशाली एलनिनो मौसमी प्रभावले भारतको सामान्य मौसमी चक्रमा समेत असर पार्न सक्ने चेतावनी दिँदै आएका छन्। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज रातिदेखि सेमी फाइनलका खेल शुरू हुँदैछन्। फिफा वरियताका शीर्ष 4 देश सेमी फाइनलमा पुगेका हुन्। आज राति पहिलो सेमी फाइनल खेलमा फ्रान्स र स्पेनले खेल्दैछन्। फ्रान्स र स्पेन बीचको खेल मध्यराति 1:15 शुरू हुनेछ। त्यस्तै इंग्ल्याण्ड र अर्जेन्टिनाको खेल भोलि मध्यराति 1:15 शुरू हुनेछ। क्वार्टर फाइनलमा फ्रान्सले मोरक्को तथा स्पेनले बेल्जियमलाई हराएको थियो। त्यस्तै इंग्ल्याण्डले नर्वे र अर्जेन्टिनाले स्विजरल्याण्डलाई हराउँदै सेमी फाइनलमा पुगेका हुन्। अर्जेन्टिना 3 पटकको विश्व विजेता टोली हो भने फ्रान्सले 2 तथा इंग्ल्याण्ड र स्पेनले समान 1-1 पटक उपाधि जितेका छन्। यो विश्वकपको फाइनल खेल साउन 3 गते आइतबार राति 1:15 शुरू हुनेछ। चारभञ्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। चितवन र धादिङको सड़क खुल्यो। काठमाण्डौमा रोकिएका गाड़ी चल्न थाले। गाड़ीको चाप हुँदा लेन अनुशासन पालना गरी चलाउन ट्राफिक प्रहरीको आग्रह। आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, सावधानी अपनाउन अनुरोध। 11 महिनामा 21 खर्ब 20 अर्ब रेमिट्यान्स भित्रियो। अर्थतन्त्रका बाह्य सूचक बलिया भए पनि आन्तरिक सूचक कमजोर। भारतको फोहोर प्रशोधन केन्द्रमा फोहोरको थुप्रो खस्दा 9 जनाको ज्यान गयो। केन्द्र संचालनका गतिविधिमा अस्थायी रोक। र विश्वकप फुटबलको पहिलो सेमी फाइनलमा आज राति फ्रान्स र स्पेन खेल्दै।
2: तपाईं सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz। गर्जनको समय बाजे।
3: हो होइन अञ्जना, पैसा छन् शान्ति गनेर बसेकी छौ त कताको तयारी हो?
4: तयारी त तयारी नै हो, यसपालिको दसैँमा टिभीएस कम्पनीको स्कुटी किनौसी भन्ने तयारी गर्दैछु।
3: अनि टिभीएस कम्पनीको किन नि?
4: टिभीएस कम्पनीको बाइक र स्कुटीमा माइलेज राम्रो दिने, पार्ट पुर्जा सस्तो र जता पनि पाइने भएकाले टिभीएस नै मेरो रोजाई हो।
3: ओहो, टिभीएस को बाइक र स्कुटीमा यत्रो सुविधा रहेछ, त्यसो भए म पनि टिभीएस कम्पनीकै बाइक किन्छु। बरु किन्न पो कता जाने हो?
4: अब कता हुनु नि, हाम्रै भुरिगामा रहेको लाथा मोटरसाइकल वर्ल्ड कपमा जाने नि। त्यहाँ त दसैँ र तिहारको उपलक्ष्यमा सस्तो अनि सुखद मूल्यमा नेपालगंजकै मूल्यमा टिभीएस कम्पनीको स्कुटी र बाइक समाधान बिक्री भइरहेको छ। यति मात्रै कहाँ हो र, आफ्नै गाउँ ठाउँमा कमाई खाने ई रिक्सा साथै जुनसुकै कम्पनीका बाइक स्कुटी र ई रिक्साका पार्ट पुर्जा पाउनुका साथै मर्मत समेत गरिन्छ। तपाईँ पनि छिटो गर्नुहोस् है, यो अफरबाट छुट्नुहोला नि फेरि।
3: ठाकुर बाबा नगरपालिका एक भुरीगाउँ बर्दिया, प्रोप्राइटर टोप बहादुर थारू, सम्पर्क मोबाइल नम्बर 9854721 र 9164420650।
5: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
6: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
5: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
6: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू, हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
5: अनकल सेवाहरू,
6: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्ने, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ, प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081533719, 9840822229 र 9865222229।
7: के तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
8: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसल रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
9: मलद्वारमा हुने रोगको लक्षण, मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने,
7: उपचारबाट हुने लाभहरू, रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने
9: आयुर्वेदिक उपचार, मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
8: चौधरी आयुर्वेद औषधालय जिल्ला प्रशासन सिडिओ कार्यालयको सामुन्ने नेपालगंज बाँके।
7: डाक्टर अनिल कुमार चौधरी कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 9840027590 र 081534328। फेरि सुन्नुहोस् है, 9840027590।
10: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 97.2 मेगाहर्ज, गर्जन छ सधैँ, भाग छ।

0: भुरिगाउँ बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन,
1: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन,
0: जहाँ पाए त्यही जाने पनि होइन। भुरिगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ, हेर त त्यही जाने हो नि। साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेशल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरिगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोपराइटर भीम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482-58950 र 98480-79761।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: जातका तरकारीका बिउ बिजन कीटनाशक विषादी र मल खाद ल्याउनु पर्यो।
1: पछि नेपालगञ्ज गुलेरियातिर गएको बेला ल्याउला नि।
0: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै भुरीगाउँ बजारको उही चिर परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन मल कीटनाशक विषादी पाइन्छ नि।
2: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन मल खाद कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
3: उन्नत जातका बिउ बिजन कीटनाशक औषधि कुखुराका दाना चल्ला भाँडाहरू रासायनिक मल खाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खडकलाल पन्थी, सिर्जना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98649201।
4: यो हो रेडियो टाइगर 910.2 मेगाहर्ज।

0: कान्छी गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
1: विजय सुनचाँदी पसलमा नै किन नि?
0: त्यहाँ त आकर्षक डिजाइनका गर गहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के तिलहरी, इन्डियन मंगलसूत्र लगायत भिना रसायनका गर गहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया, सम्पर्क नम्बर 9883638558। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाज नै।

रेडियो टाइगर 99.2 MHz नामै काफी छ। रेडियो टाइगर स्टूडियो टाइम अहिले बिहानको 10 बजेको छ। खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने

0: वस्त्रालय एण्ड फेमस बम्बई टेलर भुरीगाउँ बजार बर्दिया। सम्पर्क मोबाइल नम्बर 9841845875।
1: उन्नत जातका तरकारीका बिउ बिजन कीटनाशक विषादी र मल खाद ल्याउनु पर्यो।
2: पछि नेपालगंज गुलेरियातिर गएको बेला ल्याउला नि।
1: कहाँ त्यस्तो गर्नु भएको हजुर? हाम्रै भुरीगाउँ बजारको उही चिर परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन मल कीटनाशक विषादी पाइन्छ नि।
3: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन मल खाद कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।

0: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर एक दुई र तीन महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेशन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 को लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा एक महिने इन्टरनेट कोर्स, एक महिने प्रोग्रामिङ कोर्स, तीन महिने बेसिक कोर्स, तीन महिने ग्राफिक कोर्स, एक महिने एकाउन्टिङ कोर्स, तीन महिने हार्डवेयर कोर्स, तीन महिने मोबाइल रिपेयरिङ कोर्स,
1: छ महिने डिप्लोमा कोर्स, एक वर्ष प्रोफेसनल डिप्लोमा कोर्स, एक वर्ष डिप्लोमा कोर्स, तीन महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
0: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको, एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको, कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ। साथै एसई दिएका विद्यार्थीहरूलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98-482-66-857 र 98-195-45-522। एआर कम्प्युटर इन्स्टिच्युट, भुरिगाउँ बजार, बर्दिया।
2: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाज छैन।

0: ए रामलौटन भाई, के गर्दैछौ?
1: नमस्कार सुरेश दाई, यत्तिकै बसेको, आउनुहोस् चिया पिउन। छोरी,
2: हजुर,
1: जाऊ त दुई गिलास चिया बनाएर ल्याऊ।
2: हस् बाबा।
0: छोरी त ठुली भइसिन्, कति वर्ष कि पुगिन्?
1: 21 वर्ष कि पुगिन्, अब बिहे गर्ने उमेर पनि भयो। कोही असल केटा छ भने यसको कुरा चलाउनु पर्यो दाई।
0: ए त्यसो हो भने पल्लो गाउँमा विष्णुको छोरा छन् नि, कि एकपटक कुरा चलाउ त।
1: केटाको बानी व्यवहार राम्रो छ भने कुरा चलाउनुहोस् न त। तर केही दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ, पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए। यसबारे बुझेर मात्रै बिहेको कुरा गरौं कि?
0: तिमीले ठिक कुरा गर्यौ। अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ। यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे।
1: ए कुरा त्यस्तो पो हो, अब त्यो कसरी थाहा पाउने त दाई?
0: ल सुन, विवाह गर्नुभन्दा पहिला केटाकेटी दुवैजनाको सिकल सेल एनिमिया रोग अनिवार्य चेक जाँच गराउनु पर्दछ र यो रोग सन्ततिमा लाग्नबाट रोक्न सकिन्छ।
1: ओहो, धेरै कुरा सिकाइदिनु भएकोमा तपाईँलाई धन्यवाद। छोरीलाई आजै सिकल सेल एनिमिया जाँचका लागि अस्पताल लिएर जान्छु।
3: समयमै सिकल सेल एनिमिया रोगलाई पहिचान गरेर मात्र विवाह गरियो भने आफ्ना छोराछोरीमा यो रोग लाग्नबाट बचाउन सकिन्छ। त्यसैले सिकल सेल एनिमिया अनिवार्य जचाउनुहोस्।
4: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
5: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला बिहानको 11 बजेको छ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ भाग छ।
1: के तपाईँलाई दिसा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
2: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
3: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
1: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
3: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफो तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: चौधरी आयुर्वेद औषधालय जिल्ला प्रशासन सिडिओ कार्यालयको सामुन्ने नेपालगंज बाँके।
1: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
4: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
5: अरे अरे सपना, तिमी कता जान लागे कि?
6: कहाँ हुनु, नमन सपिङ सेन्टर तिर।
5: ए रमेश, पर्ख न, कता हेरेको के?
7: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइन सक्कु सामान नमन सपिङ सेन्टरमा पा जाए पो मारा से, म फेरि नमन सपिङ सेन्टरमा जाइदु।
5: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
4: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
5: प्रोपराइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी। सम्पर्क मोबाइल नम्बर 98570-29017 र 98570-37582।
4: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भरिगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
3: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाघ झैँ।
1: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
8: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज।
9: रेडियो टाइगर स्टुडियो टाइम। अहिले दिउँसोको 3 बजेको छ।
10: अहिले दिउँसोको 3 बज्यो।
11: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
10: राष्ट्रको शान किसान।
11: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रधानमन्त्री शाह लामो समयपछि संसदमा उपस्थित। विपदको बेला नागरिकको जीवधनको सुरक्षाको प्रबन्ध मिलाउन सरकारलाई सभामुखको निर्देशन। बीमा बजारको आकार 10 खर्ब रूपियाँ नाग्यो। 51% जनसंख्या बीमाको पहुँचमा। सबै विश्वविद्यालयका आंगी क्याम्पसमा 10% पूर्ण छात्रवृत्ति लागू गरिँदै कार्यविधि बमोजिम विद्यार्थी छनौट गर्ने तयारी। एआई उत्पादनको विश्वव्यापी माग बढ्दा चीनको निर्यात जून महिनामा 27% बढ़्यो। चिनिया उत्पादन प्रति अन्तर्राष्ट्रिय बजारको माग बलियो। र विश्वकप फुटबलको पहिलो सेमी फाइनलमा आज राति फ्रान्स र स्पेन खेल्दै। नेपाल खबरमा अब पूरा खबर। लामो समयपछि प्रतिनिधि सभा बैठकमा उपस्थित हुनुभएका प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामी छाने केही बेरमै संसद बैठकबाट बाहिरिनु भएको छ। बैठक बिहान 11 बजे शुरू भए पनि प्रधानमन्त्री शाह र लामी छाने दिउँसो अकस्मात संसद बैठकमा उपस्थित हुनुभएको हो। प्रधानमन्त्री प्रवेशका बेला संसदीय मर्यादा तोडेको भन्दै विरोध समेत भएको छ। राप्रपाकी सांसद खुशबू ओलीले बोलिरहेका बेला प्रधानमन्त्री शाह र सभापति लामी छाने सभामुखको आसन अगाडिबाट हिँडेको भन्दै एमाले सांसद ऐन महरले नियमापति जनाउनु भएको छ। उहाँले यो कार्य प्रतिनिधि सभा नियमावलीको नियम 20 खण्ड 6 विपरीत भएको दावी गर्दै संसदको मर्यादा कायम राख्न सभामुखको ध्यानकर्षण गराउनुभयो। एमाले घटनाबारे सभामुखबाट स्पष्ट रूलिङ आउनुपर्ने माग गरेको छ। यसैबीच सभामुख रोलप्रसाद अरियालले विपदको समयमा नागरिकको जीवधनको सुरक्षा गर्दै यातायात सेवालाई निर्बाध र सुरक्षित बनाउन सरकारलाई सचेत गराउनु भएको छ। उहाँले बाढ़ी पहिरो र डुबानबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति कम गर्न राहत र उद्धार कार्यमा जुट्न सरकारको ध्यानकर्षण गराउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले विभिन्न समसामयिक तथा जनसरोकारका विषयमा सरकारको ध्यानकर्षण गराएका छन्। सांसदहरूले सुकुम्बासी समस्या समाधान, विपद व्यवस्थापन, सीमा विवाद, महँगी तथा अत्यावश्यक वस्तुको अभाव लगायतका विषयमा कुरा उठाएका हुन्। देशको बीमा पहुँच 51% जनसंख्यामा पुगेको र बीमा बजारको कोष 10 खर्ब रूपियाँ भन्दा बढ़ी पुगेको बीमा प्राधिकरणले जनाएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको आजको बैठकमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले यसबारे जानकारी दिनुभयो। कार्यकारी निर्देशक सुवेदीका अनुसार अहिले नेपालमा 37 बीमा कम्पनीहरू सञ्चालनमा छन्, जसमा 14 जीवन बीमा, 14 जीवन बीमा, 7 लघु बीमा र 2 पुनर्बीमा कम्पनी रहेका छन्। गएको जेठ मसान्तसम्मको तथ्याङ्क अनुसार 2 खर्ब 23 अर्ब रूपियाँ बीमा शुल्क भएको छ। बढ़ी दावी भुक्तान गरिएको छ। कुल गृहस्थ उत्पादन जीडीपीमा बीमा क्षेत्रको योगदान 3.69% पुगेको छ, जुन विश्वको औसत 3.5% हो। कम्तीमा 10% उपलब्ध गराइने भएको विश्वविद्यालय र सुदूरपश्चिम भएको छ। त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, राजर्षी जनक विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, पोखरा विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयले छुट्टा छुट्टै सूचना निकाल्दै आफ्ना आंगिक क्याम्पसहरूमा कम्तीमा 10% छात्रवृत्ति सुनिश्चित गर्न आवश्यक प्रक्रिया अघि बढ़ाइएको जनाएका छन्। विश्वविद्यालयहरूले जारी गरेको परिपत्र अनुसार शैक्षिक सत्र 2083-84 लागि विद्यार्थी भर्ना गर्दा विश्वविद्यालयहरूबाट स्वीकृत कुल सीट संख्याको कम्तीमा 10% सीट जेहेन्दार, विपन्न तथा दलित वर्गका विद्यार्थीका लागि अनिवार्य रूपमा छुट्याउनु पर्ने व्यवस्था गरिएको छ। ती सीटमा सम्बन्धित क्याम्पस वा कलेजको छात्रवृत्ति सम्बन्धी कार्यविधि अनुसार विद्यार्थी छनौट गरी भर्ना गर्ने तयारी छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर

0: आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
1: फोन 0556 94 33 4 93 5 55
2: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले धेरैजसो ठाउँमा वर्षाको सम्भावना छ जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति कोशी बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रका केही ठाउँमा भने ठूलो वर्षाको सम्भावना छ अहिले केही ठाउँमा हल्का पानी परिरहे पनि धेरै ठूलो पानी परेको अवस्था भने छैन हिजो अस्तिदेखिको लगातार वर्षाका कारण केही क्षेत्रका खोला नाला बढ़ेका छन् चितवनका केही ठाउँ डुबानमा परेको छ मुख्य नदीहरूमा पानीको बहाव बढ़ेको छ पहाड़ी जिल्लामा पहिरो र सड़क अवरूद्ध हुने जोखिम पनि बढ़ेको छ कमजोर भौगोलिक क्षेत्र तथा खोला नाला नजिकका बस्तीमा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ठूलो वर्षा भइरहेका बेला जोखिमयुक्त क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन समेत महाशाखाको आग्रह छ अन्नपूर्ण संरक्षण क्षेत्र एकियापुरभित्र निर्माणाधीन जलविद्युत आयोजनाका कारण रहिथाने वनस्पति च्याउ प्रजाति तथा वन्यजन्तुको वासस्थान जोखिममा परेको छ मनाङको आयोजनाका लागि 33.47 हेक्टर संरक्षित वन क्षेत्र प्रयोग गर्न र 1839 रूख काट्न स्वीकृति दिए पनि वातावरणीय असर पर्ने चिन्ता व्यक्त भएको छ सुरुङ निर्माण विस्फोटन र भारी उपकरणहरूको प्रयोगले हिउँ चितुवा कस्तुरी मृग नावर लगायत वन्यजन्तुको जैविक मार्ग प्रभावित हुने तथा मर्स्याङ्गी नदीको केही भाग सुक्खा क्षेत्रमा परिणत हुँदा जलचर र सूक्ष्म वनस्पतिको अस्तित्व समेत जोखिममा परेको अन्नपूर्ण क्षेत्र संरक्षण विकास एकएपले जनाएको छ अब विदेशको खबर कृत्रिम बौद्धिकता अर्थात एआई सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात गएको जून महिनामा वार्षिक आधारमा 27% बढ़ेको छ चीनको भन्सार प्रशासनका अनुसार मे महिनामा निर्यात 19.4% बढ़ेको थियो यस्तै मे महिनामा 27.4% रहेको आयात पनि बढ़ेर 36% पुगेको छ विश्लेषकहरूले इरानसँगको द्वन्द्वका कारण विश्व बजारमा आयात लागत बढ़ेकाले आयातको मूल्य पनि उल्लेखनीय रूपमा बढ़ेको बताएका समाचार संस्था एपीले जनाएको छ अपेक्षाभन्दा राम्रो मानिएको यो वृद्धिले चीनको व्यापार अधिशेष पनि उल्लेखनीय रूपमा बढ़ाएको छ जुन महिनामा चीनले 1.25 अर्ब 60 करोड़ अमेरिकी डलर बराबरको व्यापार अधिशेष हासिल गरेको छ यो मे महिनाको 1.5 अर्ब 40 करोड़ डलरको तुलनामा उल्लेखनीय वृद्धि हो क्यापिटल इकोनोमिक्सका चीन अर्थतन्त्र प्रमुख जुलियन इभान्स पिचार्डले एआई प्रविधिको तीव्र विस्तारका कारण सेमी कन्डक्टरको मूल्य बढ़नु व्यापार वृद्धिको प्रमुख कारण रहेको बताउनु भएको छ उहाँका अनुसार त्यसबाहेक चिनिया उत्पादनप्रति अन्तर्राष्ट्रिय बजारको माग बलियो नै रहेको देखिन्छ विशेष गरी विद्युतीय गाड़ी ईभी सेमी कन्डक्टर विद्युतीय उपकरण तथा अन्य प्रविधिमूलक वस्तुको निर्यातमा उल्लेखनीय रूपमा वृद्धि भएको छ अब खेल खबर फिफा विश्वकप फुटबलको पहिलो सेमी फाइनलमा आज राति फ्रान्स र स्पेन खेल्दैछन् यो खेल नेपाली समयअनुसार राति 1:15 अमेरिकाको डागास रंगशालामा शुरू हुनेछ यी दुई टोली बीचको खेललाई फाइनल अघिको फाइनल भनिएको छ फिफा वरितामा फ्रान्स शीर्ष र स्पेन तेस्रो स्थानमा छ विश्वकपमा फ्रान्स र स्पेन बीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो यसअघि सन् 2006 विश्वकपमा फ्रान्सले स्पेनलाई 3-1 हराएको थियो समग्रमा यी दुई टोलीबीच 38 पटक प्रतिस्पर्धा हुँदा स्पेन 18 र फ्रान्स 13 खेलमा विजयी भएको छ भने 7 खेल बराबरीमा सकिएको छ फ्रान्सले सन् 1998 र 2018 गरी 2 पटक उपाधि जितेको छ स्पेन सन् 2010 विजेता हो फ्रान्सलाई प्रतियोगिताका सबैभन्दा बलियो टोलीका रूपमा हेरिएको छ फ्रान्सका कप्तान केलियन एम्बापेले 8 गोलसहित गोल्डेन बुटको दौड़मा अर्जेन्टिनाका लियोनल मेसीसँग संयुक्त रूपमा शीर्ष स्थान बनाएका छन् फ्रान्सको टोलीलाई उस्मान डेम्बेले माइकल ओलिसे जस्ता खेलाड़ीले अझ बलियो बनाएको छ यस्तै स्पेन सबैभन्दा धेरै समय बल आफ्नो नियन्त्रणमा राख्दै विपक्षीलाई बल नै नदिने रणनीति अपनाउँदै आएको छ लामिन यामाल मिकेल ओयार जाबाल रोड्री स्पेनलाई बलियो बनाएको छ विश्वकपको दोस्रो सेमी फाइनलमा राति 1:15 भोलि इंल्याण्ड र अर्जेन्टिना खेल्दैछन् 26 संस्करणको फिफा विश्वकपको फाइनल खेल साउन 3 गते आइतबार राति 1:15 अमेरिकाको न्यू जर्सी स्टेडियममा हुनेछ चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक प्रधानमन्त्री शाह लामो समयपछि संसदमा उपस्थित विपदको बेला नागरिकको जीवधनको सुरक्षाको प्रबन्ध मिलाउन सरकारलाई सभामुखको निर्देशन बीमा बजारको आकार 10

0: अर्ब रूपियाँ माग्यो 51% जनसंख्या बीमाको पहुँचमा। सबै विश्वविद्यालयका अंगित क्याम्पसमा 10% पूर्ण छात्रवृत्ति लागू गरिँदै कार्यविधि बमोजिम विद्यार्थी छनौट गर्ने तयारी। एआई उत्पादनको विश्वव्यापी माग बढ्दा चीनको निर्यात जून महिनामा 27% बढ्यो। चिनिया उत्पादनप्रति अन्तर्राष्ट्रिय बजारको माग बलियो। र विश्वकप फुटबलको पहिलो सेमी फाइनलमा आज राति फ्रान्स र स्पेन खेल्दै।
1: रेडियो टाइगर 99.2 MHz नामै काफी छ। के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर 1, 2 र 3 महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेशन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
1: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा 1 महिने इन्टरनेट कोर्स, 1 महिने प्रोग्रामिङ कोर्स, 3 महिने बेसिक कोर्स, 3 महिने ग्राफिक कोर्स, 1 महिने एकाउन्टिङ कोर्स, 3 महिने हार्डवेयर कोर्स, 3 महिने मोबाइल रिपेयरिङ कोर्स,
2: 6 महिने डिप्लोमा कोर्स, 1 वर्षे प्रोफेसनल डिप्लोमा कोर्स, 1 वर्षे डिप्लोमा कोर्स, 3 महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
1: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको। एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको। कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ। साथै एसई दिएका विद्यार्थीहरूलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98 482 66 857 र 98 195 45 522। एआर कम्प्युटर इन्स्टिच्युट, भुरीगाउँ बजार, बर्दिया।
3: यो साल त ढुक्क भयो है बुढी।
4: हो नि, अघिल्लो साल सम्झिँदा त कहाली लाग्छ। पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र? सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
3: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
5: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
6: प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
7: नर्सरी रोग छिट्टै बढ्दै, ध्यान नदिँदा जीवन खत्तम हुँदै, सन्तुलित खाना खाऊ, व्यायाम हरेक दिन गरौं, धूम्रपान र मदिरा टाढा राखौं, तनावलाई नियन्त्रण गरौं। आजको निर्णय भोलिको जीवन उज्यालो हो। नसर्ने रोगबाट जोगियौ, स्वस्थ जीवन अपनाऊ। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
8: सूचना, समाचार अनि मनोरञ्जनको साथी।

0: सबैजनालाई नमस्कार छ है।
1: नमस्कार।
0: आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशानुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ, त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
2: यसका लक्षणहरू के के हुन्?
0: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोर्नी धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
2: म्याडम, यो रोगबाट बस्न के गर्नुपर्छ?
0: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
2: सबैले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सङ्गी सबैलाई सचेत गराउँ है।
0: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
3: समयमै सिकल सेल एनिमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यसका लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
4: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन त सधैँ बाप चाहिँ।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ भाग छै
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला अपराह्नको 4 बज्यो।
2: भुइँको बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन।
3: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
2: जहाँ पाए त्यही जाने पनि होइन। भुइँको बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छैन त त्यही जाने हो नि।
4: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेसल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारेन नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोप्राइटर भीमबहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482-58950 र 98480-79761।
5: ए रामलौटन भाइ, के गर्दैछौ?
6: नमस्कार सुरेश दाई, यत्तिकै बसेको, आउनुहोस् चिया पिउन। छोरी
7: हजुर,
6: जाऊ त 2 गिलास चिया बनाएर ल्याऊ।
7: हस् बाबा।
8: छोरी त ठुली भइसिन्, कति वर्ष कि पुगिन्?
6: 21 वर्ष कि पुगिन्। अब बिहे गर्ने उमेर पनि भयो, कोही असल केटा छ भने यसो कुरा चलाउनु पर्यो दाई।
8: ए त्यसो हो भने पल्लो गाउँमा विष्णुको छोरा छन् नि, कि एकपटक कुरा चलाउँ त।
6: केटाको बानी व्यवहार राम्रो छ भने कुरा चलाउनुहोस् न त। तर केही दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ, पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए। यसबारे बुझेर मात्रै बिहेको कुरा गरौँ कि?
8: तिमीले ठिक कुरा गर्यौ। अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ। यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे।
6: ए कुरा त्यस्तो पो हो, अब त्यो कसरी थाहा पाउने त दाई?
8: ल सुन, विवाह गर्नुभन्दा पहिला केटाकेटी दुवैजनाको सिकल सेल एनिमिया रोगको अनिवार्य चेक जाँच गराउनु पर्दछ र यो रोग सन्ततिमा लाग्नबाट रोक्न सकिन्छ।
6: ओहो, धेरै कुरा सिकाइदिनु भएकोमा तपाईँलाई धन्यवाद। छोरीलाई आजै सिकल सेल एनिमिया जाँचका लागि अस्पताल लिएर जान्छु।
9: समयमै सिकल सेल एनिमिया रोगलाई पहिचान गरेर मात्र विवाह गरियो भने आफ्ना छोरा छोरीमा यो रोग लाग्नबाट बचाउन सकिन्छ। त्यसैले सिकल सेल एनिमिया अनिवार्य जचाउनुहोस्।
0: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
10: उन्नत जातका तरकारीका बिउ बिजन, कीटनाशक विषादी र मलखाप ल्याउनु पर्यो।
11: पछि नेपालगञ्ज गुलेरियातिर गएको बेला ल्याउला नि।
10: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै भुरीगाउँ बजारको उही चिर परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन, मल, कीटनाशक विषादी पाइन्छ नि।
12: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन, मल, खाद, कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
0: उन्नत जातका बिउ बिजन, कीटनाशक औषधि, कुखुराका दाना, चल्ला, भाँडाहरू, रासायनिक मलखाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खडकलाल पन्थी, सिर्जना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98649-20111।
10: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन त सधैँ बाघ नै।

0: खुकुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
1: यही साउन 8 गते शुक्रबारको दिन
0: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनियर एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक खुरीगाउँ बर्दिया।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाप सही।

0: बुढी ल मलाई अफिस जान लेट भइसक्यो, खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
1: ला म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा, मैले हजुरलाई कति चोटि भनिसके एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न, एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि, अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ, कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा, अब त भनेको मान्नुहोस् न।
0: कुरा चाहिँ बुढीको पनि ठिकै हो, मैले कोट प्यान्ट नसिलाउने भने हो र, पल्ला घरको स्यामी अनि तिम्रो देवर हर्के छ नि, हामी तिनीले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौं त।
1: ए आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा, हाम्रा छोरा छोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन,
0: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी, हाम्रै भोरी गाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्णा टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल म अहिले लागे है त, खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याऊ न, मलाई हतार भइसक्यो।
1: हस् म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्णा टेलर्सका विशेषताहरू।
2: हजुर, हाम्रो यहाँ कोट, स्टक कोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
1: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 9864-35-80-76, 9848-0-67-187 र 9869-51-84-78।
2: कर्म स्टोर एन्ड टप कृष्णा टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरी गाउँ बर्दिया।
3: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: यो साल त ढुक्क भयो है बुढी।
1: हो नि, अघिल्लो साल सम्झिँदा त कहाँले लाग्छ, पानी पर्दा यस्तो आनन्दले कहाँ बस्न सकिन्थ्यो र। सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
0: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
2: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
3: प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
4: ये है आपका रेडियो, रेडियो टाइगर, बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

ಕುಳ್ಳೆ ಶರಣೇವಾ.

0: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाजै।
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 5 बजेको छ।
2: ओइ सन्जो, कहाँ हो के यति हतार हतारमा?
3: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
2: अरे अरे सपना, तिमी कता जान लागि कि?
4: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
2: ए रमेश, पर्ख न, कता हेरेको के?
5: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाजाए पो मारे। म पनि नमन सपिङ सेन्टरमा जाइदु।
2: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
3: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
2: प्रोप्राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570 29017 र 98570 33582।
3: नमन सपिङ सेन्टर, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
6: ए रामलौटन भाइ, के गर्दैछौ?
7: नमस्कार सुरेश दाई, यत्तिकै बसेको, आउनुहोस् चिया पिउन। छोरी,
8: हजुर,
7: जाऊ त 2 गिलास चिया बनाएर ल्याऊ।
8: हस् बाबा।
9: छोरी त ठुली भइसिन्, कति वर्ष कि पुगिन्?
7: 21 वर्ष कि पुगिन्, अब बिहे गर्ने उमेर पनि भयो। कोही असल केटा छ भने यसो कुरा चलाउनु पर्यो दाई।
9: ए त्यसो हो भने पल्लो गाउँमा विष्णुको छोरा छन् नि, कि एकपल्ट कुरा चलाउ त।
7: केटाको बानी व्यवहार राम्रो छ भने कुरा चलाउनुहोस् न त। तर केही दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ, पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए। यसबारे बुझेर मात्रै बिहेको कुरा गरौं कि?
9: तिमीले ठिक कुरा गर्यौ। अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ। यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे।
7: ए कुरा त्यस्तो पो हो, अब त्यो कसरी थाहा पाउने त दाई?
9: ल सुन, विवाह गर्नुभन्दा पहिला केटाकेटी दुवैजनाको सिकल सेल एनिमिया रोगको अनिवार्य चेक जाँच गराउनु पर्दछ र यो रोग सन्ततिमा लाग्नबाट रोक्न सकिन्छ।
7: ओहो, धेरै कुरा सिकाइदिनु भएकोमा तपाईँलाई धन्यवाद। छोरीलाई आजै सिकल सेल एनिमिया जाँचका लागि अस्पताल लिएर जान्छु।
10: समयमै सिकल सेल एनिमिया रोगलाई पहिचान गरेर मात्र विवाह गरियो भने आफ्ना छोराछोरीमा यो रोग लाग्नबाट बचाउन सकिन्छ। त्यसैले सिकल सेल एनिमिया अनिवार्य जचाउनुहोस्।
11: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
12: खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाजदै।

0: जातका तरकारीका बिउ बिजन कीटनाशक विषादी र मलखाप ल्याउनु पर्यो।
1: पछि नेपालगञ्ज गुलेरियातिर गएको बेला ल्याउला नि।
0: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै भुरीगाउँ बजारको उही चिज परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन मल कीटनाशक विषादी पाइन्छ नि।
2: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन मल खाद कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
3: उन्नत जातका बिउ बिजन कीटनाशक औषधि कुखुराका दाना चल्ला भाँडाहरू रासायनिक मल खाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खडकलाल पन्थी, सिर्जना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98649211।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ बाघ्छ।

0: खुसीको खबर।
1: अब कोहलपुर नेपालगंज जानैन पर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार 2 पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
0: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
2: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
0: साइना मेडिकल हलका सेवाहरू,
3: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको 4 शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठ्यघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
2: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठ्यघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
1: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RSV, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
2: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
0: साइना मेडिकल हल भुरी गाउँमा, जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन, छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
1: साइना मेडिकल हल भुरी गाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517।
0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन त सधैँ बाँझै।
4: शीतल शीतल छाड़ा गाड़ा छबाद देखे रहूला मौसम पनि छपा।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अङ्कल सेवाहरू
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: 这次的八声
1: Radio Tiger Studio Time यति बेला साँझको छ बजेको छ।
2: राष्ट्रको शान किसान
3: A complete piping solutions

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजन र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: मिटर ब्याज सम्बन्धी सबै आयोगका प्रतिवेदन तत्कालै कार्यान्वयन गर्ने मन्त्री परिषदको निर्णय। छैटौं दिनको पैदल मार्चमा रहेका मिटर ब्याज पीड़ित र गृहमन्त्री बीच निजगढमा वार्ता, सहमति हुन बाँकी।
0: मनसुन जन्य विपद व्यवस्थापन र पूर्व तयारीमा लाग्न सरकारलाई सभामुख अर्यालको निर्देशन। संचार माध्यम र गेट अगाडि गाडी रोक्ने घटनामा सांसदको चर्को विरोध। छानबिन गरेर दोषीमाथि कार्यवाही हुने राष्ट्रपति सभापति लामी छानेको भनाई।
1: पूर्वी नेपालमा मनसुन बढ़ी सक्रिय, ठूलो वर्षाको सम्भावना रहेका क्षेत्रमा सतर्कता अप्नाउन आग्रह। पानी खाना र सरसफाईमा ध्यान दिन सके मनसुन जन्य रोगबाट जोगिन सक्ने।
2: पानी खानाका विषयहरूमा हामीले एकदम सचेत हुने र सरसफाईका कुरालाई चाहिँ हामीले शाश्वत छ त्यतातिर चाहिँ हामीले ध्यान दिनुपर्ने कुराहरू हुन्छ, हामी सचेत हुनुपर्छ भन्ने मेरो अनुरोध छ।
0: सिंगापुरमा ब्लूमबर्गले महत्वपूर्ण मानहानिको मुद्दा हार्यो, 356,000 अमेरिकी डलर क्षतिपूर्ति तिर्न आदेश।
1: र विश्वकप फुटबलको पहिलो सेमी फाइनलमा आज राति फ्रान्स र स्पेन खेल्दै, इंग्ल्याण्ड र अर्जेन्टिना बीचको खेलका लागि सुरक्षा व्यवस्था कडा।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सरकारले मिटर ब्याज बारे विगतका प्रतिवेदनहरू तत्कालै कार्यान्वयन गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले अनुचित लेनदेन मिटर ब्याज सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। मिटर ब्याज पीड़ितहरू आफूहरूका माग सुनाउन धनुषाको जनकपुरबाट पैदल मार्च गरेर काठमाडौँतर्फ आइरहेका बेला सरकारले यस्तो निर्णय गरेको हो। असार 25 गते जनकपुर धामको तिरहुतिया गाछीबाट काठमाडौँसम्मको पैदल मार्च शुरू गरेका पीड़ितहरू आज छैटौं दिन निजगढ़मा छन्। 400 भन्दा बढ़ीको संख्यामा रहेका उनीहरूलाई भेट्न आज गृहमन्त्री सुदन गुरूङ निजगढ़मै पुग्नु भएको छ। गृहमन्त्री वार्ताका लागि आएपछि उनीहरू आज निजगढ़मै रोकिए। निजगढ़मा गृहमन्त्रीसँग झण्डै 5 घण्टा वार्ता गरे पनि सहमति भने भइ नसकेको पीड़ितहरूले बताएका छन्। उनीहरूले यसअघि बनेका गौरी बहादुर कार्की, तेज बहादुर कार्की र बाबुराम रेग्मी नेतृत्वको आयोगका प्रतिवेदन सार्वजनिक गर्न माग गरेका थिए। सरकारले आज यी सबै प्रतिवेदन कार्यान्वयन गर्ने एकमुष्ट निर्णय गरेको हो। पीड़ितहरूले मिटर ब्याजसँग सम्बन्धित फर्जी तमसुक, दृष्टिबन्धक, रजिस्ट्रेशन तथा चेक लगायतका लिखित खारेज, प्रभावकारी कानून निर्माण, विशेष न्यायाधिकरण गठन र विगतका सम्झौता कार्यान्वयन लगायत छ बुँदे माग राखेका छन्। यसैबीच आज बसेको मन्त्री परिषद बैठकले नेपाल वायुसेवा निगम नेवानीको महाप्रबन्धकको समेत काम गर्ने गरी कार्यकारी अध्यक्षमा महेश्वर भक्त श्रेष्ठलाई नियुक्त गरेको छ। यस्तै आजको बैठकले बीउ बिजन पहिलो संशोधन नियमावली 2083 स्वीकृत गर्ने, सशस्त्र प्रहरी बल नेपालको खोज उद्धारमा खटिने कर्मचारीको प्रोत्साहन भत्ता उपलब्ध गराउने, अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल खेलाड़ी प्रशिक्षक सहायक प्रशिक्षक फिजियो र व्यवस्थापनलाई नगद पुरस्कार र सम्मान पत्र प्रदान गर्ने लगायतका निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो।
1: सभामुख डोलप्रसाद अर्यालले मनसून शुरू भएसँगै बढ़न सक्ने बाढ़ी, पहिरो र डुबान जस्ता विपदजन्य जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गर्न सरकारलाई निर्देशन दिनुभएको छ। आज बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अर्यालले सम्भावित प्राकृतिक प्रकोपबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति कम गर्न प्रभावकारी पूर्व तयारी, राहत र उद्धार कार्यमा जुट्न सरकारलाई निर्देशन दिनुभएको हो। उहाँले विपदको समयमा नागरिकको जीवधनको सुरक्षा गर्दै यातायात सेवालाई निर्बाध र सुरक्षित बनाउन समेत सरकारलाई सचेत गराउनुभयो। आजको बैठकमा सांसदहरूले सुकुम्बासी समस्या, विपद व्यवस्थापन, सीमा विवाद, महँगी तथा अत्यावश्यक वस्तुको अभाव लगायत विषय उठाएका छन्। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाह लामो समयपछि प्रतिनिधि सभा बैठकमा उपस्थित हुनुभएको छ। यसअघि जेठ 17 गते संसदमा उपस्थित भएर सांसदहरूका प्रश्नको जवाफ दिनुभएका प्रधानमन्त्री शाह त्यसपछि आज पहिलोपल्ट उपस्थित हुनुभएको हो। सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा बोलेका कुरा विवादित भएपछि विपक्षी दलहरूले त्यसबारे स्पष्टीकरण माग गरिरहेपछि थप जवाफ भने उहाँले दिनुभएको छैन। आज बिहान 11 बजे बैठक शुरू भएकामा प्रधानमन्त्री शाह र राज्यसभा सभापति रवि लामिछाने दिउँसो बैठकमा पुग्नु भएको थियो। प्रधानमन्त्री प्रवेशका क्रममा संसदीय मर्यादा उल्लंघन भएको भन्दै विपक्षीले आपत्ति जनाएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी सांसद खुशबु ओलीले बोलिरहेका बेला प्रधानमन्त्री शाह र राज्यसभा सभापति रवि लामिछाने सभामुखको आसन अगाडिबाट हिँडेको भन्दै नेकपा एमालेका सांसद ऐन महरले नियमापत्ति जनाउनु भएको छ। उहाँले यो काम प्रतिनिधि सभा नियमावली विपरीत भएको दावी गर्दै संसदको मर्यादा कायम राख्न सभामुखको ध्यान आकर्षण गराउनुभयो।
0: यस्तै आजको बैठकमा सांसदहरूले हिजो संचार गृहका गेट अगाडि गाड़ी पार्किङ गरेर आवाज जावत गर्न अवरोध पुर्याएको काम राज्य संरक्षित भएको भन्दै सांसदहरूले आपत्ति जनाएका छन्। बैठकमा बोल्ने राजनीतिक दलका सांसदहरूले नेपाली संचार जगतलाई तर्साउनका लागि राज्यद्वारा संरक्षित व्यक्तिहरूले नै गाड़ी पार्किङ गरेको भन्दै आपत्ति जनाएका हुन्। विपक्षी दलहरू कांग्रेस, एमाले, नेकपा र राप्रपाले चर्को विरोध गरेको यो विषयमा सत्तारूढ़ राष्ट्रपाका सचेतक प्रकाश चन्द्र परियारले समेत भर्सना गर्नुभएको छ। तत्कालीन राजा ज्ञानेन्द्र शाहले सैनिक शासन लगाएर बन्दुक बोकेका सेना समाचार कक्षमा लगाउँदा नतर्सिएको नेपाली प्रेस सड़कमा दुई चारवटा गाड़ी तेर्साउँदैमा नतर्सने उहाँको भनाई थियो। यसरी सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मीडिया हाउस र नेताहरूका घर अगाडिका सड़कमा निजी गाड़ी पार्किङ गरी अवरोध पुर्याउनेमाथि कार्यवाही हुने बताउनु भएको छ। संसद भवन परिसरमा पत्रकारसँग कुरा गर्दै उहाँले यस्तो कार्यलाई अस्वाभाविक प्रवृत्ति भन्नुभएको छ। पार्टीले पहिले नै विज्ञप्ति निकालिसकेको र यसमा राष्ट्रपाका नेता वा कार्यकर्ता संलग्न देखिए पनि कार्यवाही हुने भन्दै उहाँले यस घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताउनुभयो।
1: सड़क दुर्घटना न्यूनीकरण, पूर्वाधार विकास र दीर्घकालीन योजना निर्माणका लागि सरकारले कानूनी तथा संरचनागत सुधार प्रक्रिया अघि बढ़ाएको जनाएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सड़कको खराब अवस्थाका कारण दुर्घटना नियन्त्रण गर्न विद्यमान ऐन तथा नियम संशोधनको तयारी भइरहेको जानकारी दिनुभयो। मन्त्री लम्सालले पछिल्लो 5 वर्षको तथ्याङ्क प्रस्तुत गर्दै सड़कको अवस्थाका कारण

0: प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तिमा भनिएको छ। विधेयक प्रमाणीकरण भएसँगै सरकारले आर्थिक वर्ष 2083-84 लागि विनियोजित बजेट कार्यान्वयन गर्ने संवैधानिक तथा कानूनी बाटो खोलेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले गएको जेठ 15 गते संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नुभएको थियो। सरकारले आउँदो आर्थिक वर्ष 2083-84 लागि कुल 21,24,34 करोड़ रूपियाँको बजेट ल्याएको छ, जसमा चालुतर्फ 59.8%, पूँजीगत तर्फ 20.3% र वित्तीय व्यवस्थापनतर्फ 19.9% रकम विनियोजन गरेको छ। सरकारले आन्तरिक राजस्वबाट 14.5 अर्ब रूपियाँ संकलन गर्ने लक्ष्य राख्दै बाँकी स्रोत वैदेशिक अनुदान, ऋण र आन्तरिक ऋणबाट बिहोर्ने उल्लेख छ।
1: सर्वोच्च अदालतले निजी संचार माध्यमहरूलाई सरकारी विज्ञापन नदिने सरकारको परिपत्र खारेज हुने ठहर गरेको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय सारंगा सुवेदी र निरपध्वज निरौलाको संयुक्त इजलासले 2082 साल चैत 18 गते सरकारले निजी मीडियालाई सरकारी विज्ञापन नदिने निर्णय विरूद्ध परेको रिट निवेदन खारेज हुने फैसला गर्दै सरकारले जारी गरेको यो परिपत्र खारेज हुने ठहर गरेको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार फैसलाको पूर्ण पाठ पनि आउन बाँकी छ। मीडिया सोसाइटीका अख्तियार प्राप्त निवेदक अधिवक्ता अनन्तराज लुटेलले सरकारले निजी संचार माध्यमलाई मात्र सरकारी विज्ञापन दिने निर्णय गैर कानूनी भएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा मनसुनजन्य रोगको रोकथाम तथा नियन्त्रणका लागि सरकारले सञ्चालन गरेको प्रतिकार्य अभियान बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: Major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. Tapai pani bhanu hunecha. Malai ta Major ko bani lagisakeko cha. Major appliances, Major ko bani lagcha.
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले मिटर ब्याज सम्बन्धी सबै आयोगका प्रतिवेदन तत्कालै कार्यान्वयन गर्ने मन्त्री परिषदको निर्णय, छैटौं दिनको पैदल मार्चमा रहेका मिटर ब्याज पीड़ित र गृहमन्त्री बीच निजगढ़मा वार्ता, मनसुनजन्य विपद व्यवस्थापन र पूर्व तयारीमा लाग्न सरकारलाई सभामुख अर्यालको निर्देशन, संचार माध्यमका गेट अगाडि गाड़ी पार्किङ गरेको घटनामा सांसदहरूको चर्को विरोध, छानबिन गरेर दोषीमाथि कार्यवाही गर्ने राष्ट्रपा सभापति लामिछानेको भनाई, निजी संचार माध्यमलाई सरकारी विज्ञापन नदी दिने सरकारको निर्णय, सर्वोच्च अदालतद्वारा खारेज, राष्ट्रपतिबाट बजेट सम्बन्धी 3 वटा विधेयक प्रमाणीकरण लगायतका खबर प्रस्तुत गरे।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग, सरकारले मनसुनजन्य रोगको रोकथाम तथा नियन्त्रणका लागि प्रतिकार्य अभियान थालेको छ। लगातारको वर्षासँगै मनसुनजन्य रोगको प्रकोप बढ़ने भएकाले रोकथाम र नियन्त्रणका लागि प्रतिकार्य अभियान थालन गरेको हो। मनसुनजन्य रोगको क्षति न्यूनीकरण गर्न सचेतना अभियान सञ्चालन र रोग लाग्न नदिन विभिन्न उपायबारे छलफल गरिरहेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रतिकार्य अभियान सञ्चालनमा ल्याएको हो। यो कस्तो खालको अभियान हो भनेर स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक एवं इपिडिएमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर अनुज भट्टचनलाई साथी सम्झना महर्जनले सोध्नु भएको छ।
4: जति पनि विपदका अवस्थाहरू त भए होइन, बाढी पहिरो हुने भयो होइन, विभिन्न खालका चाहिँ खानेपानीका समस्याहरू हुने भयो होइन, स्वास्थ्यका चुनौती पनि त्योसँग जुडेर आउने विषयहरू भयो र त्यसमा विशेष गरी खानेपानीसँग सम्बन्धित रोग व्यथाहरू फैलन सक्ने र चाहिँ यस्तो बेलामा चाहिँ मच्छरबाट हुन सक्ने समस्याहरू पनि आउन सक्ने अवस्थाहरू छन्। त्यसले गर्दाखेरि चाहिँ हामीले प्राथमिकताको रूपमा स्वास्थ्यको तर्फबाट चाहिँ स्वास्थ्य कर्मीहरूले विशेष गरी चाहिँ स्वास्थ्य चौकीहरूमा

0: आउँदाखेरि उहाँलाई अहिले तुरन्तका तुरन्त उपचार गर्नुपर्ने र कुनै कुनै बेलामा चाहिँ कसरी बेसी हामीले आउनुभन्दा पहिला नै त्यो समस्यालाई हल गर्नुको लागि चाहिँ विभिन्न निकायहरूसँग समन्वय गर्ने हाम्रो जुन स्वास्थ्य सेवा प्रणालीको सम्पूर्ण तबका यसमा चाहिँ तयार छ र चाहिँ जनशक्तिको तयारी र चाहिँ जनशक्तिलाई त्यो विषयमा कसरी त्यसको चाहिँ रेस्पोन्स गर्ने कसरी त्यसको चाहिँ अलर्ट गर्ने कसरी चाहिँ सूचना प्रवाह गर्ने र चाहिँ कसरी चाहिँ टिमलाई परिचालन गर्ने भन्ने कुराहरू सबैको चाहिँ हामीले संघबाट हुनुपर्ने कुरा भएको छ। इनिसिएटिभ गर्नुपर्ने कुराहरू प्रदेशसँग पनि हाम्रो समन्वय पनि भएको छ। स्थानीय तहका चाहिँ नेतृत्व पंक्तिसँग पनि हामीले आवश्यक समन्वय गरेका छौँ, सामान्य प्रशासनबाट समन्वय गरेका छौँ। पत्तालको अवस्थालाई र चाहिँ रोकथामको अवस्थालाई एकदम चाहिँ सचेत र एकदम सतर्क राखेको अवस्थाहरू छ।
1: यो अभियानले चाहिँ विशेष गरेर समुदायलाई मनसुनजन्य रोगै लाग्न नदिन चाहिँ कसरी सचेत गरिरहेको छ?
0: यो मच्छरको समस्याहरू पनि आएको, मान्छेहरू पनि सचेत भएको र चाहिँ पहिलाको तुलनामा यसको चाहिँ अलिकति डेंगूको उदाहरणको लागि त्यो घट्दै गरेको अवस्थाहरू पनि छ। र यसमा चाहिँ विशेष गरी चाहिँ आफूले आफ्नो ठाउँमा आफ्नो गाउँठाउँमा आफ्नो घरमा आफ्नो करिसाबारी वरिपरि सबै चाहिँ हरेक नागरिकले अग्रजहरूले त्यहाँका स्वास्थ्यका नेतृत्व पंक्तिहरूले र सबैले चाहिँ त्यसमा चाहिँ हामी एक भएर चाहिँ त्यसलाई चाहिँ हामीले जुन एउटा मच्छरको लागि जति पनि वासस्थानको कुराहरू त्यसका लार्वा नष्ट गर्ने कुराहरूमा हामी लाग्नुपर्छ। खानेपानीको विषयमा हामीले त्यहाँका स्वास्थ्यका निकायहरूले चाहिँ एकदम आफ्नो खानेपानीको अवस्थाहरू के छ कस्तो छ भनेर अन्तर विभिन्न निकायसँग समन्वय गरेर खानेपानीको चाहिँ सर्भेलेन्स गरेर निगरानी गर्ने कुराहरू गर्नुपर्छ ताकि पानी दूषित नहोस्, पानी फोहोर नहोस्, ताकि झाडाफालको अवस्थाहरू नहोस् भन्ने कुराहरूमा चाहिँ हामी सचेत हुनुपर्छ। खानाका विषयहरूमा हामीले एकदम सचेत हुने र चाहिँ होइन आधारभूत कुरामा चाहिँ सरसफाइका कुरालाई चाहिँ हामीले शाश्वत छ त्यतातिर चाहिँ हामी ध्यान दिनुपर्ने कुराहरू हुन्छ, हामी सचेत हुनुपर्छ भन्ने मेरो चाहिँ अनुरोध छ। हजुर,
1: समुदायलाई चाहिँ यसको लागि सुझाव के दिनुहुन्छ?
0: समुदायहरूलाई सम्पूर्ण हामी नेपाली नागरिकहरू हाम्रो नेपाली समुदाय एकदम मिलेर काम गर्न सक्ने क्षमता छ र चाहिँ यसमा चाहिँ कसरी भएपछि यस्ता खालका चुनौतीहरूलाई मच्छरबाट हुने कुराहरू भनेको सरसफाइसँग सम्बन्धित कुराहरू हो। आफ्नो गाउँघर आफ्नो टोल छिमेकीहरूलाई सफा राख्नेतिर आमा समूहहरू विशेष गरी मिलाउनु पर्छ। आमा समूहहरू दिदीबहिनीहरू त्यहाँका भद्रबलात्मीहरू सबै लागेर आफ्नो ठाउँलाई सफा राख्नुहोस् र खानेपानीका विषयहरूमा पनि एकदम सम्बन्धित निकायलाई पनि एकै भइरहेछ भन्ने कुरा तपाईँहरू चासो राख्नुहोस्। स्वास्थ्यका जति पनि नेतृत्ववालाई पनि सोध्नुहोस् बुझ्नु र तपाईँ हामी मिलेर यो समस्यालाई चाहिँ हामीले चाहिँ एकदम यसलाई चाहिँ हामीले चाहिँ उपचार गर्नुपर्छ, व्यवस्थापन गर्नुपर्ने मैले चाहिँ अनुरोध गर्न चाहन्छु।
1: अब यो मनसुनजन्य रोग भन्ने बित्तिकै चाहिँ तत्काल त्यो समस्याहरू भइहालेमा कहाँ कसरी जाने अथवा सम्पर्क कसलाई गर्ने भन्ने पनि हुन सक्छ, के भन्नुहुन्छ त यहाँहरूले?
0: सबभन्दा नजिकको स्वास्थ्य चौकीमा त्यहाँका स्वास्थ्य कर्मीहरू र चाहिँ स्थानीय के अरे जुन चाहिँ नेतृत्व पंक्तिसँग पनि सम्पर्क गर्नु पर्यो र चाहिँ त्यो हिसाबमा चाहिँ त्यसपछि माथिका जिल्लाका स्वास्थ्यका हाम्रा निकायहरू पनि छन्, त्यहाँका निर्देशालयहरू पनि छन्, स्वास्थ्य मन्त्रालय पनि छन्, आफ्नो ठाउँबाट आफ्नो चाहिँ पाइ पर्ने ठाउँमा तपाईँले सम्पर्क गर्नु पर्यो, समन्वय गर्नु पर्यो। र अर्को कुरा तपाईँहरूलाई चाहिँ आम नागरिकलाई चाहिँ 11-15 पनि हेलो स्वास्थ्यको चाहिँ हाम्रो पनि नम्बर छ, त्यसबाट पनि सम्पर्क गर्न सक्नुहुन्छ।
2: उहाँ हुनुहुन्थ्यो इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर अनुज भट्टसन। नेपाल दर्पणमा खबरकै सिलसिला। नेपालमा पूर्वी तथा केही पहाड़ी क्षेत्रमा मनसुनको प्रभाव धेरै रहेको छ। मौसम पूर्वानुमान महाशाखाले मनसुनजन्य विपदको जोखिम बढ़न सक्ने भन्दै नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ। मौसमविदका अनुसार कोशी, बागमती, गण्डकी प्रदेशका तराई क्षेत्र तथा लुम्बिनी प्रदेशका केही पहाड़ी भूभागमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। ती क्षेत्रहरूमा गिग्रान बहाव, बाढ़ी, पहिरो र भूक्षय जस्ता प्राकृतिक विपदको जोखिम हुन सक्ने भएकाले सावधानी अपनाउन मौसमविद मिनकुमार अर्यालले अनुरोध गर्नुभएको छ। अहिले नेपालको तराई भूभाग नजिक रहेको मनसुनको निम्नचापीय रेखा औसत भन्दा केही माथि रहेको छ। यसको प्रभावका कारण आज राति मधेस प्रदेश सहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ तथा कर्णाली र सुदूरपश्चिमका पहाड़ी तथा तराई क्षेत्रका थोरै ठाउँमा वर्षा हुने सम्भावना रहेको छ। भोलि दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही ठाउँमा पानी पर्ने मौसमविदको अनुमान छ। हिमाली क्षेत्रमा छिटपुट वर्षा हुन सक्नेछ। पहाड़ी तथा तराई क्षेत्रका केही ठाउँमा मेघ गर्जन सहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ।
3: लगातारको वर्षापछि विभिन्न ठाउँमा खसेको पहिरोका कारण अवरूद्ध बनेको नारायणगढ मुगलिन सड़क खण्ड दुईतर्फी सञ्चालनमा आएको छ। सड़क खण्डका विभिन्न 15 ठाउँमा खसेको पहिरो हटाएपछि गाड़ी आवागमन सहज बनेको छ। हिजोदेखि परेको निरन्तर वर्षाका कारण नारायणगढ मुगलिन सड़क खण्डमा बेलुकीदेखि पहिरो खस्दा सड़क अवरूद्ध बनेका थिए। डिभिजन सड़क कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरेका अनुसार भतेरी, खोरखोला 15 किलो, त्यसै गरी एघार किलो, सोह्र किलो, उन्नाइस किलो सेती दोभान, घुमाउने, सिमलताल, पच्चीस किलो, जलबिरे, नाम्ची खोला र तुइन खोला लगायत ठाउँमा पहिरो खसेको थियो। यसैबीच वर्षासँगै देशका विभिन्न क्षेत्रमा प्राकृतिक प्रकोपका घटना बढ़दै गएका छन्। पछिल्लो 24 घण्टामा देशभर 73 प्राकृतिक प्रकोपका घटना दर्ता हुँदा दुईजनाको ज्यान गएको छ भने एकजना बेपत्ता भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिजो बिहानदेखि आज बिहानसम्म भएका घटनामा बाढ़ी, पहिरो, सर्पदंश, अब लगातारको वर्षा तथा वन्यजन्तु आक्रमणका घटना रहेका छन्। प्राधिकरणको तथ्याङ्क अनुसार यो अवधिमा पहिरोका 40 घटना घटेका छन् भने जसबाट 26 जिल्ला प्रभावित बनेका छन्। पहिरोका कारण दुईजनाको ज्यान गएको छ। यसै गरी बाढ़ीका 14 घटनाले 10 जिल्ला प्रभावित भएका छन्।
2: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
5: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाल सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
4: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
5: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
6: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: Так я з болу не спав.
1: І запавте на вішком, чесомаця піте ласивом.
0: मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: बाटो काट्न लाग्नु भएको, ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। लगातार चार कारोबार दिन घटेको शेयर बजार आज बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 6.11 अंकले बढ़ेर 2576.29 बिन्दुमा पुगेको छ। मौद्रिक नीति सार्वजनिक भएपछि पहिलो पटक नेप्से बढ़ेको हो। आज उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको उपसूचक बढ़ेकामा व्यापार समूह झण्डै 1.5% उकालो लागेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 7.46 अर्ब कारोबार भएकामा आज 383 कम्पनीका 1,82,00,000 शेयर 8.41 अर्ब रूपियाँमा किनबेच भएको छ। यो कारोबार रकम 3 महिना यताकै धेरै हो। यसअघि वैशाख 3 गते 9.31 अर्ब रूपियाँको शेयर किनबेच भएको थियो।
2: देशको बीमा पहुँच 51% जनसंख्यामा पुगेको र बीमा बजारको कोष 10 खर्ब रूपियाँ भन्दा बढ़ी पुगेको बीमा प्राधिकरणले जनाएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको आजको बैठकमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले यसबारेमा जानकारी दिनुभएको हो। कार्यकारी निर्देशक सुवेदीका अनुसार अहिले नेपालमा 37 बीमा कम्पनीहरू सञ्चालनमा छन्, जसमा 14 जीवन बीमा, 14 निर्जीवन बीमा, 7 लघु बीमा र 2 पुनर्बीमा कम्पनी रहेका छन्।
3: नेपाल प्रहरीले ट्राफिक नियम उल्लंघन गरेमा जरिवाना काट्दा विशेष भत्ता वा सुविधा प्राप्त गर्ने कानूनी व्यवस्था नरहेको स्पष्ट पारेको छ। केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्रेले निकालेको विज्ञप्तिमा ट्राफिक प्रहरीले संकलन गर्ने सम्पूर्ण जरिवाना बापतको रकम सिधै नेपाल सरकारको राजस्व खातामा जम्मा हुने स्पष्ट पारिएको छ। सत्य तथ्य र आधिकारिक जानकारी बिनाका समाचारले सार्वजनिक संस्थाप्रतिको विश्वासमा नकारात्मक असर पार्ने तथा प्रशासनिक प्रक्रियालाई अनावश्यक रूपमा विवादित बनाउने भन्दै उहाँ जरिवाना बापत ट्राफिक प्रहरीले कर्मचारीले कुनै अतिरिक्त शुल्क वा सुविधा नपाउने प्रश्न पार्नुभयो।
2: विभिन्न विश्वविद्यालय तथा अन्तर्गतका सबै आंगिक क्याम्पसहरूमा अब कम्तीमा 10% विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराइने भएको छ। त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, राजसीजनक विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, पोखरा विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयले छुट्टा छुट्टै सूचना निकाल्दै आफ्ना आंगिक क्याम्पसहरूमा कम्तीमा 10% छात्रवृत्ति सुनिश्चित गर्न आवश्यक प्रक्रिया अघि बढ़ाएको बताएका छन्।
3: आफैले पेट्रोल छर्केर जलेका सर्लाहीको गौडता नगरपालिका 10 विवेक मण्डलको उपचारका क्रममा ज्यान गएको छ। गएको शुक्रबार हेलिकप्टरबाट काठमाडौँ ल्याइएका मण्डलको किर्तिपुरको वर्ण अस्पतालमा उपचारका क्रममा गइराती ज्यान गएको हो। मण्डल सहित पछिल्लो पटक यस्तै घटनामा 3 जनाको ज्यान गएको छ। यसअघि मुगुका गणेश नेपाली र काठमाडौँका अश्विन राउतको पनि ज्यान गएको थियो।
2: नयाँ प्रविधि र सस्तो दरमा विद्युतीय राहदानी ई पासवर्ड वितरण प्रक्रिया शुरू गरेको सरकारले यसको लागत पनि घटेको जनाएको छ। परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईले आज बसेको संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा यसबारेमा जानकारी दिनुभएको हो। सन् 2010 फ्रान्सेली कम्पनीले नेपालको राहदानी छपाईको जिम्मेवारी सम्हालेकोमा अहिले नयाँ बोलपत्र मार्फत जर्मन कम्पनीसँग सम्झौता गरिएको छ। विगतमा फ्रान्सेली कम्पनीसँग पहिलो पटक प्रतिगोटा $10.45 र पछि $10.13 राहदानी छपाईको सम्झौता भएको थियो। यो कम्पनी मार्फत कुल 58 लाख थान राहदानी छापिएको विभागको तथ्याङ्क छ।
3: बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारीबाट बचत फिर्ता प्रक्रियालाई थप व्यवस्थित बनाउन साउन 1 गतेदेखि अनलाइन मार्फत उजुरी दर्ता गर्ने व्यवस्था लागू गर्ने भएको छ। आज बचत रकम फिर्ता शुभारम्भ कार्यक्रममा बोल्दै बागमती प्रदेश सरकारकी सहकारी तथा गरीबी निवारण मन्त्री बिनु रायमाझी पौडेलले यस्तो जानकारी दिनुभएको हो। आजै प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले 42 बचतकर्तालाई झण्डै 17 लाख रूपियाँ वितरण गर्दै बचत फिर्ता कार्यक्रमको शुभारम्भ पनि गर्नुभएको छ।
2: नेपाल दर्पणमा अब विदेशको खबर। सिंगापुरको अदालतले ब्लुमबर्गलाई मानहानीको मुद्दामा 2 मन्त्रीहरूलाई क्षतिपूर्ति स्वरूप 3,56,000 अमेरिकी डलर तिर्न आदेश दिएको छ। सिंगापुरको उच्च अदालतले ब्लुमबर्ग र उसका 1 पत्रकारलाई क्षतिपूर्ति तिर्न आदेश दिएको बीबीसीले जनाएको छ। सिंगापुरका मन्त्रीहरू के सानमुगम र टान्सिलेङले 2024 एउटा लेखका लागि ब्लुमबर्ग र पत्रकार लो डे बे विरूद्ध मुद्दा दायर गर्नुभएको थियो। अदालतकी न्यायाधीश अड्री लिमले ब्लुमबर्गको लेख द्वेषपूर्ण भावनाले भरिएको र दुवै दावीकर्ताको प्रतिष्ठामा आँच पुर्याउने उद्देश्यले तयार पारिएको फैसला सुनाउनु भएको हो। दुईजना मन्त्रीले आफ्नो सम्पत्ति सम्बन्धी कारोबार बारे उल्लेख गरेको एउटा लेखका कारण मानहानीको मुद्दा दायर गर्नुभएको थियो। ब्लुमबर्गले यस फैसलामाथि कुनै टिप्पणी गरेको छैन। ब्लुमबर्ग अमेरिकाको एक अग्रणी वित्तीय सफ्टवेयर तथ्याङ्क तथा संचार माध्यम कम्पनी हो। ब्लुमबर्गले सिंगापुरमा ठूला आलिशान घरको कारोबार बढ्दो रूपमा गोप्यताको घेरामा शीर्षकको लेख छापेको थियो। लेखमा दुईजना मन्त्रीले ट्रस्टको प्रयोग गरी नाम नखुलेका एक खरिदकर्तालाई 6,80,00,000 डलरमा एउटा बंगला बिक्री गरेको कुरा उल्लेख गरेको छ।
3: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलको पहिलो सेमी फाइनलमा आज राति फ्रान्स र स्पेन खेल्दैछन्। यो खेल नेपाली समयअनुसार राति 1:15 अमेरिकाको डालास रंगशालामा शुरू हुनेछ। यी दुई टोलीबीचको खेललाई फाइनल अघिको फाइनल पनि भनिएको छ। फिफा वरियतामा फ्रान्स शीर्ष र स्पेन तेस्रो स्थानमा छ। विश्वकपमा फ्रान्स र स्पेन बीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि सन् 2006 विश्वकपमा फ्रान्सले स्पेनलाई 3-1 हराएको थियो। समग्रमा यी दुई टोलीबीच 38 पटक प्रतिस्पर्धा हुँदा स्पेन 18 र फ्रान्स 13 खेलमा विजयी भएको छ भने 7 खेल बराबरीमा सकिएको छ। फ्रान्सले सन् 1998 र 2018 गरी 2 पटक उपाधि जितेको छ। स्पेन सन् 2010 विजेता हो। फ्रान्सलाई प्रतियोगिताकै सबैभन्दा बलियो टोलीका रूपमा हेरिएको छ। फ्रान्सका कप्तान किलियन एम्बापेले 8 गोल सहित गोल्डन बुटको दौड़मा अर्जेन्टिनाका लियोनल मेसीसँग संयुक्त रूपमा शीर्ष स्थानमा रहेका छन्। विश्वकपकै अर्को प्रसंगमा फिफा विश्वकप फुटबलमा इंल्याण्ड र साबिक विजेता अर्जेन्टिना बीच हुने दोस्रो सेमी फाइनल खेलका लागि सुरक्षा व्यवस्था कड़ा पारिएको छ। अमेरिकाको एटलान्टा रंगशालामा भोलि राति 1:15 विश्व फुटबलका पुराना प्रतिद्वन्दीहरू बीच हुने खेल अघि ऐतिहासिक तथा राजनीतिक संवेदनशीलतालाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कड़ा पारिएको अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ। सन् 1982 बेलायत र अर्जेन्टिना बीच फल्कल्याण्ड्स युद्ध भएको थियो। 74 दिनसम्म चलेको यो युद्ध 649 अर्जेन्टिनी सैनिक, 255 बेलायती लडाकू र 3 सर्वसाधारणको ज्यान गएको थियो। अर्जेन्टिनामा लास मालविनासका रूपमा चिनिने यो बेलायती विदेशी भूभाग अहिलेसम्म पनि दुई देश बीचको सार्वभौमिकता सम्बन्धी विवादको विषय बनेको छ।
2: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: मिटर ब्याज सम्बन्धी सबै आयोगका प्रतिवेदन तत्कालै कार्यान्वयन गर्ने मन्त्री परिषदको निर्णय। 6 दिनको पैदल मार्चमा रहेका मिटर ब्याज पीड़ित र गृहमन्त्री बीच निजगढ़मा वार्ता, सहमति हुन बाँकी।
2: मनसुनजन्य विपद व्यवस्थापन र पूर्व तयारीमा लाग्न सरकारलाई सभामुख अरियालको निर्देशन। संचार माध्यमका गेट अगाडि गाड़ी पार्किङ गरेको घटनामा सांसदहरूको चर्को विरोध। छानबिन गरेर दोषीमाथि कार्यवाही हुने राष्ट्रपति सभापति छानेको भनाई।
3: पूर्वी नेपालमा मनसून बढ़ी सक्रिय। ठूलो वर्षाको सम्भावना रहेका क्षेत्रमा सतर्कता अपनाउन आग्रह। पानी, खाना र सरसफाईमा ध्यान दिन सके मनसूनजन्य रोगबाट जोगिन सक्ने।
2: सिंगापुरमा ब्लुमबर्गले महत्वपूर्ण मानहानीको मुद्दा हार्यो। 3,56,000 अमेरिकी डलर क्षतिपूर्ति तिर्न आदेश।
3: र विश्वकप फुटबलको पहिलो सेमी फाइनलमा आज राति फ्रान्स र स्पेन खेल्दै इंल्याण्ड र अर्जेन्टिना बीचको खेलका लागि सुरक्षा व्यवस्था कड़ा।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भोजन र बस्ने पनि विदा हुन्छौं। यात्रा गर्दा सड़कको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: सरकारले कर्णाली प्रदेशमा विद्युत आपूर्तिमा भइरहेको अवरोध हटाउन यान्त्रिक किरण पठाउने, विद्युत मर्म तथा सेवा प्रवाह सहज हुने अपेक्षा।
1: पछिल्लो 24 घण्टामा देशै भर 73 प्राकृतिक प्रकोपका घटना दर्ता, 2 मृत्यु, 1 बेपत्ता।
0: गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र निर्माण व्यवसायी भ्रष्टाचार मुद्दामा दोषी ठहर, 1.5 वर्ष कैद सजायको फैसला।
1: र विश्वकप फुटबलको पहिलो सेमी फाइनलमा आज राति 1:15 फ्रान्स र स्पेनले खेल्ने।
0: हिमाल पहाड़ तराई जोड्छौं सबैलाई साँझको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। सरकारले कर्णाली प्रदेशमा विद्युत आपूर्तिमा भइरहेको अवरोधलाई समाधान गर्न यान्त्रिक किरण पठाउने भएको छ। कर्णालीमा लाइन टिपिङका कारण पटक पटक विद्युत अवरोध हुने समस्या देखिएपछि मर्मत कार्यका लागि आवश्यक यान्त्रिक किरण पठाउने निर्णय भएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। मन्त्री विराज भक्त श्रेष्ठले 2 अघि 3 प्रदेशका 5 जिल्लाको स्थलगत अनुगमनमा आउँदा सुरक्षित लगायत कर्णाली प्रदेशमा लाइन ट्रिपिङका कारण पटक पटक विद्युत अवरोध हुने समस्याबारे जानकारी लिनुभएको थियो। यस विषयमा नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेश प्रमुखले मन्त्री श्रेष्ठको ध्यान आकर्षण गराउनु भएको थियो। यससँगै सेवा अवरूद्ध हुँदा अन्य प्रदेशबाट उपकरण ल्याउनु पर्ने बाध्यता कम भई विद्युत मर्म तथा सेवा प्रवाह थप छिटो सहज हुने पनि अपेक्षा गरिएको छ।
0: पछिल्लो 24 घण्टामा देशभर 73 प्राकृतिक प्रकोपका घटना दर्ता हुँदा 2 मृत्यु भएको छ भने 1 बेपत्ता भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अविरल वर्षा प्राधिकरणका अनुसार अविरल वर्षा सँगै देशका विभिन्न क्षेत्रमा प्राकृतिक प्रकोपका घटना बढ़दै गएको भन्दै सतर्क रहन भनिएको छ। प्राधिकरणले हिजो र आज पहिरोका 40 घटना दर्ता भएकोमा 2 मृत्यु भएको तथा 26 जिल्ला प्रभावित बनेको जनाएको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतले घटनामा पिठो पिस्न जाँदा पहिरोमा पुरिएर कालीकोट स्थित सान्ने त्रिवेणी छ धामी गाउँका 46 वर्षीय मन्दिर सावत र 76 वर्षीय लालबहादुर सावतको मृत्यु भएको बताउनुभयो। यस्तै बाढ़ीका 14 घटनाले 10 जिल्ला प्रभावित भएका छन् भने 1 बेपत्ता भएका छन्। अविरल वर्षाका 12 घटनाबाट 8 जिल्ला प्रभावित भएका छन् भने सर्पदंशका 4, आगलागीको 1 तथा वन्यजन्तु आक्रमणका 3 घटना दर्ता भएका छन्। जल तथा मौसम विज्ञान विभागले देशका अधिकांश स्थानमा भारी वर्षा भएको जनाएको छ। निरन्तर वर्षासँगै नदी तथा खोलामा बहाव बढ़ने, पहिरो खस्ने तथा शहरी क्षेत्रमा डुबानको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन्।
1: यसैबीच प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा भाग लिनुहुने सांसदहरूले विपद जोखिम न्यूनीकरण तथा नियन्त्रणमा ध्यान दिई जनताको जीवधनको रक्षा गर्न सरकारसँग माग गरेका छन्। सांसद प्रेमबहादुर बैकले कालीकोट, जाजरकोट, कैलाली लगायतका जिल्ला बढ़ी प्रभावित भएकाले पीड़ित पक्षलाई राहतको व्यवस्था गर्न पनि माग गर्नुभएको छ। सांसद करिश्मा कठरियाले टोटीको सायल गाउँपालिकामा पहिरोका कारण जनजीवन अस्तव्यस्त भएकाले प्रकोपको जोखिम उच्च रहेको भन्दै प्रभावित परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। यस्तै सांसद हरिबहादुर महरले प्राकृतिक प्रकोपद्वारा उत्पन्न हुने विपद जोखिम न्यूनीकरणका पक्षमा सरकारले ल्याएको भनेको कार्ययोजना प्रस्तुत गर्न माग गर्नुभएको छ।
0: यसैबीच नेपालका पूर्वी तथा केही पहाड़ी क्षेत्रमा मनसूनको प्रभाव धेरै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले मनसून जन्ने विपदको जोखिम बढ़न सक्ने भन्दै नागरिकलाई सतर्कता अपनाउन भनेको छ। मौसमविदहरूका अनुसार कोशी बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा लुम्बिनी प्रदेशका केही पहाड़ी भूभागमा ठूलो वर्षा हुन सक्ने आकलन गरिएको छ। ती क्षेत्रमा गेग्रान, बहाव, बाढ़ी, पहिरो र भूक्षय जस्ता प्राकृतिक विपदको जोखिम हुन सक्ने भएकाले सावधानी अपनाउन मौसमविद मीन कुमार अरियालले अनुरोध गर्नुभएको छ। अहिले नेपालको तराई भूभाग नजिक रहेको मनसून न्यूनचापी रेखा औसत भन्दा केही माथि रहेको छ। यसको प्रभावका कारण आज राति मध्य प्रदेश कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा तथा कर्णाली सुदूरपश्चिमका पहाड़ी तथा तराई क्षेत्रका थोरै ठाउँमा वर्षा हुने सम्भावना छ। भोलि दिउँसो कोशी बागमती गण्डकी प्रदेशका हिमाली क्षेत्रमा केही ठाउँमा वर्षा तथा हिमपातको सम्भावना छ भने हिमाली क्षेत्रमा छिटपुट वर्षा हुन सक्ने अनुमान गरिएको छ। पहाड़ी तराई क्षेत्रमा पनि मेघगर्जन सहित मध्यमसम्मको वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
1: विशेष अदालतले दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र निर्माण व्यवसायलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल र उमेश कोइरालाको इजलासले दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत दीपक कुमार आचार्य र निर्माण व्यवसाय सुभाष कार्कीलाई दोषी ठहर गरी सजाय सुनाएको हो। दुवैजनालाई डेढ वर्ष र कम्पनी सहित गरेर जनै 7,48,166 रूपियाँका दरले जरिवाना सुनाएको छ। आर्थिक वर्ष 78-79 कर्णाली नदी र लोहे खोला क्षेत्रबाट गिट्टी बालुवा ढुङ्गा तथा ग्राभेल उत्खनन संकलन र बिक्री वितरणको ठेक्कामा 22,44,500 गरेको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत 30 क्षेत्रमा दायर गरेको मुद्दामा विशेष अदालतले दोषी ठहर गरेको हो। कम्पनीलाई 30,50,000 मा ठेक्का दिएकोमा कम्पनीले 12,02,000 मात्रै दाखिला गरेको थियो। बाँकी रकम दाखिला गराउन प्रशासकीय अधिकृतले कुनै पहल नगरेको भन्दै भ्रष्टाचार मुद्दा दायर भएको थियो।
0: दैलेखको भैरवी गाउँपालिका एक जलजले स्थित प्राकृतिक ग्यास तथा पेट्रोलियम पदार्थ अन्वेषण परियोजनाको अन्तिम चरणको काम हुन नसक्दा महँगा उपकरण खिया लाग्न थालेका छन्। पहिलो चरणको ड्रिलिङको काम सम्पन्न भएर प्रतिवेदन सरकारलाई बुझाइए पनि दोस्रो चरणको मुख्य काम अगाडि बढ़न नसक्दा परियोजना अलपत्र परेको हो। नेपाल र चीन सरकार बीच सन् 2019 भएको सम्झौता अनुसार दैलेखको श्रीस्थान नाभिस्थान र पादुकास्थान क्षेत्रमा पेट्रोलियम अनुसन्धान शुरू गरिएको थियो। जलजले क्षेत्रमा 45 रोपनी सरकारी जग्गामा सञ्चालन भएको यो अध्ययन चीन सरकारको करिब 2,17,00,000,000 रूपियाँ अनुदानमा सम्पन्न भएको हो। चीनको चाइना जियोलोजिकल सर्वेले नेपाल सरकारलाई बुझाएको अध्ययन प्रतिवेदन अनुसार जलजले क्षेत्रमा करिब 80,70,00,000,000 घनमिटर प्राकृतिक ग्यास रहेको पुष्टि गरेको छ। नेपालको सबैभन्दा गहिरो 4,013 मिटर ड्रिलिङ सम्पन्न भइसकेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतका निकायले प्रक्रिया अघि बढ़ाउने तयारी भइरहेको जनाए पनि स्पष्ट कार्यतालिका सार्वजनिक भएको छैन। परियोजना काम लामो समयदेखि रोकिँदा अन्वेषण स्थलमा राखिएका ड्रिलिङ मेसिन उपकरण तथा संरचना प्रयोगविहीन बन्दै गएका छन्। पहिलो चरणको काम सम्पन्न भई प्रतिवेदन बुझाइसकिएको भए पनि दोस्रो चरणको कामका लागि चिनिया पक्षबाट निर्णय नआएकाले परियोजना अघि बढ़न नसकेको पेट्रोलियम अन्वेषण परियोजनाले जनाएको छ। दोस्रो चरणको काम शुरू नहुँदा तथा मर्मत सम्भारको कमीले केही उपकरणमा खिया लाग्न थालेको दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र बहादुर थापाले बताउनुभयो। उहाँले पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्न सरकारले छिटोभन्दा छिटो पहल गर्नुपर्ने बताउनु भएको छ।
1: भेरी खबरमा खबरको सिलसिला जारी नै छ। होला भने छोटो विश्राम।
2: के तपाईलाई दिसा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
3: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
4: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
2: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
4: आयुर्वेदी उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफो तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
3: चौधरी आयुर्वेद औषधालय जिल्ला प्रशासन सिडिओ कार्यालयको सामुन्ने नेपालगंज बाँके।
2: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480 27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480 27590।
5: सबैजनालाई नमस्कार छ है।
6: नमस्कार।
5: आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशाणुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ, त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधी सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
6: यसका लक्षणहरू के के हुन्?
5: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोर्नी धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
6: म्याडम, यो रोगबाट बस्न के गर्नुपर्छ?
5: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
6: सबैले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सङ्गी सबैलाई सचेत गराउँ है।
5: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
7: समयमै सिकल सेल एनिमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
8: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
9: बर्दिया जिल्लाका धेरै किशोरीहरूमा रगतको कमी अर्थात् रक्त अल्पता देखिएको छ। रक्त अल्पताले सधैँ थकान लाग्ने, चक्कर आउने, अनुहार फिक्का हुने र पढाइमा ध्यान नजाने समस्या ल्याउन सक्छ। यसबाट बच्नका लागि हरियो साग सब्जी, दाल, गेडागुडी, अण्डा, मासु, माछा, गुड र फलफूल जस्ता आयरन युक्त खाना नियमित रूपमा खाने गर्नुहोस्। जंक फूड कम गरौं, सन्तुलित घरको खाना रोजौं। स्वस्थ किशोरी नै स्वस्थ भविष्यको आधार हो। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा दैनिकमा जारी सन्देश।
10: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।
1: नम्बर 083-524-442, मोबाइल नम्बर 98-580-40-913 र 97-054-67-993।
11: सूचना: वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
1: के तपाईँ वा तपाईँको परिवारमा तनाव, चिन्ता वा डर बढ्दै गएको छ? या त मन उदास हुने, एक्लोपन महसुस हुने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने समस्या छ? कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ? या त मदिरा, चूर्ण तथा लागू औषधको लतबाट छुटकारा पाउन चाहनुहुन्छ? यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्। डाक्टर सञ्जय रिसाल, नशा तथा मनोरोग विशेषज्ञ अब तपाईँको सेवामा। हजुर, यही साउन 9 गते दोस्रो शनिबारका दिन सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ। सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 4 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता, आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।
12: रेडियो भेरी एफएम।
0: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले सरकारले कर्णाली प्रदेशमा विद्युत आपूर्तिमा भइरहेको अवरोध हटाउने यान्त्रिक क्रेन पठाउने, विद्युत मर्मत तथा सेवा प्रवाह सहज हुने अपेक्षा, पछिल्लो 24 घण्टामा देशभर 73 प्राकृतिक प्रकोपका घटना दर्ता, 2 जनाको मृत्यु, 1 जना बेपत्ता लगायतका खबरहरू प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर जाजरकोटमा एक जाजरकोटका एक पुरूषको शव सुर्खेत स्थित भेरी नदी किनारमा फेला परेको छ। सुर्खेतको बर्मा घाट स्थित भेरी नदी किनारमा भेटिएको शवको शनाखत भएको छ। जाजरकोटको जुनीचाते गाउँपालिका एकका 45 वर्षीय कर्ण बहादुर रावतको शव शनाखत भएको सुर्खेत प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कविन्द्र सिंह बोहराले रावतका छोरा गणेश रावतले शवको शनाखत गरेर बुझेको बताउनु भएको छ। रावत गत असार 25 गते आफ्नै घर नजिकै बाख्रा चराउन गएका बेला भीड़बाट लडेर खोलामा खसेको प्रहरीले जनाएको छ। स्थानीयले टेलिफोन मार्फत शव देखिएको जानकारी दिएपछि प्रहरी चौकी मेलकुनाबाट प्रहरी नायब निरीक्षक मनिष गुरूङको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर शव निकालेको हो।
0: कैलालीको अत्तरियामा किशोरीमाथि जबरजस्तीकरण गरेको अभियोगमा एकजना युवक पक्राउ परेका छन्। 14 वर्षीय किशोरीमाथि जबरजस्तीकरण गरेको आरोपमा बैतडीका युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी योगेन्द्र तिमेल सिन्हाले बैतडीको सिगास गाउँपालिका एक बस्ने 20 वर्षीय राजेश धामीलाई पक्राउ गरिएको बताउनुभयो। धामीले 24 असारमा किशोरीलाई घरबाट अत्तरिया बोलाई एक होटलमा राखेर जबरजस्तीकरण गरेको भन्ने उजुरी परेपछि उनलाई पक्राउ गरिएको डीएसपी तिमिले सिन्हाले बताउनुभयो। उनलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।
1: हुम्लाको सिमकोट गाउँपालिका 7 नयाँ फयामा गाउँमा खानेपानीको हाहाकार भएपछि स्थानीयले लामो समयदेखि खानेपानीको संकट खेप्न बाध्य भएका छन्। सिमकोट गाउँपालिका 7 नयाँ फयाका 50 भन्दा बढ़ी घरमा खानेपानीको हाहाकार भएको छ। स्थानीय तह र सरकार निकायले खानेपानीको उचित व्यवस्थापन गर्न नसक्दा स्थानीय बासिन्दा 1 ग्यालन पानी भर्न आधा घण्टासम्म लाइनमा बस्न बाध्य रहेका छन्। पानीको व्यवस्था नगर्दा उख्रेन गाउँका 55 घरधुरी पूर्ण र जबुका गाउँका 35 घरधुरी खानेपानीबाट वञ्चित हुनु परेको स्थानीय हरिबहादुर साईले गुनासो गर्नुभयो। स्थानीय साईका अनुसार यसअघि पटक पटक स्थानीय तह र खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय हुम्लालाई पहल गर्दा पनि सुनाई भएको छैन। गाउँ नजिकै बारामा रहेको मुहान व्यवस्थापनका लागि आर्थिक अभाव भएकाले सरोकारवाला निकायलाई गुहार्न बाध्य भए पनि काम नभएको स्थानीयको भनाइ छ। पानीको अभावमा गाउँका नागरिकहरूको दैनिक जीवन कष्टकर बनेको छ। विद्यालय जाने उमेरका बालबालिका बिहानै पानीको जोहो गर्न जानुपर्ने हुँदा उनीहरूको पढ़ाई समेत प्रभावित हुने गरेको छ।
0: बाँकी जिल्लाका 8 स्थानीय तहका 11,564 जना बालबालिकालाई पूर्ण खोप प्रदान गरिएको छ। जिल्ला पूर्ण खोप समन्वय समिति बाँकेले जिल्लाका 8 पालिकामा रहेका 16 देखि 23 महिनासम्मका 11,564 जना बालबालिकाको खोप अवस्था यकिन गरेर उनीहरूलाई पूर्ण खोप प्रदान गरिएको जनाएको हो। जिल्ला पूर्ण खोप समन्वय समिति बाँकेका अध्यक्ष ज्ञानेन्द्र कुमार चौधरीले खोज तथा खोप अभियान सञ्चालन गरी राष्ट्रिय निर्देशिका अनुसार जिल्लाका 11,564 जना सबै बाल बालिकालाई आवश्यक सबै खोप प्रदान गरिएको बताउनुभयो। उहाँका अनुसार घर दूरी सर्वेक्षणका क्रममा बाँकेमा 16 देखि 23 महिनासम्मका 11,564 जना बाल बालिकाको खोप अवस्था यकिन गरिएको थियो। तीमध्ये 10,779 जना अर्थात 94% बाल बालिकाले सबै आवश्यक खोपको मात्रा प्राप्त गरेको पाइएको थियो। बाँकी 765 जना बालबालिका मध्ये 18 जना शून्य डोज र 747 जना ड्रप आउट बालबालिका पहिचान भएका थिए। ती सबै बालबालिकाका लागि खोज तथा खोप अभियान सञ्चालन गरी खोप प्रदान गरिएको जनाइएको छ। जिल्ला जनस्वास्थ्य सेवा कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले खोप लगाउने उमेरका कुनै पनि बालबालिका खोपबाट वञ्चित हुन नपर्ने अवस्था सिर्जना गर्नका लागि अभिभावकको सहयोग आवश्यक रहेको औल्याउनु भएको छ।
1: भेरी खबरमा खबरको सिलसिला अझै जारी छ। लभने अर्को छोटो विश्राम।
3: विगत लामो समयदेखि तपाईहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टसहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिन हार्दिक अनुरोध गर्दछौ।
4: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू प्राङ्गारिक तथा रासायनिक मलखाद च्याउको विभिन्न प्रजातिको बिउहरू रासायनिक विषादी तथा झारनाशक विषादी सूक्ष्म तत्व एवं भिटामिनहरू इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर पावर टिलर टिपर मकै रोप्ने आलुको ड्याङ बनाउने रोप्ने मेसिन कम्बाइन मिल राइस मिल र थोपा सिँचाई सेटहरू प्लास्टिक टनेल ग्रिनेट सिल्भर नेट पावर स्पेयर टंकी नर्मल स्पेयर टंकी भाइजर मास्क विषादी छता प्रयोग हुने बुट सहितको एप्रोन गार्डन उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजी खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबित्री धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपथ मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर गुलेरिया रोड भुरीगाउँ बजार बर्दिया रोड राइटर सुनिता कुमारी शाही बम सम्पर्क मोबाइल नम्बर 9861443492 र 9815878917।
13: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
14: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
13: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
14: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने मुख बाङ्गो हुने बाथ रोग ढाड दुख्ने मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
13: अन्कल सेवाहरू
14: नवजात तथा बाल रोग विशेषज्ञ मृगौला तथा मूत्र रोग विशेषज्ञ हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी भिडियो एक्सरे डिजिटल एक्सरे ईसीजी कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत दिसा पिसाब खकार थाइराइड बायोप्सी कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।

0: भएका विभिन्न आयोगका प्रतिवेदनहरू तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको बताउनुभयो। मिटर ब्याज पीड़ितहरू केही दिनदेखि जनकपुरबाट र्याली सहित काठमाडौँका लागि आएका थिए। आज मात्र बारा पुगेर गृहमन्त्री सुधन गुरूङले उनीहरूसँग वार्ता गर्नुभएको थियो। सरकारले यसपछि यस्तो निर्णय गरेको हो।
1: भेरी खबरमा अब अन्तर्राष्ट्रिय खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको शीर्ष सैन्य नेतृत्व लगभग समाप्त भइसकेको दावी गर्नुभएको छ। इरानका सर्वोच्च नेता आयातुल्ला अली खमेनीका छोरा मोज ताबा खमेनी सैन्य कार्यपछि 90% निष्क्रिय भएको दावी पनि उहाँले गर्नुभएको छ। यो दावी अमेरिकाले हर्मज जल घाटीमा पुनः समुद्री नाकाबन्दी लागू गर्ने र त्यहाँबाट आवाजात गर्ने जहाजहरूबाट शुल्क उठाउने घोषणा गरेसँगै सार्वजनिक भएको। राष्ट्रपति ट्रम्पले इरानको नौसैनिक र वायुशक्ति हवाई प्रतिरक्षा प्रणाली तथा सैन्य नेतृत्वको ठूलो हिस्सा नष्ट भइसकेको बताउनु भएको छ। ट्रम्पले इरानका प्रमुख रणनीतिक सैन्य कमाण्डरहरू कार्यवाहीमा क्रममा मारिएको दावी गर्दै सर्वोच्च नेता अली खामेनीको पनि फेब्रुअरीको अन्त्यतिर भएको अमेरिका इरान इजरायल बीचको हवाई आक्रमणमा मृत्यु भएको दावी गर्नुभएको छ। उहाँले मोज ताबा खमेनी अघिल्लो हवाई आक्रमणमा लागेको गम्भीर चोटबाट उपचाररत रहेको र यस महिनाको शुरूमा इरान तथा इराकमा आयोजित सार्वजनिक अन्त्येष्टि कार्यक्रममा अनुपस्थित रहेको पनि उल्लेख गर्नुभएको छ।
0: धेरै खबरमा अब खेल खबर। विश्वकप फुटबलको पहिलो सेमी फाइनलमा आउने राति 12:15 फ्रान्स र स्पेन बीच प्रतिस्पर्धा हुनेछ। यी दुई टोली बीचको यो भिडन्तलाई फाइनल अघिको फाइनल भनिएको छ। फ्रान्स लगातार तेस्रो पटक विश्वकप फाइनल पुग्ने लक्ष्यमा छ भने स्पेन 16 वर्षपछि फेरि विश्व विजेता बन्ने अभियानमा रहेको छ। क्वार्टर फाइनलमा फ्रान्सले मोरक्कोलाई 2-0 तथा स्पेनले बेल्जियमलाई 2-1 गोल अन्तरले हराएका हुन्। यसै गरी दोस्रो सेमी फाइनलमा इंग्ल्याण्ड र अर्जेन्टिना बीच 32 गते राति 12:15 प्रतिस्पर्धा हुनेछ। अन्तिम क्वार्टर फाइनल खेलको अतिरिक्त समयमा स्विजरल्याण्डलाई 3-1 गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम चारमा पुगेको हो। यस्तै इंग्ल्याण्ड पनि नर्वेलाई अतिरिक्त समयमा 2-1 हराउँदै सेमी फाइनल प्रवेश गरेको हो। सेमी फाइनल विजेताले साउन 4 गते न्यूयोर्क न्यू जर्सीमा उपाधिका लागि 12:15 प्रतिस्पर्धा गर्नेछन्। यसै गरी सेमी फाइनलमा पराजित हुनेले तेस्रो स्थानका लागि साउन 3 गते बिहान 12:30 प्रतिस्पर्धा गर्नेछन्।
1: नेपाल मलेसियामा जारी 19 वर्ष मुनिको एसएससी महिला प्रिमियर कपको समूह विजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश गरेको छ। समूह डी अन्तर्गत मलेसियाको बायोमा सोभल मैदानमा भएको खेलमा नेपालले हङकङलाई 181 रनको फराकिलो अन्तरले हराएको समूहमा लगातार तेस्रो जित निकालेको नेपालले यसअघि नेपाल सिंगापुरलाई 151 रनले त्यस्तै कतारलाई 105 रनले हराएको थियो। 212 रनको विशाल लक्ष्य पछ्याएको हङकङ निर्धारित 20 ओभरमा 9 विकेटको स्थितिमा 30 रन मात्र बनाउन सक्यो। यसअघि टस हारेर ब्याटिङको निम्ति पाएको नेपाल निर्धारित 20 ओभरमा 6 विकेटको क्षतिमा 211 रनमा त्रय बनाएको थियो।
0: खेल खबरसँगै साँझको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य खबरहरू फेरि एकपटक।
1: सरकारले कर्णाली प्रदेशमा विद्युत आपूर्तिमा भइरहेको अवरोध हटाउन यान्त्रिक क्रेन पठाउने। विद्युत मर्मत तथा सेवा प्रवाह सहज हुने अपेक्षा।
0: पछिल्लो 24 घण्टामा देशभर 73 वटा प्राकृतिक प्रकोपका घटना दर्ता। 2 जनाको मृत्यु, 1 जना बेपत्ता।
1: गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र निर्माण व्यवसायी भ्रष्टाचार मुद्दामा दोषी ठहर। 1.5 वर्ष कैद सजायको फैसला।
0: र विश्वकप फुटबलको पहिलो सेमी फाइनलमा आज राति 12:15 फ्रान्स र स्पेन खेल्दै। हवस् त तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।
2: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम।
3: यति बेला साँझको 7 बजेको छ।
4: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु।

0: न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो त? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
1: दिदी, म पनि 12 वर्षमा बेची आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
2: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग छिक्नु अपराध हो।
3: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
2: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
4: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज। नेपाल सरकार, विज्ञापन बोर्ड।
5: कान्छी, गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ?
6: कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
5: विजय सुनचाँदी पसलमा नै किन नि?
6: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर च्यानल सुनार, विजय सुनचाँदी पसल, ठाकुरबाबा नगरपालिका 1, भुरी गाउँ बर्दिया। सम्पर्क नम्बर 98 83 68 858। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
7: आइयो, अब भोकै घर जाने कुरा पनि त भएन।
5: जहाँ पायो त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
7: जहाँ पायो त्यही जाने पनि होइन। भुरीगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ, हेर त, त्यही जाने हो नि।
8: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेसल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डार एन्ड नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोपराइटर हिमबहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98 482 58 950 र 98 480 79 761।
9: यो हो रेडियो टाइगर 910.2 मेगाहर्ज।

0: नमस्कार, नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक सुबेदार प्रकृति बस्नेत। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम तपाईँले रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनुभएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिको साथमा नागरिक सैनिक सम्बन्ध विस्तारको माध्यम बनेको शीघ्र प्रभावी आयोजना र त्यसको प्रभावकारिता सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सहसेनानी अपेक्षा ढुङ्गानाबाट सुन्नुहोस्। नेपाली सेनाका विभिन्न फर्मेशन युनिट तथा तालिम केन्द्रहरू गरी 26 स्थानमा असार 15 गतेबाट सैन्य आधार तालिम शुरू भएको छ। उक्त तालिममा 3034 जना पुरूष र 562 जना महिला गरी 3596 जना सैन्य सहभागी छन्। उक्त तालिमको स्थान विशेषका प्रेतनापति, वाहिनीपति, केन्द्रपति तथा गणपतिहरूले शुभारम्भ गर्नुभएको हो। नारायण दलगढ़ले शीघ्र प्रभावी आयोजना अन्तर्गत रौतहट जिल्ला चन्द्रपुर नगरपालिका दुई जुडीबेला स्थित आधारभूत विद्यालय असनवामा शौचालय निर्माण गरेको छ। नवनिर्मित उक्त शौचालय मध्यपूर्वी प्रीतनापति उपरथी श्री भुवन खत्रीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री संजय कुमार चौधरीलाई असार 19 गते हस्तान्तरण गर्नुभयो। रणशार्दुल गढ़ले शीघ्र प्रभावी आयोजना अन्तर्गत इलाम जिल्ला इलाम नगरपालिका 5 बिब्लाटे स्थित सिंहदेवी देवी स्थान मन्दिर तथा खानेपानीको मुहान मर्मत सम्हार तथा स्तरोन्नति गरेको छ। स्तरोन्नति गरिएका उक्त संरचनाहरू असार 19 गते गढ़का निमित्त गणपति सेनानी श्री सुमन खड्काले वड़ा नम्बर 5 वड़ाध्यक्ष काजी बहादुर श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो। भवानी बक्सगढ़ले शीघ्र प्रभावी आयोजना अन्तर्गत सिन्धुली जिल्ला स्थित हरिहरपुरगढ़ी गाउँपालिका 1 हरिहरपुरगढ़ीमा टेवा पर्खाल निर्माण गर्नुका साथै बाटो ढलान गरेको छ। निर्माण गरिएका उक्त संरचनाहरू नम्बर 9 वाहिनीपति सहायक रथी श्री भूमिभक्त बरालले असार 15 गते उद्घाटन गर्नुभई हरिहरपुरगढ़ी गाउँपालिकाका अध्यक्ष श्री बज्रध्वज बाइवालाई हस्तान्तरण गर्नुभयो। जंगी अड्डामा असार 15 गतेबाट सिसम 24 कमाण्डिङ अफिसर्स अभिमुखीकरण कार्यक्रम शुरू भएको छ। कार्यक्रमको सैनिक तालिम महानिर्देशक उपरथी श्री प्रेम बहादुर पुनले शुभारम्भ गर्नुभएको हो। यसअघि सञ्चालित अभिमुखीकरण कार्यक्रम गर्न छुट भई निकट भविष्यमा वाहिनी कमाण्डमा जानुहुने अधिकृतहरूलाई सहभागी गराई उक्त कार्यक्रम सञ्चालन गरिएको हो। असार 26 गतेसम्म सञ्चालन हुने तालिममा 71 जना अधिकृत शिक्षार्थी सहभागी हुनुहुन्छ। नम्बर 4 वाहिनीपति सहायक रथी श्री शरद लामिछानेले असार 14 गते सुर्खेत जिल्लामा तैनात काली बहादुरगढ़ र सुरक्षा पोस्ट सिन्छुको निरीक्षण गर्नुभएको छ। यस्तै उहाँले असार 13 गते दैलेख जिल्लामा तैनात कालीदत्त गुल्मको निरीक्षण गर्नुभएको थियो। निरीक्षणको दौरान उहाँले उक्त गढ़हरूको क्वार्टर गार्ड, जवान लाइन, स्टोर तथा पेरिमिटर एवं क्विक रियाक्सन टीम बारे जानकारी लिनुभई सकल दर्जालाई सम्बोधन गर्नुभयो। पश्चिम एयरबेसले जटिल प्रसूति समस्यामा परेकी दुई महिलाको हवाई उद्धार गरेको छ। बेसले डोल्पा जिल्ला छारका ताङसोङ गाउँपालिका 1 की 27 वर्षीय छिरिङ गुरूङलाई असार 17 गते र रूकुम पश्चिम जिल्ला चौरजहारी नगरपालिका 7 की 29 वर्षीय प्यारी पुनलाई असार 19 गते उद्धार गरी सुर्खेत स्थित कर्णाली प्रादेशिक अस्पताल पुर्याएको हो। भगवती प्रसाद गुल्मबाट खटिएको टोलीले सगरमाथा बेस क्याम्प जाने क्रममा हाई अल्टिच्यूडको कारण बिरामी परेका फ्रान्सका 39 वर्षीय नागरिक मायल थिबोको असार 16 गते उद्धार गरेको छ। टोलीले उनलाई सोलुखुम्बु जिल्ला खुम्बु पासाङलामो गाउँपालिका 4 सनासाबाट उद्धार गरी स्ट्रेचरको सहायताले खुम्बु पासाङलामो गाउँपालिका 5 नाम्चे स्थित ओम होङ गिल अस्पताल पुर्याएको हो।

0: लागि नियन्त्रण सम्बन्धी नमूना अभ्यास गरिएको थियो। नेपाली सैनिक गतिविधिमा अब खेल समाचार। त्रिभुवन आर्मी क्लबका महिला तथा पुरूष कुस्ती खेलाड़ीले असार 14 र 15 गते त्रिपुरेश्वर कवर्ड हलमा सञ्चालन भएको चौथो रामवृक्ष यादव स्मृति राष्ट्रिय कुस्ती प्रतियोगिता 2083मा 5 पदक जितेका छन्। नेपाल कुस्ती संघको आयोजनामा सञ्चालित उक्त प्रतियोगितामा क्लबका खेलाड़ीले 2 स्वर्ण 3 रजत गरी 5 पदक जितेका हुन्। प्रतियोगितामा महिलातर्फ 57 केजी तौल समूहमा श्रीजनगढकी प्युट सम्झना घरती मगर र 68 केजी तौल समूहमा कलावती भट्ट करारले स्वर्ण पदक जित्नुभयो। त्रिभुवन आर्मी क्लबका बक्सिङ खेलाड़ीहरू असार 11 गतेदेखि 14 गतेसम्म सञ्चालन भएको 30 पुरूष तथा 11 महिला राष्ट्रिय बक्सिङ प्रतियोगितामा 11 स्वर्ण पदक सहित टीम च्याम्पियन भएका छन्। प्रतियोगितामा पुरूष 55 केजी तौल समूहमा युद्ध भैरवगढ़का सुबेदार प्रेम चौधरी, 60 केजी तौल समूहमा शिव दलगढ़का प्युट नितेश नेपाली, 70 केजी तौल समूहमा त्रिनेत्र दलगढ़का प्युट गेश कुमार श्रेष्ठले स्वर्ण पदक जित्नु भएको छ। त्यस्तै 80 केजी तौल समूहमा पशुपति प्रसादगढ़का सुबेदार दीपक श्रेष्ठ, 90 केजी तौल समूहमा जगदलगढ़का अमलदार मदन कार्की र 90 केजी माथिको तौल समूहमा सुहीगढ़का अमलदार गणेश प्रधानले स्वर्ण पदक जित्नुभयो। त्यसै गरी प्रतियोगिताको महिला 51 केजी तौल समूहमा महाबल गढ़की प्युट आरती बमजन, 54 केजी तौल समूहमा रूरू भैरव दल गढ़की प्युट वर्षा श्रेष्ठ, 60 केजी तौल समूहमा नम्बर 1 राजदल गढ़की हुद्दा पूनम रावल, 65 केजी तौल समूहमा जगदल गढ़की अमलदार चन्द्रकला थापा र 75 केजी तौल समूहमा उपत्यका प्रीतना सैनिक प्रहरी गढ़की जम्मदार निरू गुरूङले स्वर्ण पदक जित्नुभयो। सो प्रतियोगितामा पुरूषतर्फ युद्ध भैरवगढ़का सुबेदार प्रेम चौधरी र महिलातर्फ रूरू भैरव दल गढ़की प्युट वर्षा श्रेष्ठ उत्कृष्ट खेलाड़ी बन्नु भएको छ। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
1: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
2: खुला सामरिक लेख रचना प्रतियोगिता सम्बन्धी सूचना।
3: नेपाली सेनाले सञ्चालन गर्दै आइरहेको खुला सामरिक लेख रचना प्रतियोगिताको 8 संस्करण सञ्चालन हुने भएको छ। इच्छुक व्यक्तिहरूले असार 32 गतेसम्म आवेदकको नाम, फोन नम्बर, इमेल ठेगाना, संक्षिप्त परिचय र रचनाको शीर्षक युनिटी जर्नल @nepalarmy.mil.np पठाउन सक्नुहुनेछ।
2: लेख रचनाका विषय वस्तुहरू:
3: राष्ट्रिय एकता,
2: परम्परागत तथा अपरम्परागत सुरक्षा,
3: कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्ध,
2: नवीनतम प्रविधि,
3: राष्ट्रिय सुरक्षा,
2: नेपालको इतिहास र नेपाली सैनिक इतिहास,
3: नेपालको मौलिक पहिचान, मूल्य, मान्यता, संस्कृति र परम्परा,
2: नेपालको परिवेश र माटो सुहाउँदो सुरक्षा रणनीति।
3: पुरस्कार राशि:
2: प्रथम हुनेलाई ₹2,00,000,
3: द्वितीय हुनेलाई ₹1,50,000,
2: तृतीय हुनेलाई ₹1,00,000
3: र सान्त्वना प्रति व्यक्ति ₹10,000 प्रदान गरिनेछ।
2: लेख रचना पेश गर्ने ठेगाना:
3: युनिटी जर्नल @nepalarmy.mil.np मा प्रेषित गर्न हुन तथा कुनै जिज्ञासा भएमा 01-59-77-057 सम्पर्क गर्न हुन अनुरोध गरिन्छ।
2: विस्तृत जानकारीका लागि नेपाली सेनाको आधिकारिक वेबसाइट तथा फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।
4: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधी भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ नागरिक सैनिक सम्बन्ध विस्तारको माध्यम बनेको शीघ्र प्रभावी आयोजना र त्यसको प्रभावकारिता सम्बन्धी रेडियो सामग्री।
5: नेपाली सेना नागरिकको हरेक सुख दुःखमा जोडिने संस्था हो। सबै जिल्लामा तैनाथ रहनु, तालिम प्राप्त अनुशासित फौज हुनु र साधन स्रोतका दृष्टिकोणले पनि सक्षम हुनु सैनिक संस्थाका सबल पक्ष हुन्। त्यसैले राष्ट्र र नागरिकको आशा एवं भरोसाको केन्द्रबिन्दुमा नेपाली सेना रहेको हुन्छ। त्यसो त सेनासँग राखिने अपेक्षाहरू सधैँ सुरक्षासँग मात्रै सम्बन्धित हुँदैनन्। नागरिकले आफ्नो स्थान विशेषका आवश्यकता अनुसार सामाजिक सेवामा

0: तकनिकको सहयोग खोज्नु स्वाभाविकै मान्न सकिन्छ। सोही अनुरूप नेपाली सेनाले शीघ्र प्रभावी आयोजना मार्फत हरेक वर्ष आम नागरिकको आशा र आवश्यकतालाई सम्बोधन गर्दै आएको छ। अघिल्ला वर्ष जस्तै यस वर्ष पनि 27 यस्ता आयोजनाहरू नेपाली सेनाले सञ्चालन गरेको छ, जसमध्ये हालसम्म 19 आयोजनाहरूको निर्माण सम्पन्न भई सम्बन्धित निकाय र स्थानीयलाई हस्तान्तरण गरिसकिएको छ भने बाँकी 8 आयोजनाहरू निर्माण शुरू भई अन्तिम चरणमा रहेका छन्। यिनै पृष्ठभूमिमा आजको कार्यक्रममा नेपाली सेनाले यसै आर्थिक वर्षमा निर्माण गरेका शीघ्र प्रभावी आयोजनाहरू र यसले नागरिकको सेवामा पुर्याएको योगदान बारे चर्चा गर्नेछौ। प्रस्तुतिमा छौ म प्राविधिक सुबेदार सुजना केसी
1: र म प्राविधिक जमादार कलम बहादुर तामाङ। नेपाली सेनाले संविधान प्रदत्त प्राथमिक जिम्मेवारीका अतिरिक्त राष्ट्रिय आवश्यकता अनुसार विकास निर्माण, प्रकृति संरक्षण, विपद प्रतिकार्य, पर्यावरण संरक्षण लगायतका कार्यहरू गर्दै आएको छ। यसै क्रममा सैनिक युनिटहरूले आफ्नो जिम्मेवारी क्षेत्रभित्र विभिन्न सामाजिक कार्यहरू समेत गर्दै आएका छन्। यस्ता सामाजिक कार्य मध्ये शीघ्र प्रभावी आयोजना पनि हुन्। विषय प्रवेश गरौं, शीघ्र प्रभावी आयोजना भनेको के हो त? रुद्रध्वज गणका गणपति प्रमुख सेनानी श्री विरोध रिजाल।
2: शीघ्र प्रभावी योजना क्विक इम्प्याक्ट प्रोजेक्ट भनेर चाहिँ युद्ध बाहेकको सैनिक अपरेशनहरू थप प्रभावकारी बनाउन समाजको कुनै एउटा क्षेत्रमा गरिने एउटा कार्य हो, जुन थोरै बजेटबाट पनि हामीले ठूलो प्रभाव पार्न सकिन्छ। त्यो आयोजनाको मुख्य उद्देश्य भनेको स्थानीय जनताहरूको आवश्यकता र बढीभन्दा बढी संख्या लाभान्वित हुने किसिमले आयोजना छनौट गरी सैनिक नागरिक सम्बन्धलाई थप विस्तार र प्रभावकारी बनाउने यसको मुख्य उद्देश्य रहेको छ। छनौट कसरी गरिन्छ भन्दा स्थानीय स्तरमा यो एकदमै अति आवश्यक आयोजनाहरू चाहिँ छनौट गर्ने गरिन्छ। जस्तै यसमा ऐतिहासिक गढी किल्लाहरूको संरक्षण, जसको कारणले हाम्रो इतिहासको सम्वर्धन तथा प्रबन्धन हुने गर्दछ, त्यसै गरी खानेपानीको ट्याङ्की अथवा खानेपानीको धाराहरू हामीले निर्माण गर्ने गरिन्छ, त्यसै गरी पाटी पौवा चौताराहरू निर्माण गर्ने गरिन्छ, त्यसै गरी विद्यालयमा आवश्यकता अनुसार स्तर उन्नति गर्ने जस्ता कामहरू गरिन्छ। यसबाट चाहिँ बढीभन्दा बढी संख्यामा लाभान्वित हुने किसिमले आयोजनाहरू छनौट गर्ने गरिन्छ।
0: थोरै बजेट छिटो काम ठूलो सकारात्मक प्रभाव नेपाली सेनाद्वारा सञ्चालित शीघ्र प्रभावी आयोजनाहरूको विशेषता हुन्। यस्ता आयोजनाहरू नागरिक र सेनालाई जोड्ने माध्यम पनि बन्दै आएका छन्। खास गरी आफ्नो जिम्मेवारी क्षेत्रका जनताको समस्या र आवश्यकता बारे जान्नु बुझ्नु स्थान विशेषका सैनिक युनिटहरूको कर्तव्य नै हो। त्यस्ता जन अपेक्षाहरू थाहा पाएर मात्रै पुग्दैन, समस्या समाधानमा समेत स्थान विशेषमा तैनात युनिटहरूलाई सहभागी गराउने उद्देश्यले नेपाली सेनाले शीघ्र प्रभावी आयोजनाको अवधारणा ल्याएको हो। यस्ता योजनाले लक्षित वर्गलाई लाभ समेत पुगेको छ।
3: नुवाकोटको वडा चाहिँ पृथ्वीनारायण शाहले नुवाकोट एकीकरण गर्दाखेरि हेरेको बाटो पहिचान गर्ने क्रममा हामीले सुबुगाटदेखि गिरकुटारसम्म यसलाई चाहिँ नेपाली सेना र स्थानीय तह सहकार्य गर्नुपर्छ भन्ने कुरा भयो। त्यसपछि नेपाली सेनाकै एउटा टिम आएर हामीले सुबुगाट गिरकुटारसम्म झाडी फाँडेर त्यो बाटोको एउटा चाहिँ नमुना कोरेर अहिले चाहिँ 300 मिटर ढलान गरेका छौँ र 100 मिटर ढुङ्गा छाट्ने काम भएको छ। पहिला त त्यो बाटो लो भरे गइसकेको थियो, सेना बाटो पुजिएको थियो, भूकम्पले लथालिङ्ग भएको थियो, सुचारू भएको थियो र अहिले सुचारू भएको छ। सबै जनताहरू खुसी भएका छन्। नेपाली सेना र स्थानीय तह र गाउँवासीहरूको सक्रियतामा त्यहाँ राम्रो काम भएको छ। सबैले धन्यवाद नेपाली सेनालाई दिए। गाउँ र बस्ती मान्छेहरूलाई नेपाली सेनाले के गर्छ भन्ने कुरो थाहा थिएन। त्यो बाटो निर्माण भइसकेपछि सबै कुराहरू नेपाली सेनाको बारेमा बुझ्ने काम भएको छ। ऐतिहासिक संरचनाहरू पनि नेपाली सेनाले गरिरहेको छ। यो असाध्यै सराहनीय छ। यस्ता कामहरू हामी सबै मिलेर गर्नुपर्छ भन्ने मलाई लागेको छ।
0: सेना र जनतालाई जोड्ने माध्यम भएकोले पनि शीघ्र प्रभावी आयोजना सैनिक युनिटहरूको प्राथमिकतामा पर्दै आएका छन्। यसै क्रममा यस वर्ष पूर्वी पृतना अन्तर्गतको रणशार्दुल गणले इलाम जिल्ला माई जोगमाई गाउँपालिका 4 स्थित हात्तीटार प्राथमिक विद्यालय स्तर उन्नति र इलाम नगरपालिका 5 भिप्लाटे स्थित सिंहदेवी देवी स्थान मन्दिर तथा खानेपानीको मुहान र धारा मर्मत गरेको छ। उक्त आयोजनाले जनस्तरमा कस्तो प्रभाव पारेको छ त?
4: मेरो नाम चाहिँ सरोज लिम्बु हो। योभन्दा अगाडि धेरै क्षति भएको थियो, हामीले त्यसलाई पूर्ण रूपले निर्माण गर्न नसकेको भएको कारणले गर्दा हामीलाई निकै असर भइराखेको थियो त्यतिखेर चाहिँ यो सेनाको मार्फतबाट हामीलाई पानीको मुहान संरक्षण त्यहाँनिर वालहरू लगाइदिनु भएको कारणले गर्दा हामीलाई धेरै सजिलो भएको छ। पानीको समस्या भइरहेको थियो, पानी नपुग्ने, पर्खमा मात्र पानी आउने, अरू टाइममा चाहिँ पानी हल्का सुक्ने, अलिक कम हुने समस्या चाहिँ भइरहेको थियो। नेपाली सेनाको कार्यक्रमले गर्दा हामीलाई सबैभन्दा स्थानीय बासिन्दालाई धेरै ठुलो राहत पुगेको छ। मेरो गाउँ ठाउँमा सुन्दा चाहिँ धेरै राम्रो काम गर्नुभएको छ, यो चाहिँ उदाहरणीय एउटा काम हो।
0: हरेक प्रीतनाली आफ्नो जिम्मेवारी क्षेत्रभित्र हरेक वर्ष शीघ्र प्रभावी आयोजना छनौट गरी निर्माण गर्ने गर्दछन्, जस अन्तर्गत यस वर्ष मध्यपूर्वी प्रीतना अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका दुई जुडी बेला निम्न माध्यमिक विद्यालयमा शौचालय निर्माण भएको छ। यसै गरी दोलखाको भीमेश्वर मन्दिर परिसरमा बार, धनुषाको लग्न बजार स्थित भगवती मन्दिर परिसरमा खानेपानी धारा र विश्राम गोलघर, सिन्धुलीको हरिहरपुर गढीमा आरसीसी र ढुङ्गे टेवा पर्खाल निर्माण तथा बाटो ढलान सम्पन्न भएका छन्। यस्तो फरक भूमिकाबाट सेनाले गरेको नागरिक सेवाले के अर्थ राख्दछ त?
5: हरिहरपुर गढी गाउँपालिका अध्यक्ष सेनाद्वारा चाहिँ त्यो पर्खाल र पिच बनाइदिनु भएको छ, यसलाई असाध्य सकारात्मक लिएको छ। यो पर्यटकीय क्षेत्रको हिसाबले पनि राम्रो ठाउँ हो। हरिहरपुर गढी र सिन्धुली गढी कंग्रेससँगको लडाईँमा विजय प्राप्त गरेको ठाउँ हो, ऐतिहासिक स्थल हो। त्यो कामले चाहिँ पर्यटक त्यहाँको स्थानीयहरूलाई लाभान्वित भएको छ। पर्यटकहरू सेनाले जस्तै काम अरूले पनि गरिदिएको भए चाँडै देश विकास हुन्थ्यो भन्छन्। गाउँपालिकाले त आभार व्यक्त गर्दै सेनाले गरेको कार्यक्रममा गाउँपालिकाको तर्फबाट आभारी छौ, फेरि पनि त्यस्तो कार्यक्रम यदि भएको खण्डमा सहयोग पाउँछु भन्ने पूर्ण विश्वास पनि गर्दै स्थानीय जनता गाउँपालिका सबैले चाहिँ आभार व्यक्त गरेको छ। एकदम राम्रो काम भन्छ।
1: मानवीय सेवादेखि ऐतिहासिक धरोहरहरूको संरक्षणसम्मका कार्यहरू नेपाली सेनाद्वारा सञ्चालित शीघ्र प्रभावी आयोजनाका विशेषता हुन्। यस्तै विशेषता मध्य प्रीतना अन्तर्गतका युनिटबाट सञ्चालित आयोजनाहरूमा पनि झल्किन्छ। यस वर्ष मध्य प्रीतना अन्तर्गतबाट नुवाकोटको शुभघाट गेरफुटार पदमार्गमा सिँढी, मकवानपुरको ढुङ्गे गढीमा 5,000 लिटरको पानी ट्याङ्की सहितको धारा, चितवनको देवघाट धाममा पुस्तकालय, धादिङको गजुरी र काक्रेमा 15,000 लिटरको खानेपानी ट्याङ्की सहितको धारा जडान र जनता आधारभूत विद्यालयको स्तरोन्नति गरिएको छ। विद्यालय स्तरोन्नति पछि भएको सहजता बारे प्रतिक्रिया दिँदै जनता आधारभूत विद्यालयका शिक्षक तथा विद्यार्थी भन्नुहुन्छ,
6: सानो विद्यालय टिनको छानाले छाएको कोठा पनि हुँचो हुँचो भएको कारणले गर्दाखेरि गर्मीमा असाध्यै गर्मी हुने विद्यार्थीहरू पनि त्यो गर्मीले गर्दाखेरि चाहिँ एकाले चाहिँ त्यो पसिना पुस्ने अनि अर्को हातले पुस्तक जमाएर पढ्नलाई धेरै गाह्रो पर्थ्यो। नेपाली सेनाले चाप कोठामा चाहिँ फलसेलिङ काम सम्पन्न भइसकेपछि धेरै परिवर्तन भएको छ, धेरै राम्रो छ। पहिलो कुरो कक्षा हेर्दामा आकर्षक पनि छ, राम्रो पनि देखिएको छ। अहिले त्यस्तो गर्मीको महसुस हुन पाएको छैन।
7: मेरो नाम कृष्ण त्रिवेदी हो, म चारसम्म पढ्छु। अहिले नेपाली सेनाबाट यस विद्यालयको कक्षाको सामा फल सिलिङ राखेपछि जस्ताको तातो धेरै कम भएको छ र कक्षा पनि विद्यालय पनि आकर्षित देखेको छ। यसको लागि हामी नेपाली सेनाप्रति हामी विद्यार्थीहरूको तर्फबाट धेरै धन्यवाद दिन चाहन्छौँ।
0: अन्य प्रीतनाहरूको जिम्मेवारी क्षेत्रमा जस्तै मध्य पश्चिम प्रीतना अन्तर्गत पनि शीघ्र प्रभावी आयोजनाहरू सञ्चालन भएका छन्, जस अन्तर्गत विद्यालय भवन निर्माण र धार्मिक स्थल पुनर्निर्माण पनि छन्। यसै वर्ष रूपन्देहीको रोहिणी गाउँपालिका दुई स्थित राम आधारभूत विद्यालयको 2 कोठे पक्की भवन निर्माण गरिएको छ भने रोल्पाको जलजलामा शौचालय निर्माण, दाङ जिल्ला दंगीशरण गाउँपालिका स्थित बागार स्थित थारू समुदायको संस्कृति परम्परा र आस्थासँग जोडिएको धार्मिक स्थल भुयारथान पुनर्निर्माण गरी हस्तान्तरण भएका छन्। यस्ता कार्यले स्थानीय संस्कृति र आस्थाको जगेर्नामा समेत भूमिका खेल्नु शीघ्र प्रभावी आयोजनाको अर्को उपलब्धि हो।
8: रोशन संस्था दक्षिण गाउँपालिका वार्ड नम्बर 6 को वडा अध्यक्ष भुइयाँ थान भनेको एउटा चौधरी जातिको आस्थाको धरोहर। उहाँहरूले प्रत्येक सोमबार धार लगाउनेदेखि लिएर होइन गाउँ ठाउँको सबको भलो होस् भनेर दसैँ तिहार माघीमा चाहिँ पूजा पाठ गर्ने उहाँको मन्दिर नै हो। पहिला भुइँया थान जीर्ण थियो, अब अहिले चाहिँ नि अब समुदायको माग भए हुनाले र अब हाम्रो गौरवशाली नेपाली सेनाले चाहिँ नि आफ्नो एउटा शिविर अन्तर्गत चाहिँ उहाँ जो काम गरिदिनु भएको छ त्यसले गर्दाखेरि अझ नयाँ पुस्ताहरूको लागि यो चाहिँ अत्यन्त जरुरी हो। अहिले चाहिँ धर्मको कुराहरूमा परम्परागत कुराहरू चाहिँ मान्छेले पिस्दै गएको अवस्थामा र हामीले आफ्नो पहिचान आफू के हो भन्ने विषयको अवस्थामा यसले चाहिँ सबैलाई झल्झाइरहेको छ।
1: नेपाली सेनाले शीघ्र प्रभावी आयोजनाको अवधारणा मार्फत स्थान विशेषमा तैनाथ युनिटहरूलाई सामाजिक सेवाको क्षेत्रमा जोड्ने प्रयास गरेको हो। हरेक आर्थिक वर्ष शुरू हुनु अघि नै सैनिक युनिटहरूले स्थानीय बासिन्दा, स्थानीय निकाय र सरकारवालाहरूसँग समन्वय गरी योजनाहरू छनौट गरी पृतन तह हुँदै जंगी अड्डामा सिफारिश हुने गरेको छ। यसरी प्राप्त भएको आयोजनाहरू युद्ध कार्य निर्देशनालयबाट अन्तिम छनौट गरी प्रधान सेनापतिबाट स्वीकृति भएपछि आयोजनाहरू निर्माण गर्न थालिन्छ। लाभान्वित हुने जनसंख्या, दीर्घकालीन उपयोगिता र स्थानीय जनतालाई त्यसले दिने सेवा सुविधा आयोजना छनौटका मुख्य आधार भएकाले लक्षित वर्गले लाभ लिइरहेको अनुभव छ।
9: देवीथान धाराको खानेपानीको सदस्य पोहोरको असोजको 19 गते बाढीले लग्दा साह्रै विपद नै आएको थियो नि। त्यहाँनिर बाटोहरू पनि राम्रो थिएन, माथि पनि एउटा बाटो छ अनि त्यो बाटोदेखि भत्किँदै भत्किँदै आएर सबै पुरेको थियो नि त। नेपाली सेना आएर बनाइदिनु भयो अनि अहिले बस्ने ठाउँ पनि राम्रो बनाइदिनु भएको छ अनि धाराहरू पनि राम्रो बनाइदिनु भएको छ अनि त्यहाँनिर एउटा सानो हामीले पोखरी जस्तो पाइला जस्तो बनाएको थियो अनि त्यो पनि अहिले फलाम लाएर यसरी राखिदिनु भएको छ अनि राम्रो छ अहिले त। अब अस्ति नै चाहिँ गाह्रो थियो नि, अहिले त सजिलो भएको छ। त्यहाँनिर लुगा सुगा धुन, नुहाउन, त्यहाँ जान ओर्न सजिलो छ, पूजाहरू गर्न, त्यहाँ बस्ने ठाउँ बनाइदिनु भएको छ, बस्ने ठाउँ पनि राम्रो छ। अनि खाने पानीको त दुःख दुःखै थियो नि, अस्ति नै त एकदम राम्रो गरिदिनु भएको छ नि, चाँडै गरिदिनु भयो नि, म त धेरै धेरै धन्यवाद भन्न चाहन्छु।
10: मेरो नाम युवराज दहाल हो, म सन्यास आश्रममा व्यवस्थापकको भूमिकामा सेवा गर्दैछु। विद्यार्थीहरूको लागि आवश्यक पर्ने पुस्तकहरू हामीले विभिन्न स्थानबाट जो गरेर राख्ने गरेका छौँ। पुराना पुस्तकलाई संरक्षण गर्ने ऱ्याकको आवश्यकता परेको हुँदाखेरि सैनिक मुख्यालयले जुन भूमिका निर्वाह गरेको छ त्यसले व्यवस्थित निर्माणको लागि अनि अध्यात्मको विकासको लागि र एउटा सुन्दर समाजको निर्माणको लागि र शिक्षित समाजको निर्माणको लागि काम गरेको जस्तो हामीलाई लाग्छ। आश्रममा लगभग पालको 65 जिल्ला भन्दा बढीका दैनिक रूपमा 250 जना विद्यार्थीहरूले र आफ्नो जीवनको उत्तरार्ध व्यतीत गर्न आउनुभएका जो आध्यात्मिक जनहरू हुनुहुन्छ उहाँहरूले पनि त्यो पुस्तकालयको चाहिँ उपयोग गरेर आफ्नो जीवनलाई चाहिँ धन्य बनाउने प्रयत्न गरिरहेको हामीले यहाँनिर पाएका छौँ, हामीले देखेका छौँ।
0: नेपाली सेनाले शीघ्र प्रभावी आयोजनाको अवधारणा 2075 सालबाट शुरू गरेको हो। हालसम्म 240 वटा यस्ता आयोजनाहरू निर्माण भइसकेको तथ्याङ्क छ। यस्ता आयोजनाहरू जनहित कार्य सञ्चालन निर्देशिका 2077 अनुसार सञ्चालन हुने गरेका छन्। हरेक पृतनालाई वार्षिक निश्चित रकम विनियोजन गरी सो रकमबाट यस्ता आयोजनाहरू निर्माण गर्ने गरिएको छ। यस वर्ष पश्चिम पृतना अन्तर्गत मनाङको स्याङ गाउँपालिका 22 घुम्ती स्थित तिलिचो बेस क्याम्पदेखि तिलिचो तालको बीच बाटोमा सेट घर निर्माण, स्याङ्जाको पुतली बजार नगरपालिका नुवाकोट स्थित खानेपानी ट्याङ्की, गोर्खाको पालुङटार स्थित काजी कालुपाँडे संग्रहालयको अगाडि सतल निर्माण गरी हस्तान्तरणको क्रममा रहेको छ भने मुस्ताङको लो घेकर दामोदर कुण्डमा सेट घर निर्माण गर्ने योजनामा रहेको छ।
1: यसै गरी उत्तर पश्चिम पृतना अन्तर्गत सुर्खेतको वीरेन्द्रनगर नगरपालिका फलाटे स्थित फलाटे सामूहिक तालिम इलाकामा ट्रस्ट घर निर्माण, बर्दिया जिल्ला ठाकुर बाबा नगरपालिका 9 स्थित ठाकुरद्वारा मन्दिरमा पुजारी घर, महाआरती सेट घर र हुम्ला जिल्ला अदानचुली गाउँपालिका 5 बारी गाउँमा हेलिप्याड निर्माण गरी हस्तान्तरण गरिएको छ। यस्ता निर्माण कार्यले आम सर्वसाधारणमा नेपाली सेनाप्रति सकारात्मक धारणा विकास गराएको छ। हुम्लाको अदाञ्चली गाउँपालिका पाँचका अध्यक्ष श्री मोहन विक्रम सिंह।
11: पानी परेको बेला यो हेलिप्याडलाई सही तरिकाले अवतरण गर्नु गराउनु ल्यान्ड गराउनु गाह्रो थियो। उहाँहरूले यहाँको अवस्था र आवश्यकतालाई बुझेर यहाँको जो भित्रतिर चाहिँ जनसङ्ख्या र बस्ती बढी छ त्यो तत्काल चाहिँ सुत्केरी महिलाहरू र आपतकालीन बिरामीहरूको चाहिँ तत्काल कोही रेस्क्यु गर्नको लागि चाहिँ आवश्यक थियो, अवरोध थियो। यो अवरोध हटाउनको लागि हेलिप्याडको चाहिँ ब्ल्याकटप गरियो। यस खालको हेलिप्याड निर्माण हुँदाखेरि हामीलाई सहायता भएको छ। सेनाको टिमलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु।
0: सामान्यतया 3-6 महिनाभित्र निर्माण सम्पन्न हुने, कम खर्चमा निर्माण भए पनि जनतालाई दैनिक जीवनमा उपयोगी हुने परियोजनाहरू शीघ्र प्रभावी आयोजनाका चिनारी हुन्। नेपाली सेनाले शान्ति स्थापनार्थ विभिन्न मुलुकमा सञ्चालन गरेको शीघ्र प्रभावी आयोजनाबाट प्राप्त अनुभव र सफलताबाट प्रेरित भई 2075 सालबाट जनसम्बन्ध, राष्ट्रिय एकता र विकास निर्माणलाई केन्द्रबिन्दुमा राख्दै स्वदेशमा समेत र प्रभावी आयोजना सञ्चालन गर्न थालिएको हो।
1: यसै क्रममा यस वर्ष सुदूरपश्चिम पितना अन्तर्गत जुम्ला जिल्ला चन्दननाथ नगरपालिका 2 ट्रस्ट घर, डोटीको दिपायल सिलगढी स्थित ऐतिहासिक तिखागढीमा कुवा मर्मत, ढुङ्गा बिछ्याउने र गढीसम्म जाने बाटो मर्मत, बैतडीको देवलहाटमा ऐतिहासिक पिपल चौतारो जीर्णोद्धार तथा बामुनी आमा मन्दिरसम्म जाने बाटो निर्माण गरिएको छ। यस्ता कार्यले नेपाली सेनालाई जनताको सेनाको रूपमा प्रमाणित गरेको छ। सेनाले बैतडीको देवलहाटमा रहेको ऐतिहासिक पिपल चौतारो जीर्णोद्धार गरेपछि खुसी हुँदै स्थानीय ईश्वरी दत्त भट्ट
3: 500 वर्ष अगाडिको पिपलको वृक्ष हो। त्यसमा हामीले अब पहिले भक्तजनहरूले आफ्नो जल चढाउने पूजा अर्चना गर्ने कार्यक्रम रहन्थ्यो, त्यहाँ बस्नलाई ठाउँ थिएन, नाजुक अवस्था थियो। र जुन यो नेपाली सेनाले आफ्नो पहलमा लिएर दिन रात खटेर पसिना बगाएर हामीलाई निरन्तर रूपमा चौतारो निर्माण गर्ने कार्यक्रममा अहम भूमिका खेलिदिनु भयो। गाउँले यति आभारी छौँ कि यति ऋणी छौँ कि उहाँले यति राम्ररी काम गरिदिनु भयो कि जसको बखान गर्न मेरो शब्दमा छैन। अहिले धेरै अन्तबाट पनि पर्यटकहरू आएर त्यहाँ बसेर काम गर्ने, त्यही कसले बनायो यो चौतारो, राम्रो काम भएको छ भन्ने एउटा हामीले जुन पाएका छौँ त्यसको लागि नेपाली सेनालाई नै हामी सम्झिन्छौँ।
0: दुर्गम क्षेत्रलाई मात्र होइन सुगम क्षेत्रमा समेत शीघ्र प्रभावी आयोजना प्रभावकारी भएका छन्। यसको उदाहरण हो उपत्यका पृतना। यस पृतना अन्तर्गत काठमाडौँ नारायणहिटी हाताभित्र हनुमान मन्दिर पुनर्निर्माण भइरहेको छ भने सिन्धुपाल्चोकको भोटेकोशी स्थित दुगुना गढीमा दुगुना गढीको सैनिक प्रतिमा र सेट घर निर्माण, भक्तपुर चाँगुनारायण नगरपालिका 5 स्थित मुलाकोटमा श्री 5 बडा महाराजा धीराज पृथ्वीनारायण शाह शालिक तथा पर्खाल निर्माण र काठमाडौँ नागार्जुन स्थित जामाचोक गुम्बा जाने पैदल मार्गमा फलामको रेलिङ निर्माण गरी हस्तान्तरण गरिएको छ। शीघ्र प्रभावी आयोजना अन्तर्गत सञ्चालित यस्ता कार्यले जनहितमा नेपाली सेनाको योगदानलाई प्रस्ट्याएको छ। शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज अन्तर्गतको किचङ्गु नारायण मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष श्री रवि श्रेष्ठ भन्नुहुन्छ,
12: फुलबारी गेटदेखि जामाचोकसम्मको जुन एउटा यो हाइकिङको लागि पदमार्ग जुन छ त्यसमा चाहिँ अहिले नेपाली सेनाको भैरवी दलगणबाट पदेल मार्गको साइडमा चाहिँ करिब 250 मिटर जति फलामको रेलिङ राख्ने काम भएको छ। पैदल मार्ग यात्रीहरू जुन हुन्छ उहाँहरूको सुरक्षाको हिसाबले चाहिँ एकदमै महत्वपूर्ण काम हो। विगत यो पैदल मार्गमा चाहिँ अलिकति जोखिम भएको कारणले गर्दा पैदल यात्रीहरू चाहिँ लड्ने होइन भिरबाट फस्ने त्यस्ता घटनाहरू भइरहेको अवस्थामा अहिले यो जुन पदमार्गमा चाहिँ जुन यो रेलिङ राखिएको छ त्यसले गर्दा यात्रुहरूको सुरक्षा चाहिँ अलिकति टेवा पुगे जस्तो मलाई लाग्छ। जामाचो भन्ने जुन पर्यटकीय स्थल छ त्यहाँ चाहिँ अब गुम्बा पनि छ, अर्को स्तुपाहरू पनि छ होइन, त्यो पर्यटकीय स्थलमा बिदा नहुने दिनहरूमा 2-3 हजार मान्छेहरूसम्म जाने गर्छ। बिदाको दिनहरूमा चाहिँ अलिक प्याकै हुन्छ, 4-5 हजारसम्म मान्छेहरू जाने गर्छ भने वैशाख पूर्णिमाको दिन जुन मेला लाग्छ त्यहाँ जामाचो क्षेत्रमा त्यति बेला चाहिँ 15-20 हजार नै मानिसहरूको जावत हुन्छ र त्यहाँ त्यति बेला ट्रेकिङ रुटमा हिँड्ने व्यक्तिहरूलाई चाहिँ यसले लाभ पुर्याउँछ। यो जुन सामाजिक काममा चाहिँ राम्रै उपस्थिति रहेको छ र उहाँहरूको काम चाहिँ सराहनीय छ जस्तो मलाई लाग्छ।
1: 2075 सालदेखि शीघ्र प्रभावी आयोजनाहरू नेपाली सेनाको वार्षिक कार्यक्रम तालिकाका अङ्ग बन्दै आएका छन्। हालसम्म 28 मठ मन्दिर स्तरोन्नति, 34 ऐतिहासिक गढी किल्ला तथा धरोहर संरक्षण, 36 विद्यालय स्तरोन्नति, 24 स्थानमा खानेपानी व्यवस्थापन, 22 हेलिप्याड निर्माण, स्वास्थ्य क्षेत्र सम्बन्धी 2 र सार्वजनिक हितका 94 कार्य गरी कुल 240 आयोजनाहरू नेपाली सेनाले सम्पन्न गरे सकेको छ। यो तथ्याङ्कले नागरिक सेवामा नेपाली सेनाको समर्पणलाई उजागर गरेको छ।
0: श्रोता, यस प्रस्तुतिसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? कार्यक्रमप्रति कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हवस् श्रोता, प्राविधिक सहकर्मी प्राविधिक जमादार सन्तोष बजगाईसँगै म प्राविधिक सुबेदार प्रकृति बस्नेत पनि विदा हुन्छु। नमस्ते।
13: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: जय नेपाल सत्य सेवा सुरक्षण प्रहरी कार्यक्रममा हार्दिक स्वागत तथा अभिवादन। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा तयार पारिएको यो कार्यक्रमलाई तपाईँले सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल मेट्रो ट्राफिक एफएम लगायत देशभरका विभिन्न एफएम स्टेशनहरूबाट समेत सुन्दै आउनु भएको छ भने नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा पनि सुन्न सक्नुहुन्छ। आजको प्रहरी कार्यक्रममा प्रहरी समाचारको साथमा नाटक अग्रिम भुक्तानी प्रस्तुत गर्छौ। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रमको शुरूमा भने प्रहरी समाचार।
1: खोटाङ जिल्ला दिप्रुङ चुइचुम्मा गाउँपालिका एक बस्ने 35 वर्षीय ध्रुव अधिकारीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने 53 वर्षीय तिलक बहादुर मगरातीलाई असार 25 गते प्रहरीले पक्राउ गरेको छ।
0: पिस्तोल एक थान र गोली दुई राउन्ड सहित रूपन्देही जिल्ला लुम्बिनी सांस्कृतिक नगरपालिका चार बस्ने 24 वर्षीय साराजुद्दीन मुसलमान, भारतीय नागरिकहरू 50 वर्षीय इक्वाल खान र 34 वर्षीय राम दयाल शर्मालाई रूपन्देही जिल्ला मायादेवी गाउँपालिका 6 असार 26 गते प्रहरीले पक्राउ गरेको छ।
1: नियन्त्रित लागु औषध ट्रामाडोल 72,900 ट्याब्लेट सहित सोलुखुम्बु जिल्ला नेचा सल्यान गाउँपालिका 6 27 वर्षीय किरण सुनाम र मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका 7 24 वर्षीय अनिल लामालाई काठमाडौँ महानगरपालिका 6 असार 26 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी नियन्त्रित लागु औषध नाइट्राजेपाम 50 ट्याब्लेट सहित पर्सा जिल्ला वीरगंज महानगरपालिका 12 बस्ने 22 वर्षीय विकास मिया मनसुरीलाई सोही महानगरपालिका 19 असार 24 गते प्रहरीले पक्राउ गरेको छ। त्यसै गरी नियन्त्रित लागु औषध ट्रामाडोल 49 ट्याब्लेट र नाइट्राजेपाम 8 ट्याब्लेट सहित मकवानपुरका 26 वर्षीय विकेश शाह समेत 4 जनालाई ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका 1 असार 24 गते प्रहरीले पक्राउ गरेको छ।
0: वैदेशिक रोजगारीको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा 5 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सिन्धुलीका 36 वर्षीय कुनसाङ लामा, बर्दियाका 42 वर्षीय धनबहादुर साई, ताब्लेजुङका 48 वर्षीय उमेश लिम्बू, तनहुकी 21 वर्षीय सचिता परियार र खोटाङका 41 वर्षीय निरोज राई रहेका छन्। पक्राउ परेका मध्ये कुनसाङले युएई पठाइदिन्छु भन्दै एकजना पीड़ितबाट 2,07,000 रूपियाँ, धनबहादुरले जर्जिया पठाइदिन्छु भन्दै एकजना पीड़ितबाट 2,95,000 रूपियाँ, उमेशले बेलारूस पठाइदिन्छु भन्दै एकजना पीड़ितबाट 5,00,000 रूपियाँ, सचिताले रोमानिया पठाइदिन्छु भन्दै एकजना पीड़ितबाट 1,50,000 रूपियाँ र निरोजले टर्की पठाइदिन्छु भन्दै दुईजना पीड़ितहरूबाट 7,90,000 रूपियाँ लिई सम्पर्कविहीन भएको भन्ने पीड़ितहरूको उजुरीको आधारमा खटिएको प्रहरीले काठमाडौँको विभिन्न स्थानबाट असार 25 र 26 गते पक्राउ गरेको हो। यसै गरी वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा 3 असार 23 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कपिलवस्तु जिल्ला बाणगंगा नगरपालिका 8 36 वर्षीय दिलमाया गैरे, भक्तपुर जिल्ला चागुनारायण नगरपालिका 5 28 वर्षीय सन्देश ढुंगाना र कास्की जिल्ला रूपा गाउँपालिका 1 30 वर्षीय विशाल खवास राणा रहेका छन्। पक्राउ परेका मध्ये दिलमायाले अमेरिका पठाइदिन्छु भन्दै एकजना पीड़ितबाट 7,00,000 रूपियाँ, सन्देशले क्रोएसिया पठाइदिन्छु भन्दै दुईजना पीड़ितहरूबाट 16,00,000 रूपियाँ र विशालले सर्बिया पठाइदिन्छु भन्दै एकजना पीड़ितबाट 2,00,000 रूपियाँ लिई सम्पर्कविहीन भएको भन्ने पीड़ितहरूको उजुरीको आधारमा खटिएको प्रहरीले काठमाडौँ र ललितपुरको विभिन्न स्थानबाट पक्राउ गरेको हो। त्यसै गरी वैदेशिक रोजगारीमा अमेरिका पठाइदिन्छु भन्दै एकजना पीड़ितबाट 3,00,000 रूपियाँ रकम ठगी गरेको अभियोगमा पाल्पा जिल्ला रैनादेवी गाउँपालिका 1 35 वर्षीय माधव अर्याललाई असार 24 गते प्रहरीले पक्राउ गरेको छ।
1: युएई स्थित विभिन्न कलेजमा अध्ययन गर्न पठाई ठगी गरेको अभियोगमा कन्सल्टेन्सीका 9 संचालकहरूलाई असार 26 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौँ दिल्ली बजार स्थित इडुपोर्ट प्राइभेट लिमिटेड कन्सल्टेन्सीका संचालकहरू, काठमाडौँ गोकर्णेश्वर नगरपालिका 8 40 वर्षीय रूपक कोइराला, कास्कीका 37 वर्षीय राजेश भण्डारी, बाराका 37 वर्षीय सन्तोष खतिवड़ा, काठमाडौँ पुतली सड़क स्थित वेस्टफर्ड एजुकेशन प्राइभेट लिमिटेड कन्सल्टेन्सीका संचालक, काठमाडौँ चाबहिल बस्ने चिन्टू श्रेष्ठ, काठमाडौँ बानेश्वर स्थित प्रोप एभिएसन प्राली कन्सल्टेन्सीका संचालकहरू, ललितपुर पाक्साटोल बस्ने 38 वर्षीय सुरेन्द्र महर्जन, सर्लाईका 35 वर्षीय दिवस पोखरेल, सिराहाका 26 वर्षीय मनित आचार्य, धनकुटाका 39 वर्षीय शेखर पाण्डे र काठमाडौँ कालीमाटी स्थित एस्पायर ग्लोबल प्राली कन्सल्टेन्सीका संचालक सुनसरीका 27 वर्षीय विशाल चापागाई रहेका छन्। प्रारम्भिक अनुसन्धान को क्रम क्रममा उनीहरूले काठमाडौँ स्थित विभिन्न स्थानमा कन्सल्टेन्सी सञ्चालन गरी नेपाली विद्यार्थीलाई उच्च शिक्षा हासिलका लागि युएईमा सञ्चालित शैक्षिक संस्थाहरूलाई अनुमति दिने आधिकारिक उच्च शिक्षा मन्त्रालय अन्तर्गतको निकाय सीएबाट समेत स्वीकृति नलिएको कलेजमा अध्ययन गराउन पठाई सो अध्ययन मार्फत फ्रान्स तथा अस्ट्रेलिया लगायतका मुलुकका विश्वविद्यालयहरूबाट मान्यता प्राप्त कलेजमा क्रेडिट ट्रान्सफर समेत हुने भनी झुक्क्यानमा पारी ठगी गरेको खुल्न आएको छ।
0: अनलाइन ठगी तथा क्रिप्टो कारोबारमा संलग्न रहेको अभियोगमा 5 जनालाई असार 26 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा महोत्तरी जिल्ला रामगोपालपुर नगरपालिका 9 का 21 वर्षीय सुभाष कुमार मण्डल, बंगलादेशी नागरिकहरू मोहम्मद जुबायर अहमेद, 26 वर्षीय मोहम्मद नूर आलम, 24 वर्षीय मोहम्मद नसिम मिया र 27 वर्षीय मोहम्मद रानी कमल रहेका छन्। प्रहरीले उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बंगलादेशतर्फ प्रस्थान गर्ने क्रममा पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानको मा उनीहरूले सामाजिक सञ्जाल फेसबुकमा आकर्षक रोजगारी सम्बन्धी विज्ञापन प्रकाशित गरी कतार स्थित कम्पनीमा अन्तर्वार्ता बिना नै प्रत्यक्ष रोजगारी प्राप्त गर्न सकिने भन्ने भ्रामक तथा प्रलोभनपूर्ण प्रचार मार्फत सेवाग्राहीलाई शंकास्पद मोबाइल एप डाउनलोड तथा प्रयोग गर्न लगाई विद्युतीय माध्यमबाट बैंक खातामा रहेको रकम अनाधिकृत रूपमा अन्य खाताहरूमा स्थानान्तरण गरी ठगी गरेको खुल्न आएको छ। साथै अनुसन्धानको क्रममा निजहरूले अनलाइन ठगी र अवैधानिक ब्यालेन्स मार्फत क्रिप्टो यूएसडीटी कारोबार समेत गर्ने गरेको खुल्न आएको छ।
1: विगत लामो समयदेखि बल्खु एरियामा हिँडिरहेका सर्वसाधारण तथा यात्रुहरूलाई जबरजस्ती गाड़ीमा हाल्ने, सामान तथा झोला तान्ने र दुःख हैरानी दिएको अभियोगमा काभ्रे जिल्ला धुलीखेल नगरपालिका 1 का 35 वर्षीय सुमन लामा समेत 17 जनालाई असार 24 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी जड़ीबुटी एरियामा पैदल हिँडिरहेका सर्वसाधारण तथा यात्रुहरूलाई जबरजस्ती गाड़ीमा हाल्ने, सामान तथा झोला तान्ने र दुःख हैरानी दिएको अभियोगमा दोलखा जिल्ला सैलुङ गाउँपालिका 5 का 25 वर्षीय नवीन तामाङ समेत 32 जनालाई सोही ठाउँबाट असार 25 गते प्रहरीले पक्राउ गरेको छ।
0: नेपाल बाल संगठन बाल मन्दिरबाट अनियमित रूपमा रकम लिई ठगी गरेको कसुरमा संलग्न 3 जनालाई असार 24 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा नेपाल बाल संगठन केन्द्रीय कार्यालय बाल मन्दिर नक्सालमा तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख, काठमाडौँ महानगरपालिका 11 बस्ने 54 वर्षीय आशा श्रेष्ठ, नेपाल बाल संगठनका जिल्ला कार्य समिति ललितपुरका तत्कालीन सभापति, काठमाडौँ महानगरपालिका 21 बस्ने ललितपुरका 62 वर्षीय ओम कृष्ण कर्माचार्य र नेपाल बाल संगठन जिल्ला कार्य समिति काठमाडौँका तत्कालीन सचिव, काठमाडौँ गोकर्णेश्वर नगरपालिका 1 बस्ने 51 वर्षीय राजेन्द्र कुमार श्रेष्ठ रहेका छन्।
1: लिखत सम्बन्धी कसुर मुद्दामा संलग्न रामेछाप जिल्ला दोरम्बा सैलुङ गाउँपालिका 3 की 41 वर्षीय उषादेवी कडेललाई असार 25 गते प्रहरीले पक्राउ गरेको छ। अमेरिकी भिजा आवेदनका लागि पेश गरेको विभिन्न शैक्षिक प्रमाण पत्रहरू मध्ये एसएलसी को प्रमाण पत्र नक्कली रहेको भने नेपाल स्थित अमेरिकी दूतावासको पत्रचारको आधारमा खटिएको प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका 3 बाट पक्राउ गरेको हो।
0: ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ कसुर मुद्दाका फरार प्रतिवादी नवलपरासी जिल्ला रामग्राम नगरपालिका 2 का 56 वर्षीय शैलेन्द्र कुमार गुप्तालाई असार 25 गते प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत सर्लाहीबाट उक्त मुद्दामा पक्राउ पूर्जी जारी भई फरार रहेका उनलाई काठमाडौँ महानगरपालिका 1 बाट प्रहरीले पक्राउ गरेको हो। सुन्दै हुनुहुन्थ्यो प्रहरी समाचार, पूरा भयो।
1: तपाईँ यति बेला प्रहरी कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रमको दोस्रो खण्डमा प्रस्तुत गर्छौ नाटक अग्रिम भुक्तानी।

0: विकास, तिमी बस्ने ठाउँतिर कोठा खाली छैन भने
1: फेरि कोठा सारे तिमी त्यहाँ के भयो र?
0: हेर न यार, घरबेटीले फेरि भाडा बढायो भने कि बढेको भाडा तिर्नु कि कोठा खाली गरिदिनु भन्नुहुन्छ, त्यही भएर अन्त्य कोठा सर्ने पो निर्णय गरे हो मैले।
1: घरबेटीले भाडा पनि वर्षै पछि बढाउँछन् भने अनलाइनमा सर्च गर न रुम फाइन्डर भनेर, त्यहाँ फोन गर भने तिमीलाई जस्तो चाहिन्छ त्यस्तै कोठा मिलाइदिन्छन् तिनीहरूले, तर अलिअलि कमिसन चाहिँ लिन्छन् है फेरि।
0: ओहो, जेमा पनि कमिसन है, कमिसन बिना त काम नै हुन्न भने।
1: अनि सित्तैमा त उनीहरूले पनि कहाँ काम गर्छन् त, त्यत्रो टाइम लस गरेर खोज्नु पर्छ उनीहरूलाई पनि। अनि
0: बरु बिहे गर्न सजिलो होला तर कोठा खोज्न त धेरै गाह्रो पो भन्थ्यो। हो रहेछ यार,
1: अब त्यही गर के, टिकटक फेसबुकतिर विज्ञापन हेर्न, मान्छेले कोठा खोजिदिने अफिस नै खोलेर बसेका हुन्छन् के, पत्ता लगायो भने त भइगयो नि।
0: मैले पनि फेसबुकतिर विज्ञापन त देखेको थिएँ, अब त्यसै गर्नु पर्ला है।
1: त्यसै गर त्यसै गर, कोठा पाएपछि कल गर्न मलाई, सामान सार्ने बेला सहयोग गर्न बरु म पनि आउला, हुँदैन त।

0: सर नमस्कार, भाडामा कोठा फ्ल्याट आवश्यक परेमा सम्पर्क गर्नुहोला भनेर फेसबुकमा विज्ञापन दिएको थिएँ अनि कल गरेको नि सर।
1: ए हजुर हजुर, कुन एरियामा चाहिने हो तपाईँलाई कोठा?
0: मलाई बस्ताक एरियातिर हो सर।
1: ए भइहाल्छ नि, अनि कतिवटा कोठा चाहिने तपाईँलाई भन्नुहोस् त?
0: मलाई त एउटै चाहिने हो सर।
1: ल त्यो एरियामा एउटा ठुलो कोठा छ है, भाडा पनि सस्तो छ, भोलि हामी तपाईँलाई कोठा देखाउँला है त।
0: हुन्छ सर, हुन्छ। ल त्यसो भए म भोलि नै कोठा हेर्न आउँछु नि, हुँदैन सर?
1: भइहाल्छ नि, किन नहुनु। अनि सुन्नु न सर, सेवा शुल्क चाहिँ अहिले नै भुक्तानी गरिदिनु होला है हामीलाई।
0: ए हो र, आजै गर्नुपर्ने सर, भोलि गर्दा हुन्न?
1: हुँदैन नि सर, हामीले हाम्रो समय मिलाउनु पर्छ, आजै पेमेन्ट गरिदिनु होला है सर।
0: अनि सेवा शुल्क बापत चाहिँ कति लाग्छ नि सर?
1: 4000 हालिदिनु न सर।
0: ओहो, 4000 त धेरै भएन र सर।
1: कोठा खोल्न पनि कहाँ सजिलो छ त सर, कति दुःख हुन्छ तपाईँ आफैलाई थाहा छ त। बाइकमा कुद, पेट्रोल हाल, फोनमा बोल, कहाँ सजिलो हुन्छ हौ।
0: त्यो त हो सर, क्युआर पठाइदिनुहोस् न त सर।
1: मैले यही नम्बरको वाट्सएपमा क्युआर पठाइदिन्छु, त्यसैमा हालिदिनुहोस् है।
0: हुन्छ सर, हुन्छ।

फोन त स्विच अफ पो भन्छ त, व्हाट्सएपमा गर्नु पर्यो ला, व्हाट्सएपमा भने ब्लक गरिसकेको छ त, होइन म ठगीमा परेँ कि क्या हो।

0: रोमन कोठा बाइस त
1: हेर्न तेरो पछि लाग्दा त आफ्नो 4,000 नै गुम्यो जस्तो छ यार।
0: तेरो पछि पैसा खाइदियो क्या हो?
1: त्यही त खाइदियो नि 4,000। खुब अनलाइनमा हेर भनेको होइन तैले? अनलाइनको त यार खासै विश्वास लाग्दैन कि मलाई।
0: अनि कोठामा हरि किन पहिले पैसा हालिदियो त अनि जान्ने भएर?
1: पैसा पठाउनुहोस् अनि मात्र कोठा देखाउँछु भन्यो। अनि के गर्नु त यार, पैसा पठाए त्यसपछि त मलाई ब्लक नै गरिसकेछ नि।
0: ला बर्बाद भएछ नि, यस्ता ठगलाई त्यसो छोड्नु हुन्न है।
1: छोड्दे यार, 4,000 लागि त्यसलाई खोज्न कहाँ कहाँ जानु अब?
0: त्यसो भनेर हुन्न नि, त्यसै गरेर कतिलाई ठग्यो होला। तेरो 4,000 ठग्यो भने अरूको ठग्न त पाउँदैन नि त्यसले। त्यसैले अब प्रहरीका उजुरी दिनुपर्छ हामीले।
1: हुनु त ऊ है, ल हिँड्न त त्यसो भए जाउँ।

0: ए भनेपछि तपाईँ पनि ठगीमा पर्नुभयो। सामाजिक सञ्जालमा कोठा खोजिदिने नाममा डिजिटल माध्यमबाट अग्रिम पैसा माग्ने र पैसा लिएपछि एउटै कोठा धेरै जनालाई देखाउने अथवा कोठा नै नदेखाई फरार हुने गिरुवा एकदमै सक्रिय भएका छन्।
1: हजुर म्याम, प्रविधिको युगमा गल्ली गल्ली चहारेर कोठा खोज्नु भन्दा बरु केही कमिसन दिएर आफूले खोजेको एरियामा कोठा पाइन्छ भने किन दुःख गर्नु जस्तो लागेर पैसा दिइहाले, तर थपको फेलामा परेछु नि हजुर।
0: प्रविधिले सजिलो त बनाएको छ तर जोखिम पनि त्यत्तिकै छ। त्यसैले अनलाइन मार्फत किनमेल गर्दा होस् वा भाडामा कोठा खोज्दा अथवा अन्य कुनै पनि प्रयोजनमा अग्रिम भुक्तानी गर्दै गर्नुहुन्न, अन्यथा यसै गरी ठगीमा पर्न सकिन्छ।
1: त्यही त म्याम, हतारको निर्णयले फुर्सदमा पछुतो भनेको यही होला सायद।
0: ठिक छ, अब तपाईँले एउटा निवेदन दिएर जानुहोस् अनि आगामी दिनमा भने चाहिँ यसरी अग्रिम भुक्तानी गर्दा सावधानी अप्नाउनु होला।
1: हुन्छ म्याम।
2: तपाईँ तिन्जेल प्रहरी कार्यक्रममा सुन्दै हुनुहुन्थ्यो नाटक अग्रिम भुक्तानी। यस नाटकका लेखक अम्बिका केसी, नाटकमा भाग लिने कलाकारहरू अम्बिका केसी, सन्तोष पौडेल र दीपक राज विश्वकर्मा।
0: अवस्था नै सामग्री सँगै आजको प्रहरी कार्यक्रमबाट कार्यक्रमका निर्देशक हरि नाथ योगी, प्राविधिक मित्र मिनरवा भट्टाचार्य, सहकर्मी दीपक राज विश्वकर्मा र म अम्बिका केसी पनि विदा हुन्छु। तपाईँको समय शुभ रहोस्। जय नेपाल।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ।

0: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर एक दुई र तीन महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेशन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 को लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा एक महिने इन्टरनेट कोर्स, एक महिने प्रोग्रामिङ कोर्स, तीन महिने बेसिक कोर्स, तीन महिने ग्राफिक कोर्स, एक महिने एकाउन्टिङ कोर्स, तीन महिने हार्डवेयर कोर्स, तीन महिने मोबाइल रिपेयरिङ कोर्स,
1: छ महिने डिप्लोमा कोर्स, एक वर्ष प्रोफेसनल डिप्लोमा कोर्स, एक वर्ष डिप्लोमा कोर्स, तीन महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
0: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको, एसईडीएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको, कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ, साथै एसईडीएका विद्यार्थीहरूलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98 4 86 66 857 र 98 1 95 45 500। एआर कम्प्युटर इन्स्टिच्युट, भुरिगाउँ बजार, बर्दिया।
2: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम।
3: यति बेला रात्रिको 8 बजेको छ।
0: यस टाइम चेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्रणाली, भरिगाउँ बजार, बर्दिया।
4: यो साल त ढुक्क भयो है बुढी।
5: हो नि, अघिल्लो साल सम्झिँदा त कहाँले लाग्छ, पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र। सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
4: हो त, धन्ना समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
6: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
7: प्लान इन्टरनेसनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी, उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
8: ए नानी, कता हिँड्यौ बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरामी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
5: ल काका, किन चिन्ता गर्नु भएको, घर संसार स्टोर छ नि।
0: हो, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली, मार्सी र स्थानीय अनधि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोप्राइटर राधा रिजाल 98 6 79 71 777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका, एक भुरीगाउँ, बर्दिया।
9: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
10: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
9: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
10: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी

0: अनुकूल घर बनाउथे, तर अचेल सबैतिर हावा पनि अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढ़ी प्रयोग गर्दा बिजुलीको खपत बढ़ी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढ़िरहेको छ।
1: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
0: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।
4: जिक्र तुम्हारा आ ही जाता है हमारी बातों में, हर शख्स जो हमसे मिलता है यही कहता है, बस तुम्हारा ही चेहरा नजर आता है हमारी आंखों में।

0: ए राम लौटन भाइ, के गर्दैछौ?
1: नमस्कार सुरेश दाई, यत्तिकै बसेको, आउनुहोस् चिया पिउन। छोरी
2: हजुर,
1: जाऊ त दुई गिलास चिया बनाएर ल्याऊ।
2: हस् बाबा।
0: छोरी त ठुली भइसिन्, कति वर्ष कि पुगिन्?
1: 21 वर्ष कि पुगिन्, अब बिहे गर्ने उमेर पनि भयो। कोही असल केटा छ भने यसो कुरा चलाउनु पर्यो दाई।
0: ए त्यसो हो भने पल्लो गाउँमा विष्णुको छोरा छन् नि, कि एकपटक कुरा चलाऊ त।
1: केटाको बानी व्यवहार राम्रो छ भने कुरा चलाउनुहोस् न त। तर केही दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ, पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए। यसबारे बुझेर मात्रै बिहेको कुरा गरौ कि?
0: तिमीले ठिक कुरा गर्यौ। अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ। यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे।
1: ए कुरा त्यस्तो पो हो? अब त्यो कसरी थाहा पाउने त दाई?
0: ल सुन, विवाह गर्नुभन्दा पहिला केटाकेटी दुवैजनाको सिकल सेल एनिमिया रोगको अनिवार्य चेक जाँच गराउनु पर्दछ र यो रोग सन्ततिमा लाग्नबाट रोक्न सकिन्छ।
1: ओहो, धेरै कुरा सिकाइदिनु भएकोमा तपाईँलाई धन्यवाद। छोरीलाई आजै सिकल सेल एनिमिया जाँचका लागि अस्पताल लिएर जान्छु।
3: समयमै सिकल सेल एनिमिया रोगलाई पहिचान गरेर मात्र विवाह गरियो भने आफ्ना छोरा छोरीमा यो रोग लाग्नबाट बचाउन सकिन्छ। त्यसैले सिकल सेल एनिमिया अनिवार्य जचाउनुहोस्।
4: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
5: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: मण्डलीले पहिले कंगोका स्वास्थ्य अधिकारीहरूका अनुसार पुष्टि भएका इबोला संक्रमितको संख्या 1963 पुगेको छ भने 719 जनाको ज्यान गएको छ। चीनले भ्रष्टाचार सम्बन्धी एउटा अनुसन्धानपछि सत्तारूढ़ कम्युनिष्ट पार्टीका सिन्जियाङ प्रान्तका पूर्व वरिष्ठ अधिकारी मा सेङरुईलाई पार्टीबाट निष्कासन गर्दै सबै पदीय जिम्मेवारीबाट मुक्त गरेको छ। उनी राष्ट्रपति शी जिनपिङ नेतृत्वको पार्टीको शीर्ष निर्णायक निकाय पोलित ब्यूरोका सदस्य थिए। चिनिया सरकारी संचार माध्यमका अनुसार उनीमाथि आफ्ना परिवारका सदस्यहरूलाई बजार मूल्यभन्दा कममा घर खरिद गर्न सघाएको, घुस लिएको तथा यौन सेवाका लागि भुक्तानी गरेको आरोप लागेको छ। अमेरिका स्थित कोलम्बियाली दूतावासले सोमबार संघीय आप्रवासन कार्यवाहीका क्रममा आफ्ना एकजना नागरिक मारिएका विषयमा औपचारिक जानकारी र स्पष्टीकरण माग गरिएको जनाएको छ। यसअघि अमेरिकाको गृह मन्त्रालयले सार्वजनिक सुरक्षामा उत्पन्न चिन्ताका कारण एक संघीय आप्रवासन अधिकारीले मेन राज्यमा सेबस्टियन गर्रेरो नामका 26 वर्षीय व्यक्तिको गोलीहानी ज्यान लिएका जनाएको थियो। तथापि त्यसमा उनलाई के आधारमा खतरा ठानिएको थियो भन्नेबारे प्रश्न पारिएको थिएन। र उत्तरी गाजाको जवालिया स्थित एक प्रहरी चौकीमा भएको इजरायली आक्रमणमा कम्तीमा 7 जना मारिएका त्यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन्। त्यहाँको हमास संचालित आन्तरिक मामिला मन्त्रालयका अनुसार मारिने मध्ये एकजना जवालिया शरणार्थी शिविर स्थित प्रहरी चौकीका प्रमुख थिए। यसबारे इजरायली सेनाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा तपाईलाई पुनः स्वागत छ। मित्रव्याज सम्बन्धी विगतका प्रतिवेदनहरू कार्यान्वयन गर्ने सरकारले निर्णय गरेपछि मित्रव्याज पीड़ितहरूले आफूहरूले अघि सारेका 6 बुँदे मागहरूबारे लिखित सहमति नभए आन्दोलन जारी राख्ने बताएका छन्। काठमाडौँ केन्द्रित आन्दोलनका लागि भन्दै जनकपुरबाट पैदल यात्रा शुरू गरेको 5औं दिन उनीहरूसँग वार्ताका लागि गृहमन्त्री सुदन गुरूङ आज निजगढ़ पुगेका थिए। मित्रव्याज पीड़ितहरूले गृहमन्त्री गुरूङसँग मित्रव्याज सम्बन्धी तमसुक, दृष्टिबन्धक, छिनुवा लगायतका सम्पूर्ण फर्जी लेखतको खारेजी सहितका 6 बुँदे माग अघि सारेका छन्। सुनौ एउटा रिपोर्ट। जनकपुरबाट काठमाण्डुतर्फ आइरहेका मित्रव्याजी पीड़ितहरूसँग निजगढ़मै वार्ता गर्ने क्रममा गृहमन्त्री सुदन गुरूङले मित्रव्याज पीड़ितहरूको समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको आश्वासन आफूहरूलाई दिएको पीड़ितहरूले बताएका छन्। आजै बसेको मन्त्री परिषदको बैठकले विगतका प्रतिवेदनहरू कार्यान्वयन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताएका छन्।
2: मिटर प्याज सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम विगतमा गठन भएका विभिन्न आयोगको प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने,
1: तर विगतमा त्यस्ता प्रतिवेदन कार्यान्वयन सरकारले नगरेको भन्दै प्रतिवेदन कार्यान्वयन गर्नु अगाडि त्यसमा के छ भन्ने सार्वजनिक हुनुपर्ने पीड़ितहरूले बताएका छन्। सरकारको निर्णयमा प्रतिक्रिया जनाउँदै मित्रव्याज पीड़ित तथा वार्तामा सहभागी लक्ष्मी खिमिरेले बीबीसीसँग भनिन्,
3: अहिले त्यो क्याबिनेटबाट त्यस प्रतिवेदनको विषयलाई लिएर कहाँ हामी आन्दोलनै रोक्छौँ त? यत्रो पैदल न्यायमार्ग यहाँसम्म आउनु भएको पीड़ित आमा बुवा हुनुहुन्छ, महिला दिदी बहिनी हुनुहुन्छ, दिनदिनै 50-60 जना पीड़ितहरूलाई चाहिँ प्रहरीले पक्राउ कुर्सी काटेर सिभिल ड्रेसमा आएर चाहिँ खेतीपतिरहेको बेलामा पनि पीड़ितलाई समातेर पक्रिन्छ, खाना पकाइरहेको बेलामा पनि पीड़ितलाई समातेर पक्रिदिन्छ प्रहरीले भने त्यो ज्यादती लिएर फर्किने अवस्था छैन हामीसँग। त्यसो हुँदाखेरि 6 बुँदेमा चाहिँ लिखित रूपमा उहाँले सहमति गरिसके पछाडि मात्रै हाम्रो आन्दोलन चाहिँ स्थगित हुन्छ। यदि 6 बुँदे माग हाम्रा लिखित रूपमा चाहिँ कार्यान्वयन गर्ने ढंगले सहमति भएन भने यो मार्च रोकिँदैन। हाम्रो न्याय मार्च चाहिँ भोलि बिहान या पर्सि नै हाम्रो यहाँ निजगढबाट चाहिँ संघीय राजधानी काठमाडौँतर्फ अगाडि बढ्छ।
1: पीड़ितहरूले गृहमन्त्रीसँगको वार्तामा मित्रव्याज विरूद्ध विशेष ऐन निर्माण, अदालतका प्रक्रियालाई पीड़ित मैत्री बनाउन न्यायाधिकरण गठन तथा गैर कानूनी असुली गरेका मित्रव्याजी साहुको सम्पत्ति छानबिन र पीड़ितको सम्पत्ति फिर्ता लगायतका मुख्य माग अघि सारेका छन्। अब अर्को विषय। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार गएको 11 महिनामा विदेशी मुद्राको संचित 37,55,64 करोड़ पुगेको छ। डलरको आधारमा पनि यो अवधिमा संचित 24.68 अर्ब पुगेको छ। रेमिट्यान्स आप्रवाह नेपाली रूपियाँमा 38.2% र अमेरिकी डलरमा 29.6% बढ़ेको छ। यसै सन्दर्भमा हामीले नेपाल राष्ट्र ब्याङ्कका पूर्व कायम गवर्नर कृष्ण बहादुर मानन्दरलाई सम्पर्क गरी शुरूमा विदेशी मुद्रा संचित बढ़नुलाई कसरी हेर्न सकिन्छ भनेर सोधेका छौं।
4: यो भनेको दुईटा कारणले भएको देखिन्छ कि एउटा रेमिटेन्स चाहिँ अत्यधिक वृद्धि भएको छ पहिले पहिलेको तुलनामा पनि, यसले अब भित्र आउने पैसा बढ़्यो अनि आयात चाहिँ पहिलेको तुलनामा अझ पनि पिकअप भएको छैन हुँदाखेरि विदेशी मुद्राको आमदानी एकदम बढ़्यो रेमिटेन्सको माध्यमबाट अनि खर्च चाहिँ यो आयात पिकअप नभएको अब अर्थव्यवस्था अलि शिथिल भएको बेलामा जनरली आयात चाहिँ हुन गाह्रो हुन्छ त्यसले गर्दाखेरि यो सत्तै बढ़ेको हो।
1: यसलाई राम्रो मान्ने कि नराम्रो मान्ने त
4: होइन, अब दुईटा विदेशी मुद्रा संचित बढ़ेको राम्रो तर आयात नबढेको कारणले भएको हुनाले आयात नबढेको भनेको त आर्थिक गतिविधि सुस्त भएको लक्षण हो नि, त्यसैले आयात वृद्धि नभएको कारणले बढेकोमा अर्थव्यवस्थाकै समस्या देखिन्छ। अब विदेशी मुद्राको आमदानी रेमिट्यान्स बढेर भएकोले हामीलाई अब कम्फर्टेबल जोनमा लान्छ, भोलि पर्सि आयात वृद्धि भइहाले पनि 5-7 महिना 1 वर्ष बढे पनि खेल्न सक्छ, त्यो हिसाबमा राम्रै भयो।
1: अनि यति मुद्रा संचित हुँदा यसले कति महिनासम्म यो आयात धान्नका लागि पर्याप्त हुन्छ?
4: ए त्यो त अब गरी 18-19-20 महिनाको रेन्जमा पुगिसकेको छ, महिनै पछि बढिरहेछ। अब जनरली राष्ट्र ब्याङ्कले पनि न्यूनतम हामी 7 महिनाको आयात धान्न सक्ने रिजर्भ मेन्टेन गर्ने भन्ने हुन्छ, त्यसैले त्यो आवश्यकता भन्दा अलिक बढी नै छ। आमदानी मात्र बढेर यति बढेको होइन, खर्च कम भएर पनि भएको हो। यो भोलि अर्थव्यवस्था आफ्नो लयमा फर्कियो, हाम्रो इकोनोमी अब बजेटमा 7% ग्रोथ परिकल्पना गरिएको छ, साँच्चैकै 7% ग्रोथतिर गयो भने आयात वात्तै बढ्छ, त्यो बेलामा यो रिजर्भ चाहिँ यो 20-21 महिना हुँदैन फेरि घटिहाल्छ।
1: यो अब यसरी उल्लेख्य मात्रामा मुद्रा संचित भएपछि चाहिँ त्यसलाई उपयोग चाहिँ कसरी गर्न सकिन्छ?
4: उपयोग भनेको चाहिँ यस्तो हुने रहेछ, यो जति विदेशी मुद्रा बचे यो संचित भएको हो त्यो जुन सेक्टरबाट आए पनि त्यो पैसा वाणिज्य ब्याङ्कहरूले किनेर जम्मा गर्यो, त्यो किनेको विदेशी मुद्रा उनले फेरि राष्ट्र ब्याङ्कले बिक्री गर्छ, हुँदाखेरि राष्ट्र ब्याङ्कको संचितमा भएको हो। अब राष्ट्र ब्याङ्कको संचितमा भएको राष्ट्र ब्याङ्कले खर्च गर्नु त मिल्दैन, यो त बजारले नै खर्च गर्नुपर्छ। अब बजार भनेको आयात नै बढ्नुपर्छ, अरू त खर्च गर्ने बाटो देखिँदैन तत्काललाई।
1: यो जति खर्च गर्न सक्यो अथवा हामीसँग भएको मुद्रा चाहिँ जति चलायमान बनाउन सक्यो अर्थतन्त्रलाई त त्यति राम्रो हुनुपर्ने नि होइन?
4: त्यो हुनलाई त फेरि अब आयातमा खर्च हुनुभन्दा विकास डेभलपमेन्ट एक्टिभिटीमा गएको भए, ठूल्ठूलो प्रोजेक्टहरूको फण्डिङमा गएको भए त्यसले अर्थव्यवस्थामा अलिक दीर्घकालीन पोजिटिभ इम्प्याक्ट पार्छ। खालि अब अरू कन्ज्युमर आइटमहरू गाडी मोटरसाइकल अब यस्तोमा मात्र गयो भने त त्यसले अर्थव्यवस्थामा उल्लेखनीय योगदान त पुर्याउँदैन, खर्च गर्नु पर्यो त ठुल्ठुलो प्रोजेक्टको लागि हो। प्रोजेक्टको लागि खर्च गर्ने भनेको निजी क्षेत्रले डिमान्ड गर्नुपर्छ, निजी क्षेत्रले डिमान्ड हुने परिस्थिति नआएसम्म यो खर्च हुने सम्भावना कमै देखिन्छ।
1: उनी थिए नेपाल राष्ट्र ब्याङ्कका पूर्व कायम गवर्नर कृष्ण बहादुर मानन्दर। अब अर्को विषय, कुपोषित बाल बालिकालाई पोषणयुक्त खाना खुवाउन स्थानीय सरकारको लगानीमा जुम्लामा पोषण सुरक्षा केन्द्र स्थापना गर्न थालिएको छ। गाउँघरमा रहेका कुपोषित बाल बालिकाको पहिचान गर्ने र उनीहरूको अवस्था अनुसार पोषण सुरक्षा केन्द्रमा राखेर गाउँघरमै पाइने पोषणयुक्त खानेकुरा खुवाउने गरिएको छ भन्छन् जुम्लाबाट कृष्णमाया उपाध्याय। आफ्नो यो रिपोर्टमा
5: आफ्नो 15 महिनाको छोरीको भने जतिको तौल नबढेपछि अहिले पोषण सुरक्षा केन्द्रमा भर्ना गर्न परेको बताउँछिन् तातोपानी गाउँपालिका दुईकी मनिषा बुढा।
6: काम गर्ने भयो कुपोषण परेछ, कुपोषणमा लग्नु पर्छ भनेर कुपोषणमा लाग्यो।
7: पहिला तौल एकदम कम थियो, अहिले तौल बढेर त्यही खुसी लाग्यो।
5: तातोपानी गाउँपालिका छ कि अर्की महिला साजना कामी
8: बिहानपल्टि झिटो खुवाउँछौँ, 12 बजे अन्डा र दुध हुन्छ, फेरि 2-3 बजेतिर जाउलो हुन्छ अनि बेलुका खाना हुन्छ।
5: जुम्लाका बाल बालिकामा कुपोषणको समस्या देखिँदै आएको बताउँछन् पोषण सुरक्षा केन्द्रका व्यवस्थापक तथा स्वास्थ्य कर्मी समेत रहेका परिनन्द गिरी।
9: 2080 सालबाट सुरुवात भएको हो यो, 10 लाख रुपियाँ फेरि विनियोजन गरिदिनु भयो पालिकाले। भटमास, मकै, मासी धानको चामल, सिमीको दाल, हरियो सागपात, सिजनल तरकारी, दही, दुध, अण्डाहरू दिनमा 5 पटक खुवाउने गरेका छन्।
5: जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरण कुमार शर्मा।
10: जुम्ला जिल्लाको 8 पालिकामा चाहिँ स्क्रिनिङ अनुसार चाहिँ मुवाकबाट 29 जना बच्चाहरूलाई शीघ्र कुपोषण भएको देखिन्छ भनेपछि यो जेट स्कोर भन्ने चाहिँ हुन्छ अर्को माध्यम, त्यसबाट हेर्दा 16 जना बालबालिकालाई कुपोषण देखिन्छ।
5: संघ प्रदेश र स्थानीय तहहरूले कुपोषण हटाउनुको लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको भए पनि भने जत्तिकै बालबालिकाको स्वास्थ्य अवस्था सुधार गर्न नसकिएको अधिकारीहरूले बताएका छन्।

0: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ। रेडियो टाइगर स्टूडियो टाइम यति बेला रात्रिको 9 बजेको छ।
1: हवस् त, यतिन्जेल रेडियो टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजलाई हाम्रो नियमित प्रसारण यति नै। तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि विदा माग्छौ। शुभरात्री।